0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: साथमा
3: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका 5 सोलु खुम्बु

0: wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: लाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ, 31 दूतावास मध्य 21 राजदूत विहीन, सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाइ।
3: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत, सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुङ्ग्याउनु पर्नेमा नेपालको जोर।
4: 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका आमा बुबासँग 3 दिने सहमति, सरकार समूहको सहमतिपछि पीड़ितहरूको आन्दोलन स्थगित।
3: भन्सार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो। अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानाडाली प्रधानमन्त्री कार्नेको घोषणा।
4: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन ड्राइभिङ्सबाट एनपीएल खेल्ने।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एडी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: यो चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन से घर बर्सिंग उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन अभी पाने 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल ट्रक अभी बंपर प्राइस में पाने 1 जोड़ी को लगी बाली टू यूरो पेंट घर मत रही रंगाने सपना बनी
1: थोड़े बचत धीरे कायदा बीमा काचन फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रंगसाहा पथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फर्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
4: काया खैरनमा अब खबरको सिलसिला नेपालको परराष्ट्र नीति अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउन राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेको सरकारले नियुक्ति प्रक्रियामै अस्वाभाविक ढिलाइ गरिरहेको छ सरकार गठन भएको 5 महिना पुग्नै लाग्दा समेत विदेशमा रिक्त कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया टुङ्गिन सकेको छैन सरकारले 13 देशका लागि प्रतिस्पर्धाको आधारमा राजदूत छनौट गर्न आवेदन मागे पनि त्यसबारे निर्णय गर्न नसकेको हो थप 7 देशमा पनि राजदूत नियुक्ति प्रक्रिया अलमलमै छ विभिन्न देशमा रहेका 31 नेपाली राजदूतावास मध्ये 21 राजदूत विहीन छन् लामो समयदेखि राजदूत रिक्त रहेका कतिपय नियोग कार्यवाहकको भरमा सञ्चालन भइरहेका छन् नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले जेठ 14 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2,700 जनाले आवेदन दिएका छन् भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रिया बहराइन बंगलादेश मलेसिया ओमान र साउदी अरबका लागि राजदूत पदमा आवेदन मागेको थियो यी मध्येबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले राजदूत नियुक्ति सिफारिशको अन्तिम चरणमा रहेको र कुनै पनि बेला सिफारिश भएमा आश्चर्य मान्नु नपर्ने अवस्थामा काम भइरहेको बताउनु भएको छ राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाइ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
5: नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन् मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ एफडब्ल्यूसीएमएसमा फिलिपिन्सका 900 श्रीलंका 40 भियतनामका 40 नेपालका 25 बंगलादेशका 25 कम्बोडियाका 23 भारतका 10 म्यानमारका 10 पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यानपावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ रोजगारदाताले आजदेखि एफडब्ल्यूसीएमएस मार्फत अनलाइन आवेदन दिए विदेशी कामदार भर्ना गर्न सक्नेछन् यो प्रक्रिया रोजगार ऐन 1955 को धारा 60 अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट शुरू हुनेछ मलेसियाले सूचीकृत गरिएका म्यानपावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति भने लिएको छैन म्यानपावर सूचीकृतको विषय संयुक्त प्राविधिक सहमतिको बैठकबाट टुङ्ग्याउनुपर्नेमा नेपालको जोड छ मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनी सूचीकृत आजको कान्तिपुर दैनिकमा खबर छ
4: बलात्कार पछि हत्या गरिएकी बारा सिमराकी तीन वर्षीय बालिकाका बुवा आमासँग सरकारले तीन बुँदे सहमति गरेको छ। जघन्य आपराधिक घटनाको सम्बन्धमा कानून संशोधनका लागि संकल्प समिति गठन गर्ने सरकारी प्रतिबद्धतासँगै अभिभावक पनि बालिकाको अन्त्येष्टिका लागि तयार भएका हुन्। अभिभावकको अपेक्षा बमोजिम शालिक निर्माण गर्न पनि स्थानीय तहसँग समन्वय गरेर पहल गर्ने सरकारसँग सहमति भएको छ। गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा कानून मन्त्री सविता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला मन्त्री सीता बादी र कृषि मन्त्री गीता चौधरी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा बालिकाका बुवा आमासँग सहमति भएको हो। सरकारले बलात्कारपछि हत्या गरिएकी बाह्रकी बालिकाका बुवा आमासँग गरे तीन बुँदे सहमति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: यस्तै सरकारसँग सहमति भएसँगै नौ दिनदेखि लघुवित्त पीड़ितहरूको धरना स्थगित भएको छ। उनीहरू पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय मानवाधिकार आयोगको कार्यालय अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहनुभएका सरकारी वार्ड टोलीका संयोजक लीलाधर सुवेदी र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बदलाव महाअभियान बीच हिजो सिंहदरबारमा 14 बुँदे सहमति भएको छ। सहमतिमा महाअभियान तर्फबाट वार्ता टोली संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार कालो सूचीमा परेका ऋणीको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्ति भरण र तलबी खाता संचालनमा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गरिने उल्लेख रहेको छ। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
4: काया कैरनमा गाँठका कुरा विशेष श्रृंखला अन्तर्गत पैसालाई गाँठ किन भनियो भन्ने बारेको नाली बेली सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज
3: फोन नम्बर 01-5670-924, 5670-925।
7: मेरो कपडा प्याकिङ गरिदिउँ त सान्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: फोन 0754-93-33-495-55।
9: एसर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामग्री घर लिया त हेर्नु सबै पनि भन्नु पर्छ। मलाई त बेचकको पानी लागिसकेको छ। एसर अप्लायसेस, बेचकको पानी लाग्छ।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: राष्ट्रीय इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-5662-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा संयुक्त प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राजदूत नियुक्ति सिफारिशमा स्वाभाविक ढिलाई 31 दूतावास मध्ये 21 वटा राजदूत विहीन सम्वादितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई मलेसियाद्वारा नेपाल सहित 10 अरू देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत 12मा बलात्कारपछि हत्या गरिएकी बालिकाका बुवा आमासँग 3 बजे सहमति सरकारसँगको सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग कल्पना गर्नुहोस् तपाईँको बैंक खातामा आजै 10 करोड़ रूपियाँ आयो के गर्नुहुन्छ? खुशीले नाच्नुहुन्छ? काममा जानुहुन्छ? पक्कै जानुहुन्न होला। अब अर्को कल्पना गर्नुहोस् आज तपाईँको खल्तीमा 1 रूपियाँ पनि छैन। घरबाट निस्कनु अघि फर्सका पत्र पत्र खोतल्नुहुन्छ, खल्ती छान्नुहुन्छ। पैसा हुँदा के हुन्छ, नहुँदा के हुन्छ, यति नै थाहा हुन्छ पैसाको शक्ति। यही पैसालाई नेपालीले दिएको एउटा रमाइलो नाम हो गाँठ। आजदेखि उज्यालो टीभी र काया कैरनमा शुरू हुँदैछ नयाँ श्रृंखला गाँठका कुरा। पैसालाई आखिर गाँठ किन भनियो त? गाँठका कुराको पहिलो भागमा गाँठको अर्थ खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
6: हामी भन्छौ गाँठै भएन के गर्नु? फलानुले त टन्न गाँठ कमाएछ, गाँठ रित्तियो, गाँठै खाली छ। गाँठ गमेको डोरीको गाँठो हो, कपडाको गाँठो हो, पोको हो। त्यसो भए पैसा कसरी गाँठ पर्यो? अब केही हजार वर्ष पछाडि फर्कौं। त्यो बेला बैंक थिएन, चेक थिएन, एटीएम थिएन, मोबाइल बैंकिङ त कल्पना भन्दा पनि परको कुरा थियो। तर गाँठ थियो, मानिसले कमाएको पैसा कहाँ राख्थे? महिलाले धोती वा फैयाको फेरमा बाँध्थे, पुरूषले कम्मरको पटुका, सुरुवालको हिजार वा लुगाको फेरमा गाँठो पार्थे। व्यापारीले कपड़ाको सानो पोको बनाएर सिक्का राख्थे। अर्थात त्यो समय धेरैको आफ्नै बैंक थियो, आफ्नै कपड़ाको गाँठ। गाँठभित्र पैसा सुरक्षित राखिन्थ्यो, त्यसैले बित्तारै गाँठ सम्हाल भन्नु भनेको पैसा सम्हाल भन्नु जस्तै भयो। समय बित्यो, बैंक आए, सिक्का र कागजी नोट आए, एटीएम आए, वालेट र मोबाइल बैंकिङ आए, पैसा राख्ने तरिका बदलियो। तर गाँठ शब्द मरेन, आज पनि हामी भन्छौ गाँठ खाली भयो। पैसाका बारेमा उखान पनि धेरै छन्। जहाँ धन त्यही मान, पैसा भए ऐसा हुन्छ, पैसा हातको मैलो हो। तर पैसा हातको मैलो हो भन्ने हामी मध्ये धेरैले तलब ढिलो हुँदा मोबाइल बैंकिङ दिनमा कति पटक खोल्छ होला? तरकारीवालालाई पैसा छैन, म असल मान्छे हुँ भनेर तरकारी पाइँदैन। पेट्रोल पम्पमा म इमान्दार नागरिक हुँ भनेर इन्धन भरिँदैन। अस्पतालमा नमस्कार गरेर पैसा छैन भन्दा बिल हराउँदैन। विद्यालयले तपाईँको भावना राम्रो छ भनेर शुल्क माफ गर्दैन। त्यसैले पैसा केही होइन भन्न सजिलो छ, पैसा बिना जीवन चलाउन सजिलो छैन। तर यसको अर्को पाटो पनि छ। करोड़ौं कमाएर पनि निदाउन औषधि खाने मानिस हाम्रै ओरपर छन्। पैसा कम भए पनि परिवारसँग हाँस्दै ढिँडो खाने र मस्त निदाउने मानिस पनि हाम्रै ओरपर छन्। पैसाले घर किन्न सकिन्छ, सम्बन्ध र माया किन्न सकिँदैन। पैसाले किताब किन्न सकिन्छ, त्यसमा भएको ज्ञान र विवेक किन्न सकिँदैन। त्यसैले पैसा चाहिन्छ, तर पैसाले मात्र जीवन चल्दैन। हामी बिहान किन उठ्छौं, काम किन गर्छौं, व्यापार किन गर्छौं, विदेश किन जान्छौं? उत्तर एउटै छ, गाँठ बलियो बनाउन। यो गलत होइन, गलत त्यति बेला हुन्छ जब गाँठ ठूलो बनाउँदै जाँदा मन साँगुरो हुन्छ। जब पैसाले मान्छेलाई चलाउन थाल्छ, जब सम्बन्ध भन्दा रकम ठूलो हुन्छ, जब इमान भन्दा आमदानी ठूलो हुन्छ, त्यो बेला गाँठ बढिन्छ तर जीवन रित्तिन थाल्छ। त्यसैले गाँठका कुरा पैसा गर्ने श्रृंखला मात्र होइन, यो पैसा बुझ्ने श्रृंखला हो। कसरी कमाउने, कसरी जोगाउने, कसरी बढाउने, ठगीबाट कसरी बच्ने, महँगी किन बढ्छ, बैंक, सहकारी, बीमा, शेयर, कर र लगानीलाई सरल भाषामा कसरी बुझ्ने, यी सबै कुरा हामी विस्तारै गर्दै जानेछौ। जीवनमा गाँठ चाहिन्छ, तर गाँठ भन्दा ठूलो इमान हो, गाँठ भन्दा ठूलो सम्बन्ध हो, गाँठ भन्दा ठूलो स्वास्थ्य हो र गाँठ भन्दा ठूलो ज्ञान हो। किनभने ज्ञानले गाँठ बनाउन सिकाउँछ, तर गाँठले मात्रै ज्ञान किन्न सक्दैन। उज्यालो टीभी, उज्यालोको फेसबुक र टिकटकमा समेत हेर्न र सुन्न सकिने गाँठको कुराको अर्को श्रृंखलामा हामी पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारी लिएर आउनेछौ।
4: फेरि पनि खबरकै सिलसिला, बिहानको उज्यालो सँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलगेडा, ताजा काउली, आलु, बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भन्सासम्म आइपुग्ने तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। तरकारी किन्न अघि उपभोक्ताले प्राय त्यसको रङ, ताजापन र मूल्य मात्र हेर्छन्। आँखाले देख्न नसकिने विषादीको अवशेष बारे उनीहरूसँग न त पर्याप्त जानकारी हुन्छ, न त परीक्षणको सहज पहुँच्ने। यही अवस्थाका कारण पर्याप्त विषादी परीक्षण दिने ठूलो परिमाणमा तरकारी बजार हुँदै सोझो उपभोक्ताको भान्सासम्म पुगिरहेको छ। संविधान तथा प्रचलित कानूनले संघ प्रदेश र स्थानीय तहलाई खाद्य वस्तुको गुणस्तर कायम गर्ने तथा तरकारीमा विषादी अवशेषको परीक्षण र नियमन गर्ने जिम्मेवारी दिएको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशकै सबैभन्दा बढ़ी जनघनत्व रहेको काठमाडौँ उपत्यकामा तरकारीको विषादी परीक्षण संयन्त्र निकै कमजोर देखिएको छ। परीक्षण दिने सोझो हालमा पुग्छ विषादीयुक्त तरकारी शीर्षकको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: वर्षाको बेला बाढी पहिरोको डर हुन्छ,
8: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँचिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र द्वितीय सेवा डिस्को डिस्को खुशी कनेक्शन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो आज घर आँगनमा भँगेरा कमै देखिने गरेका छन्। मानिससँगै रतिएर बाँच्ने भँगेरा मानिसकै कारण पाउनु हुँदै गएको वरिष्ठ चराविद डाक्टर हिमसागर बराल बताउनुहुन्छ। उहाँका अनुसार रूख भँगेरा र घर भँगेरा मध्ये घर भँगेरा पछिल्लो समय कम हुने क्रममा छन्। घर आसपासमा हुने रूखहरू काट्दै जाँदा रूख भँगेरा मानिसबाट टाढा हुँदै गएको अनुमान डाक्टर बरालको छ। आधुनिक घरमा गुड़ बनाउने ठाउँ नपाएर घर भँगेराका लागि वासस्थानको चुनौती छ। भँगेरा संरक्षण अभियानमा जुट्नुभएका किर्तिपुर टुसालका 72 वर्षीय संरक्षण कर्मी ध्रुव बस्नेतका अनुसार पनि भँगेरा मानिसको मित्र चरा हो। भँगेरा बाजे उपनामले चर्चित उहाँका अनुसार कंक्रीटको शहर बन्दै गएको काठमाडौँ उपत्यकामा भँगेरासँगै गौथली धोबी र सारौं चरा अचेल निकै कम भेटिन्छन्। चराविदका अनुसार भँगेराले पर्यावरण र कृषि प्रणालीलाई सन्तुलनमा राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ। झुसुल किरो फट्याङ्ग्रा काभ्रे लगायतका हानिकारक किरा पनि यसले खाने गर्छ। वासस्थान अभावले जोखिममा भँगेरा शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकाले क्यानाडाबाट आयात हुने झण्डै 20 अर्ब अमेरिकी डलर बराबरका सामानमा 50% भन्सार शुल्क लगाएको छ। व्यापार सम्झौता गर्ने उद्देश्यले दुई देशबीच 3 दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नयाँ शुल्क क्यानाडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै 5% सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपड़ा, हकी खेलका सामग्री लगायत सामानमा यसको प्रभाव पर्नेछ। यसअघि नै क्यानाडाले स्टील, एल्युमिनियम, मोटरगाड़ी र काठमा अमेरिकी भन्सार शुल्क कायम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानाडाले पनि अमेरिकी सामानमा बराबरको जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। उहाँका अनुसार आउँदो सेप्टेम्बर 8 स्टील, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज र विद्युतीय सामग्री लगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ। प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानाडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नहुनसक्त अघि सारेको आरोप लगाउनु भएको छ। तर अमेरिकी व्यापार प्रतिनिधि जेमिसन गियरले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराउनु भएको बीबीसीले जनाएको छ। अमेरिका र क्यानाडा बीच लामो समयदेखि चलिरहेको व्यापार विवाद पछिल्लो घटनापछि थप चर्किएको छ।
3: अब खेल खबर। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइडिन्सबाट खेल्नुभएका छन्। चितवन राइडिन्सले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट संघ विश्वका विभिन्न फ्रेन्चाइज र टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा गरिएको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एक विदेशीय टी20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। प्रतियोगितामा चितवन राइन्स सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 मंसिर 5 गतेसम्म चल्नेछ।
2: अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भयो। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको भएको छ।
3: बाजराका 200 भन्दा बढी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपाल मुनि बस्न बाध्य छन्। त्यहाँका गाउँबस्ती प्राय भिरालो तथा पाको जमिनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा छन्। गएको जेठ 12 गते बुढ़ी नन्दा नगरपालिका एक र भारतीय र कोसाडी गाउँमा आएको पहिरोले त्यहाँका चार घर पूर्ण रूपमा क्षति तथा अन्य 100 भन्दा बढ़ी घर पहिरोको उच्च जोखिममा परेका थिए। केही परिवार त्रिपालमा बस्दै आएका छन्। पहिरोले घर सहित अन्य लत्ता कपड़ा समेत पुगिदिएपछि उनीहरूलाई बस्ने बासिन्दै खाने गाँसको समेत अभाव भएको छ। त्रिपाल मुनि बास छैन खाने गाँस आजको गोर्खापत्रमा खबर छ।
2: 26 वर्षदेखि थला पर्दै आएको हेटौँडा कपड़ा उद्योग अहिले तम्रिन थालेको छ। पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसकेका छन् भने थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ। हिजो उद्योग निरीक्षणपछि उद्योग मन्त्री गौरी कुमारी यादवले 488 मेसिन चलाएर उत्पादन बढ़ाउने दावी गर्नुभएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुकी पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले प्रधानमन्त्री शाह हिजो बेलुकी मुक्तिनाथको दर्शन गरी जोमसम फर्किनु भएको बताउनुभयो।
2: जनकपुर धाममा पोखरी तथा गुठीका जग्गा संरक्षणका लागि हिजोदेखि गुठीको अतिक्रमण हटाउन अभियान शुरू भएको छ। गुठी संस्थान जनकपुर धामले पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन डोजर चलाएको हो।
3: अर्घाखाँचीमा बदेल रातो मृग र चितल शिकार गर्न अनुमति पत्र लाइसेन्स वितरण गरिने भएको छ। वन्य जन्तुले बाली नालीमा अत्यधिक क्षति पुर्याएपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयले इच्छुक नेपाली नागरिकबाट शिकार लाइसेन्सका लागि आवेदन माग गरेको हो।
2: काया कैरनमा अब पालो उखानको
3: रित्त गोजी भारी मन
2: उखान सुन्दै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: राजनीति नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई। 31 दूतावास मध्ये 21 राजदूत विहीन। सम्भावितहरूको सूची बनाइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
2: मलेसियाद्वारा नेपाल सहित 10 स्रोत देशबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। सूचीकृत विषय संयुक्त प्राविधिक समितिको बैठकबाट टुङ्ग्याउनु पर्नेमा नेपालको जोड।
3: 12 बलात्कारपछि हत्या गरिएकी बालिकाका बुबा आमासँग 3 बजे सहमति। सरकारसँगको सहमतिपछि लघु दुग्ध पीड़ितको आन्दोलन स्थगित।
2: भूमसार शुल्कलाई लिएर अमेरिका र क्यानाडा बीचको व्यापार तनाव चर्कियो। अमेरिकामाथि जवाफी भन्सार लगाउने क्यानडाली प्रधानमन्त्री कार्नीको घोषणा।
3: र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइन्सबाट एमपीएल खेल्ने।
2: अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छन्। बिना कारण पनि तरकारी फलफूल र खाद्यान्नमा अस्वाभाविक रूपमा भाव बढ़ने गर्छ, तर व्यापारीले भने अनेक कारण देखाउने गर्छन्। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ सड़क छेवैमा एकजनाले मूला बेचिरहेका छन्। मूलाको भाव सुनेपछि अचम्ममा परेका उपभोक्तालाई ती बेच्नेले भन्दैछन्, बारीको मूला पनि किन महँगो भयो रे? अमेरिका इरान युद्ध चलेको थाहा छैन? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी परवी श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जान

0: सामाजिक रूपांतरण।
1: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराए।

0: लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने ताजा जातहरू: रु 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
0: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा, टेलिफोन नम्बर 0735 2711 वा सूचना अधिकारीको नम्बर 9852 82 80 3 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 2400 6 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपटु जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौ तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको दशामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 98520557 6

0: एकीकरण सोलु खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुस गरेर उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुणहितमा सारिस।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 2014/15 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु।

0: आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: कर प्रिन्ट मुजुकरको रकम र कवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भाउचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: Ta ta si de le pum pum pum.

0: तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Sound check. Studio time. The studio time.
4: It's 7 a.m. Bihan ko 7 baje.
5: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुखुम्बु नगरपालिका 5 सोलुखुम्बु

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.surefm.com/ संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सुरु समाचार लिएर आइपुगी म रेविका राई। सोलु खुलुमा कोशी प्रदेशका वस्तुको निर्यात सम्भावना बारे अन्तर्क्रिया, पाँचदेखि 10 वर्षमा निर्यात दोब्बर बनाउने लक्ष्य, काठमाडौँमा संचालित खुम्बु पसाङ लामो गाउँपालिकाको एकीकृत सेवा शिविर 2 दिन थप, हिमाल आर्गुनको जोखिम आश्रित परिवारको संरक्षणमा राज्यको उपस्थिति सितलु रहेको, अध्यक्ष मिङमा श्री शेर्पाको भनाई, श्रम संस्कृति सोताङ काठमाडौँ सम्पर्क समितिको अध्यक्षतामा खिलराज नासुरिङ चयन, अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण न्यूज ड्राइव फर्स राख्न प्रस्ताव, विक्तेलमा वाडकको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकी 32 वर्षपछि आफ्नै भवनमा, र जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोस बाट एमपीएल खेल्ने। सोलु खुम्बुको सदरमुकाम सल्लेरीमा कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना बारे विषय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोगको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम गरेको हो। प्रदेश योजना आयोगका अध्यक्ष डाक्टर तारानाथ निरोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशको समृद्धिका लागि आर्थिक कूटनीतिक र निर्यात प्रबन्धनका भूमिकाबारे गहन मन्थन गरिएको छ। कार्यक्रममा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोष हरि निरोला ले कोशी प्रदेशमा हालसम्म भएका प्रयास, सम्भावना र वर्तमान अवस्थाबारे संयुक्त प्रस्तुतिकरण गर्नुभएको थियो। प्रस्तुतिकरणका क्रममा कोशी प्रदेशको कुल क्षेत्रफल 25,905 वर्ग किलोमिटर, नेपालको 17.60% रहेको खेतीयोग्य जमीन, 31.90% रहेको गरीबीको रेखा मुनि, 20.27% रहे जनसंख्या रहेको जस्ता भौगोलिक एवं सामाजिक आर्थिक स्थिति उजागर गरेको थियो। सोलु खुम्बुको भू उपयोग तथ्याङ्क अनुसार जिल्लाको कुल 3,39,776 हेक्टर क्षेत्रफल मध्ये 13.35% कृषि योग्य जमीन, 14.67% चरण क्षेत्र र 31% वन क्षेत्रले ओगटेको विवरण प्रस्तुत गरिएको छ। अध्ययन कार्यदलले प्रदेशबाट निर्यात गर्न सकिने प्रमुख सम्भावित वस्तुहरूको सूची प्रस्तुत गरेको थियो, जसमा सुनसरी मोरङ औद्योगिक करिडोरबाट धागो जस्ता पाता, सिन्थेटिक कपड़ा र जुटका सामान, त्यसै गरी उच्च पहाड़ी क्षेत्रबाट सिरायतो, पदमचाल, यार्सा गुम्बा र लोता कागज जस्ता वन पैदावार रहेका छन्। साथै अमेरिका र युरोपमा डक च्यूको रूपमा अत्याधिक माग रहेको छुर्पी, ताजा तरकारी, मह, एसेन्सियल आयल, जलविद्युत, हस्तकला, काष्ठजन्य उत्पादन र अलैंसी, कफी, अदुवा, सुपारी, मरिच एवं फलफूल निर्यातको मुख्य सम्भावना रहेको जानकारी दिनुभएको छ। डिभिजन वन कार्यालय सोलु खुम्बुका अनुसार जिल्लाबाट निजी जग्गाबाट मात्र पछिल्लो 6 वर्षमा कुल 2,01,573 किलो जडीबुटी 12 किसिमका निकासी भइसकेको छ। तथ्याङ्क प्रस्तुत गरिएको थियो। यस्तै घरेलु टोली साना उद्योग कार्यालय सोलु खुम्बुमा 3,847 वटा उद्योग दर्ता रहेको र 205 वटा साना उद्योग सञ्चालन रहेको विवरण प्रस्तुत गरिएको छ। कृषि ज्ञान केन्द्र सोलु खुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082 सम्म अलैंसी 134.5 मेट्रिक टन, सुन्तला 2,062.7 मेट्रिक टन र आलू 1,61,636.5 मेट्रिक टन उत्पादन हुने प्रक्षेपण एवं ट्रेण्ड देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा सम्भावना भए पनि अलैची, अकबरे, खुर्सानी र आलूमा ग्रेडिङ नभएको, अर्ग्यानिक प्रमाणीकरण तथा खाद्य गुणस्तर मापदण्ड पूर्ण रूपमा लागू नभए जस्तो समस्या उलाएको थियो। काकड, भिट्टा तथा विराटनगर नाकामा अन्तर्राष्ट्रिय स्तरको एकीकृत प्रयोगशाला क्वारेन्टाइनको अभाव हुनु,
अलैची अदुवा र चिया बहुसंख्यक रूपमा कच्चा अवस्थामै निर्यात हुँदा मूल्य अभिवृद्धि हुन नसक्नु प्रमुख समस्याको रूपमा रहेका छन्। यसका साथै नेपालका टिवा नेपाली राज कार्य मन जस्ता सामूहिक एटेड मार्गको विश्व बजारमा प्रभावकारी वर्धन हुन नसक्नु भारत सरकारको सरकारी लगाउने गैर भन्सार अवरोध न्यूनतम आयात मूल्यको झुन्झट कोल्ड स्टोर एवं प्रशोधन केन्द्रको कमी तथा उच्च ढुवानी लागत जस्ता चुनौतीले निर्यात प्रभावित भएको छलफलमा जनाएको हो। आन्तरिक रूपमा कृषि हावापानी र भूगोल सबल पक्ष रहे पनि तापनि काठमाडौँसँग नजिकको पहुँच र लुग्ला नाम्जीको पर्यटन बजारलाई अवसरका रूपमा प्रयोग गर्न प्राविधिक ज्ञानको कमी तथा बाह्य आयसँग प्रतिस्पर्धालाई चुनौतीको रूपमा विश्लेषण गरिएको छ। यी समस्याहरूलाई सम्बोधन गर्न गठित कार्यदलले चिया कफी अलैची जिराइतो र रुद्राक्षा जस्ता वस्तुको मूल्य श्रृंखला अध्ययन गरी प्रदेश सरकारलाई नीतिगत सुझाव दिने संघीय उद्योग तथा परराष्ट्र मन्त्रालय र विदेश स्थित नेपाली कूटनीतिक नियोग मार्फत बजार विस्तार गर्ने उद्देश्य राखेको छ। कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरूलाई कृषि जन्य जड़ीबुटी पर्यटन हस्तकला डेयरी तथा स्थानीय तह मीडिया गरी विषयगत समूहमा विभाजन गरेर सघन छलफल गराएको थियो। आगामी पाँचदेखि दश वर्षमा कृषि प्रदेशको निर्यात दोब्बर बनाउने लक्ष्यसहित आयोजित छलफलमा प्राप्त व्यावहारिक सुझावहरूलाई समावेश गरी रणनीतिका प्रतिवेदन तयार पारिने र मन्त्रालयमा पेश गरिने निष्कर्षका साथ कार्यक्रम सम्पन्न भएको थियो। काठमाडौँमा बसोबास गर्दै आएका खुम्बु पसाङ लामो गाउँपालिकाका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सञ्चालन गरेको एकीकृत सेवा शिविरको समय अवधि दुई दिन थप गरिएको छ। साउन दुई गतेदेखि पाँच गतेसम्म सञ्चालन गर्न भनिएको उक्त शिविर प्रणालीमा आएको प्राविधिक समस्या सेवाग्राहीहरूको बाक्लो उपस्थितिलाई ध्यानमा राख्दै आगामी साउन आठ र नौ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार शिविरमा हालसम्म 700 भन्दा बढ़ी नागरिकहरूले सेवा लिइसकेका छन्। तर सामाजिक सुरक्षा प्रणाली तथा सूत्र प्रणालीमा बेला बेलामा आउने प्राविधिक समस्याका कारण सोचे जस्तो द्रुत गतिमा काम गर्न केही असहजता भएको उहाँले बताउनु भएको छ। सोही कारण र सेवा लिन आउने सेवाग्राहीहरूको उच्च मार्ग मागलाई सम्बोधन गर्न गाउँपालिकाले शिविरको म्याद दुई दिन बढ़ाउने निर्णय गरेको अधिकृत गौतमको भनाई रहेको छ। वर्षातको मौसममा दुर्गम हिमाली क्षेत्रसम्म पुगेर सेवा लिन कठिनाई भइरहेको अवस्थामा काठमाडौँमै शिविर आयोजना हुँदा सेवाग्राहीहरू निकै उत्साहित बनेका छन्। विशेष गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य प्रशासनिक कामहरू आफ्नै पाएको नै स्थानमा गर्न पाउँदा नागरिकहरूले राहत महसुस गरेको र यसले गाउँपालिकाप्रति सकारात्मक सन्देश प्रभाव गरेको अधिकृत गौतमले जानकारी दिनुभएको छ। गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाका कार्यवाहक अध्यक्ष वडा अध्यक्षहरू र वडा सचिवहरूसहित टोली खटेर शिविरलाई प्रभावकारी बनाइरहेका छन्। गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुदा थोकीले सूचना जारी गर्दै काठमाडौँ उपत्यकामा बसोबास गर्ने खुम्बु पसाङ लामोका नागरिकहरूलाई थप गरिएको समयभित्र उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ। हिमालय आरोहणको साहसिक यात्रा र यसको सुन्दरताको विश्वभर चर्चा हुने गरे तापनि आरोहणका क्रममा ज्यान गुमाउनेको आरोहीको परिवारको संरक्षण र राहतमा राज्यको उपस्थिति फितलो रहेको टिप्पणी गरिएको छ। खुम्बु पसाङ लामो गाउँपालिकाका अध्यक्ष निमा छिरी शेर्पाले साङ्गिला नेपाल फाउण्डेशनको आयोजना तथा जुनिपर फन्डको सहयोगमा आयोजित पर्वतीय पर्यटन निर्भर परिवारका लागि जीविकोपार्जन सहयोग तथा राहत कोष हस्तान्तरण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले पर्यटन र आरोहणले देशको पहिचान बढ़ाए पनि आरोहणका क्रममा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या आरोहीका आश्रय परिवारले भोग्नु परेको पीड़ामा मलम लगाउने दायित्व मुख्य गरी राष्ट्रले पर्वतीय पर्यटन निर्भर परिवारका लागि जीविकोपार्जन सहयोग तथा राहतको संस्थापन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो।
आरवनका क्रममा दुर्घटनामा परि ज्यान गुमाउने आर्मीका आश्रित परिवारले भोग्नु परेको पीड़ामा मलम लगाउने दायित्व मुख्य गरी राजशेखको भएको बताउनु भएको छ। हिमालको सुन्दरता र आकर्षणको चर्चा सबैतिर हुन्छ, तर दुर्घटनामा ज्यान गुमाएका आर्मीको परिवारलाई सहयोग गर्ने दायित्व भोग्नुपर्ने राजशेखको पहुँच र उपस्थिति भने निकै कमजोर रहेको छ। अध्यक्ष शेर्पाका अनुसार आर्मीहरूको सुरक्षा बीमा तथा उनीहरूका परिवारका लागि सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने आवाज उठ्दै आए पनि राज्यले यस विषयमा चाहिने जति संवेदनशीलता देखाउन नसकेको छैन। राज्यले गर्नुपर्ने काममा गैर सरकारी तथा सामाजिक संस्थाहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ। राज्यको उपस्थिति कमजोर भइरहेको अवस्थामा पनि सांगिला नेपाल फाउण्डेशन र जुनिपर फण्ड जस्ता संस्थाहरूले पीड़ित परिवारको दुःख बुझेर तत्काल राहत सीपमूलक तालिम र उद्यमशीलता विकासमा सहयोग पुर्याएका छन्। यसले आश्रित परिवारलाई आत्मनिर्भर बन्न ठूलो मदत पुगेको छ। सो क्रममा अध्यक्ष शेर्पाले आरवनका क्रममा अभिभावक गुमाएका तथा प्रभावित बनेका परिवारहरूलाई आफ्नो शोक र पीड़ालाई शक्तिमा बदलेर अगाडि बढ़न आग्रह गर्नुभएको छ। गैर सरकारी संघ संस्थाहरूको सानो सहयोग र आफ्नो निरन्तरको प्रयासबाट सन्तानलाई राम्रो शिक्षा दीक्षा दिँदै उनीहरूको भविष्य उज्जवल बनाउनेतर्फ लाग्न उहाँले जोड़ दिनुभएको छ। श्रम संस्कृति पार्टी सोलुखुम्बु जिल्ला अन्तर्गत सोताङ सम्पर्क समिति गठन गरिएको छ। पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज काठमाण्डुमा आयोजित कार्यक्रममा 15 सदस्यीय सोताङ सम्पर्क समिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षतामा खिलाडास नासरुङ चयन भएका छन्। समितिको उपाध्यक्षमा प्रेम बाठीले शेर्पा नारणी र नारायणी नासरिङ, सचिवमा भानुभक्त नासरिङ, सहसचिवमा संजय नासरिङ, सदस्यमा रेशमा राई तथा कुसहको सदस्यमा इन्दुका खालिङ चयन भएका छन्। त्यसै सदस्यहरूमा सावित्र राई, अमृत राई, मिलन नासरिङ, धनकुमार नासरिङ, राज खालिङ, कल्पना राई, मदन बहादुर राई, जितेन्द्र राई रहेका छन्। समिति गठनसँगै सोताङ क्षेत्रमा पार्टीको संगठनलाई थप सुदृढ गर्दै स्थानीय जनताका मुद्दा तथा आवश्यकतालाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। निर्मल पूर्जा निस्तायको योगदानको उच्च कदर गर्दै म्याग्टिकको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निस्ताई फर्स्ट राख्ने प्रस्ताव तयार पारेको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार यो औपचारिक प्रस्ताव जारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिने योजना रहेको छ। बेलायतमा 13 गते उहाँको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष यो प्रस्ताव आधिकारिक रूपमा अघि बढ़ाइने उहाँले बताउनु भएको छ। पूर्जाले आफ्नो चर्चित प्रोजेक्ट बल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गर्ने विश्वव्यापी अभियानको शुरूआत म्याग्दी स्थित अन्नपूर्ण हिमालबाटै गर्नुभएको थियो। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ्ने ऐतिहासिक अभियानको शुरूआत म्याग्दीबाटै भएकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्स दाई जोड्न खोजिएको उहाँले बताउनु भएको छ। हिमालको नामकरणका साथै पूर्जाको शालिक र संग्रहालय निर्माणका विषयमा पनि गम्भीर छलफल भइरहेको छ। परिवारले जग्गा उपलब्ध गराएमा सोही स्थानमा अन्यथा पर्यटकीय दृष्टिकोण चर्चित पूजाको घर नजिकैको रूपसी झरना क्षेत्रमा संग्रहालय बनाइनेछ। त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आदर्श शिविरमा संग्रहालय बनाउने तयारी गरिएको छ। आफ्नो गाउँ ठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने व्यक्तित्वका लागि राजशेखको तर्फबाट यति योगदान हुने पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष पुनले उहाँसित अन्य 5 जना आर्मीको निधन हुँदा राष्ट्रिय शोक विदा नदिएकोमा असन्तुष्टि जनाउनु भएको छ। अन्नपूर्ण आदर्श शिविर पुग्ने पथमार्ग जसलाई फ्रान्सेली आर्मीको सम्मानमा मोरिस हर्जोग ट्रेल नामकरण गरिएको छ, त्यसमा पनि हर्जोगको परिवारसँग सल्लाह गरी पूजाको नाम थप्ने विषयमा छलफल भइरहेको छ। स्पेनकी उच्च हिमाली पर्वतारोहण पत्रकार एन्जेला बेनाभिडेसका अनुसार नेपाल सरकारले यो प्रस्ताव पारित गरेमा पर्वतारोहणको इतिहासमा एउटा नयाँ नजिर बन्नेछ। यद्यपि विश्वभर सामान्यतया हिमालयको नामकरणमा स्थानीय तथा परम्परागत नामहरूलाई नै प्राथमिकता दिने गरिन्छ।

0: भिक्तिम रूपाकोट मजुआ गुदी नगरपालिका सात दुर्पा चुरी डाँडा स्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रभाव गर्दै आएको दोबेला प्रहरी चौकी 32 वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास निर्देशनालय विराटनगर मार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटमा दोबेला प्रहरी चौकीका लागि आवश्यक कार्यालय भवन निर्माण गरिएको हो। विक्रमसम्म 2051 सालमा स्थापना भएको दोबेला प्रहरी चौकीले वार्षिक रू 18,000 भाड़ा तिरेर व्यक्तिको घरमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो। लामो समयसम्म भाड़ाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकीका लागि मूल्य अभिवृद्धि कर सहित रु 40,78,390 बजेटमा ठेक्का मार्फत घेरा बार सहित सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको हो। विक्रमसम्म 2082/2017 गते ठेकेदार कम्पनी बासो कन्ट्रक्सन एण्ड सप्लाईसँग सम्झौता गरिएको दोबेला प्रहरी चौकीको कार्यालय भवन तोकिएको समयमै विक्रम सम्वत 2083/15 गते सम्पन्न भएको भौतिकी विकास पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभएको छ। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन चितवन राइनोसबाट खेल्ने भएका छन्। चितवन राइनोसले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट संघै विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेको राजाको आगमनले टोली थप बलियो हुने उहाँको अपेक्षा रहेको छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक रहेको उहाँले जिम्बाब्वेका राष्ट्रिय टोलीबाट एक दिवसीय टी20 अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्। अवश्य बिहान 7 बजेको समाचारबाट समाचार शाखाका सहकर्मी सँगै म देविका राय विदा हुन्छु। बिहान 10 बजेको सोलो समाचारमा फेरि अवश्य सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोल एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोक गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन हो।
6: के भयो? केको हल्लाखल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ।
7: रातभरि सुत्न सके हैन
6: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
9: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

सिउ भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यी यतिकार पिकनिक हो विगत तीन दशकदेखिको सुन्दर साथ यतिकार पिकनिक कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यतिकार कार्पेट कार्पेटको शहनशाह

0: कंपनी के मूल्य में पाई नहीं है।
1: जिनसुके मॉडल का जेन्युइन पार्ट्स पाने का साथ ही सर्विसिंग सेवा
0: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट और सर्विस सेवा निःशुल्क दिइने।
1: ऑनलाइन बाट बुकिंग करी भुगतानी करे में होम डिलीवरी को सुविधा समेत रहने
0: ओखल जिला को आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाई ओखल ढुंगा।
1: संपर्क नंबर 0375902222 9852880222 र 9842880300।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार।

0: बाबू नै न मेरो त हात खुट्टा अनुसार झमझम गर्छ पिनासले वीरान बनायो मेरो पनि केटी हो केके खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986652 9824417718 9843449096 र 9861314472 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: दाई दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: वन जंगल को छेउमा घर आँगन पर्ने भए.

0: आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल सिन्हा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौं आज सरकारी कार्यालयका धेरै सेवा लिन कार्यालयमै पुगेर लाइन बस्नुपर्ने बाध्यता विस्तारै घट्दै गएको छ फारम भर्ने विवरण हेर्ने प्रमाणपत्र लिने कर तिर्ने आवेदन दिने वा सरकारी सूचनाको जानकारी लिने जस्ता धेरै काम अब मोबाइल र कम्प्युटरबाटै गर्न सकिने भएका छन् सरकारले यही परिवर्तनलाई संस्थागत गर्दै सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय बनाएको छ नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय रहनेछन् यसको उद्देश्य सरकारी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने मात्र होइन राज्यका महत्वपूर्ण डाटा र सूचना प्रणालीलाई सुरक्षित व्यवस्थित र प्रभावकारी बनाउनु पनि हो तर सरकारी सेवा अनलाइनमा पुग्दैमा सबै नागरिकले त्यसको सहज प्रयोग गर्न सक्छन् भन्ने हुँदैन डिजिटल पहुँच प्राविधिक ज्ञान भाषा उमेर वा शारीरिक अवस्थाका कारण कतिपय नागरिक अझै सरकारी वेबसाइट र अनलाइन सेवाबाट टाढा छन् त्यसैले सरकारले सरकारी वेबसाइटलाई सबैका लागि सहज र पहुँच योग्य बनाउने प्रयास पनि गरिरहेको छ हिजो आज सरकारी वेबसाइट खोल्दा माथिल्लो वा मध्य भागमा हात फैलाएको जस्तो देखिने सानो निलो मानव आकृति देखिन्छ त्यो सामान्य लोगो होइन त्यसमा क्लिक गर्दा दृष्टिविहीन कम दृष्टि भएका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई वेबसाइट चलाउन सहज हुने विभिन्न सुविधा उपलब्ध छन् 700 भन्दा बढ़ी सरकारी वेबसाइटमा यस्तो सुविधा कार्यान्वयन भइसकेको छ भने एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा करिब 1400 डोमेन आबद्ध छन् अब प्रश्न उठ्छ सरकारी सेवा वास्तवमै कति डिजिटल भइसकेको छ नागरिक एपबाट नागरिकले के काम गर्न सक्छन् सरकारी वेबसाइट कसरी खोज्ने र प्रयोग गर्ने अनलाइन सेवा लिन के कस्ता विवरण र कागजात चाहिन्छ ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकलाई कसरी समेटिँदैछ अनि अनलाइन सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण र पासवर्ड कसरी सुरक्षित राख्ने यिनै विषयमा आज हामी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गर्छौं सरकारी सेवा घरबाटै लिन सकिने बनाउन प्रयास नागरिक एपको वर्तमान अवस्था सरकारी वेबसाइटका नयाँ सुविधा डिजिटल पहुँच र साइबर सुरक्षा बारे उहाँबाटै बुझ्नेछौ सहसचिवज्यू तपाईलाई उज्यालोमा स्वागत छ
1: नमस्ते हजुर धन्यवाद
0: सबैभन्दा पहिले चाहिँ यो सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर अहिले सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय भनेर स्थापना गर्नुभएको छ र भर्यो 1 गतेदेखि यसरी तपाईँहरू काम शुरू गर्नुभएको छ यसलाई चाहिँ यो विभागलाई विद्युतीय शासन कार्यालय बनाउनुको मुख्य उद्देश्य के हो
1: हजुर मिलनजी हाम्रो पहिला सूचना प्रविधि विभाग भनेर झन्डै 2069 सालमा स्थापना भएर यो 14 वर्ष चाहिँ हामी विभागबाट हामी काम गर्यौं र यसो हामी हेर्यो भने विभागको जुन टिआर कार्यविवरणहरू र जुन यो 14 वर्षको जुन प्रगतिमा हेर्ने भने विभागको फोकस चाहिँ बढी के भयो भने अपरेसन लेभलमा र अहिले पनि हामीले हेर्यो भने जस्तो जीआईएमएस भन्ने सिस्टम चलाउँछौं लगभग 700-800 कार्यालयहरूले यो चलाइरहनु भएको
0: भनेको कस्तो
1: यो चाहिँ एकीकृत यो अफिस म्यानेजमेन्ट सिस्टम भन्छ जति पनि सरकारी कार्यालयहरूमा टिप्पणीहरू चिठीहरू जुन आदान प्रदान हुन्छ सिस्टम थ्रू नै जाने सिस्टम थ्रू नै भनौँ
0: न अनलाइन
1: नै हुने अनलाइन हुने इभन हामीले डिजिटल सिग्नेचरको कन्सेप्ट युज गरेका छौँ जो पेपर हुने काम नै हामी सिस्टमबाट गर्ने गर्यौं त्यसपछि हाजिरीको कुरा गर्ने भने यो विद्युतीय हाजिर अहिले झन्डै 6000 अफिसले चाहिँ सिस्टम चलाइरहनु भएको छ त्यसै नागरिक एप छ इमेल सिस्टमहरू छ यस्ता अपरेसन लेभलमा बढी फोकस भएको देखियो यो बीचमा तर एउटा नेपाल सरकारलाई पनि के लागेको हुनसक्छ भन्दाखेरि यो अपरेसन लेभल मात्रै होइन कि एउटा गभर्नेन्सको पार्ट हो यो आइटीलाई पनि कसरी चाहिँ एउटा व्यवस्थित गर्ने त्यसका नर्म्स रुल्स अथवा रेगुलेसनहरूलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गर्ने स्ट्यान्डर्डहरू कसरी चाहिँ बनाउने भन्ने कुराहरूको चाहिँ पार्टमा अलि थोरै अलि भनौँ न एक्सपेक्टेड एज एक्सपेक्टेड गर्नु नसकेका हुनाले पनि त्यो फिल गरेको हुनसक्छ एउटा दोस्रो कुरा चाहिँ यो आइटी भनेको क्रस कटिङ इस्यू भयो त्यो चाहिँ धेरै अरू मन्त्रालयसँग विभागसँग कोअर्डिनेसन गर्नुपर्ने अवस्था भएर विभाग लेभलबाट गर्न अलि कठिन भएको अवस्थामा अहिले जुन यो प्रधानमन्त्री तथा मन्त्रिषद कार्यालय अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव स्तरको प्रमुख हुने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको स्थापना गरेको छ। यसले गर्दा चाहिँ पक्कै पनि हाम्रो चाहिँ यो दुईटै पाटो अपरेसन लेभल प्लस यो पोलिसी लेभलमा चाहिँ हामी केही गर्न सक्छौ कि जस्तो लाग्छ। र यसलाई केले पनि जस्टिफाई गर्छ भने तपाईँहरूले हाम्रो यो स्ट्रक्चर अहिले हेर्नुभयो भने यो सचिव लेभलको कार्यालयमा दुईटा महाशाखा सचिव यो आईटीकै सहसचिवहरूको रहने व्यवस्था छ भने त्यो अन्तर्गत तीनटा विभाग लेभलको कार्यालयहरू स्थापना भएको छ। त्यो विभागको नेचर हेर्नुभयो भने एउटा स्पेसलाइज एउटा फंक्सनको आधारमा चाहिँ राखिएको छ।
0: जस्तै एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय। अब यो तीन कार्यालयको मुख्य जिम्मेवारी चाहिँ कस्तो हुन्छ तपाईँले भन्दै हुनुहुन्थ्यो?
1: ठिक भन्नुभयो। ठ्याक्कै के भयो भने अहिले चाहिँ कार्यालय अन्तर्गत हामीले सिस्टम हेर्दाखेरि त आइटी एउटा जस्तो देख्छ, तर त्यसलाई पनि हामीले ब्रेकडाउन गर्नुपर्ने हुन्छ र अहिलेको आवश्यकता आइसकेको छ। अब अहिले त्यहाँ हेर्नुभयो भने जस्तो आईडीएमसी भनेको छ एकीकृत डाटा व्यवस्थापन केन्द्र, उसले चाहिँ नेपाल सरकारको इन्फ्रास्ट्रक्चरको काम गर्ने भयो। जति पनि नेपाल सरकारका निकायहरूलाई चाहिने जस्तै डोमेन रजिस्ट्रेसनदेखि लिएर यो होस्टिङका कुराहरू, वेबसाइटहरू होस्टिङका कुराहरू, मलाई क्लाउड सर्भिसहरू चाहिन्छ, गभर्नमेन्ट क्लाउडका कुराहरू, यो इन्फ्रास्ट्रक्चरको पार्ट चाहिँ त्यो डाटा सेन्टर अथवा आईडीएमसी एकीकृत डाटा व्यवस्थापन केन्द्रले हेर्नुभयो। दोस्रो पार्ट चाहिन्छ हामीलाई के भन्दाखेरि अपरेसन सिस्टम त बन्छ, तर त्यो सिस्टमलाई अपरेसन गर्छन् तालिम गर्नुपर्ने हुन्छ, त्यसलाई सपोर्ट दिनुपर्ने हुन्छ, हेल्प डेस्क चाहिन्छ, यी कुरा भनेको स्पेसलाइज काम हुन् क्या। त्यसको लागि चाहिँ हामीले के गरेको भन्दा सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय भनेर एउटा विभागीय स्तरको त्यो पनि एउटा सहसचिवको नेतृत्वमा हुने गरी अझ हामीले चाहिँ प्रदेश अनुसार चाहिँ एउटा प्रदेश त स्थानीय तहलाई सबै सपोर्ट हुने किसिमले चाहिँ शाखाहरू चाहिँ त्यसरी परिकल्पना गरेको छ भने तेस्रो पक्ष चाहिँ के हो त भन्दाखेरि इन्फ्रास्ट्रक्चर पनि भयो, अपरेसन भयो र त्यसलाई अब सेक्युरिटी पनि दिनु पर्यो नि। भोलि भिन्न किसिमको अहिले त तपाईँहरूले देख्नु होला साइबर सेक्युरिटीका इस्युहरू बढ्दै गइरहेछन् होइन, जोखिमहरू बढ्दै गइरहेछन्। त्यसको लागि चाहिँ फेरि अनुमान गर्न यो हाम्रो गभर्नमेन्टका सिस्टमहरूलाई चाहिँ साइबर सेक्युरिटी सेन्टर भनेर चाहिँ अर्को स्थापना गर्यो। र यसमा थोरै एउटा अर्को बुझ्नुपर्ने के थियो भने हाम्रो पहिला प्रमाणिका नियन्त्रकको कार्यालय भन्ने छुट्टै थियो, ओसिसी भन्थ्यौँ हामी, अफिस अफ कन्ट्रोलर अफ सर्टिफिकेसन भनेर। यो चाहिँ हाम्रो खास चाहिँ यो साइबर ल अथवा विद्युतीय कारोबार ऐन 2063 व्यवस्था गरेको एउटा नियन्त्रकको व्यवस्था छ। त्यो जुन त्यो कार्यालयले जुन डिजिटल सिग्नेचरको प्रोभिजनहरू हेर्थ्यो अथवा सर्टिफाइङ एथोरिटीहरू सीएहरूलाई चाहिँ नियमन गर्ने काम गर्थ्यो भने त्यो काम पनि अहिले यो साइबर सेक्युरिटी सेन्टरले नै हेर्ने गरी यो दुईटालाई मर्ज गरेर एउटा विभाग लेभलको सहसचिवको नेतृत्व हुने गरी साइबर सेक्युरिटी सेन्टर स्थापना गर्यो। त्यही भएर यो विशिष्ट एउटा फंक्सनको आधारमा तीनटा विभाग आईडीएमसी, यो एनसीएससी भनेर नेसनल साइबर सेफ सेन्टर र सूचना प्रविधि कार्यान्वयन कार्यालय भनेर तीनटा विभाग चाहिँ स्थापना भएको छ।
0: हजुर सहसचिवज्यू, अब तपाईँले जुन भन्नुभयो यो चाहिँ तीनवटा नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय, अब यो तपाईँहरूले यसलाई चाहिँ अझै व्यवस्थित गरेर काम गर्नुको एउटा मुख्य उद्देश्य भनेको आम नागरिक जसले सरकारी सेवा लिनुहुन्छ त्यो सरकारी सेवालाई सजिलो, भरपर्दो, विश्वसनीय र सुरक्षित बनाउने हिसाबले चाहिँ यो काम गर्न शुरू गर्नु भएको हो। अब यो नयाँ संरचनाले आम नागरिकले सरकारी सेवा लिने प्रक्रियामा चाहिँ के कस्तो फरक ल्याउँछ भन्ने तपाईँहरूको विश्वास हो?
1: धन्यवाद मिलनजी। यसले पक्कै पनि के छ भने जुन मैले अघि पनि कुरा गरे, एउटा सिस्टम चलाउनको लागि एउटा कुनै पनि सेवा प्रभावलाई सहज सजिलो बनाउनको लागि चाहिँ टेक्नोलोजीले मात्रै भएर पुग्दैन, त्यहाँ चाहिँ गभर्नेन्सका पाटाहरू, नर्म्स, स्ट्यान्डर्डको कुराहरू चाहिन्छ र स्पेसलाइज जनशक्ति पनि चाहिन्छ हामीलाई। त्यही भएर जनशक्तिको क्षमता अभिवृद्धि गर्न सक्यौं र यसरी एउटा फंक्सनली हामीले चाहिँ डिभाइड गर्न सक्यौं यसले सेवा प्रवाहलाई चाहिँ छ। र अहिले कता कता गुनासो सुन्नुहुन्छ कहीँ अब सरकारी अफिसहरूमा सिस्टम चलेन हो, डाउन भयो, अनि कहीँ कहीँ चाहिँ तपाईँको फोन गर्दाखेरि फोन रिसिभ भएन अथवा हाम्रा जनशक्ति हाम्रा कर्मचारी सिस्टममा अभ्यस्त नभएर ढिला भयो भन्ने किसिमको गुनासोहरू चाहिँ बिस्तारै चाहिँ यसले चाहिँ अलिक व्यवस्थित गर्छ भन्ने चाहिँ हामीले चाहिँ जस्तो लागिरहेको छ।
0: जस्तो अहिले पनि जस्तो अब यो यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउन जाँदाखेरि प्रणाली चलेन, भनेर चाहिँ अब त्यो धेरै बेर कुर्नु पर्ने राष्ट्रिय परिचय पत्र बनाउन जाँदाखेरि अलि अर्को चाहिँ अस्पतालमा जचाउन जाँदाखेरि पनि सिस्टम चलेन भन्ने खालको जुन त्यो गुनासाहरू थिए समस्याहरू थिए अब चाहिँ यसले समाधान गर्छ भनेर अपेक्षा गर्न सकियो
1: एकदमै हाम्रो यो अपेक्षा एकदमै हुन्छ यसमा किनभने त्यसकै लागि भनेर नेपाल सरकारले अहिले स्पेसलाइज एजेन्सीहरू चाहिँ बनाएको छ र सँगसँगै तपाईँहरूले सुन्नु पनि भयो होला अहिले अस्ति भर्खर क्याबिनेटले एउटा सफ्टवेयर डेभलपमेन्ट र अपरेशन सेन्टर भनेर छुट्टै एउटा गठन आदेश पनि स्वीकृत भइसकेको छ त्यसको डिटेल त अब यो कार्यविधि आइसकेपछि थाहा होला इभन हामीले चाहिँ जुन अहिले हामी एकदमै बढी यो आउटसोर्समा भर पर्यौं अथवा अर्काको भर पर्दाखेरि हाम्रो सिस्टमहरू चाहिँ हामी टाइममा चाहिँ अपडेट गर्न सकेनौं भन्ने जुन गुनासोहरू सुनिन्छ ती गुनासोहरू चाहिँ यता सफ्टवेयर डेभलपमेन्ट अपरेशन सेन्टर यता अपरेशनको लागि छुट्टै जुन अघि हामी चर्चा गर्यौं कार्यान्वयन कार्यालय भन्ने त्यो कुराले गर्दा केही न केही समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई
0: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ सूचना प्रविधि विभागलाई सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रूपान्तरण गरेर केही दिन अगाडिदेखि काम शुरू भएको छ खास गरी नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय मार्फत चाहिँ यो काम भइरहेको छ र यो काम चाहिँ नागरिकले सरकारी सेवा अनलाइनबाट लिँदाखेरि त्यो प्रविधिबाट प्रयोग गर्दाखेरि चाहिँ भरपर्दो सजिलो र अझै विश्वसनीय बनाउने भनेर सरकारले त्यो उद्देश्य राखेको छ अब चाहिँ सहसचिवले अलिकति यो आम नागरिकलाई काम लाग्ने कुरा लागौं र त्यसपछि फेरि तपाईँहरूको कार्यालयले गर्ने कामलाई अझै व्यवस्थित बनाउन भइरहेको कामलाई पछि जोडौंला अहिले धेरै काम चाहिँ सरकारी काम अनलाइनबाटै हुन्छ अहिले हाम्रो रेडियो सुनिरहनुभएका नागरिकलाई समग्रमा भन्नुपर्दा चाहिँ कस्ता कस्ता सेवा चाहिँ पूर्ण रूपमा अनलाइनबाट लिन सकिन्छ
1: हजुर मिलनजी एकदम मिल्छ र अघि हामी थोरै चर्चा गर्यौं हामी यो सरकारी अफिसहरूलाई चाहिने सफ्टवेयरहरू त अब अघि नागरिया ई एटेन्डेन्स जीआईएमएसका कुराहरू हामीले सञ्चालन गरेकै छौं र यो सँगसँगै अहिले अरू विभाग अरू मन्त्रालयबाट अरू जुन एजेन्सीबाट चाहिँ सेवा प्रवाह हुने धेरै सिस्टमहरू तपाईँहरूले अनलाइनमा गएको अवस्था छ र कुनै कुनै कार्यालयका सेवाहरू चाहिँ 100% पूर्ण रूपमा चाहिँ अनलाइन छन् भने केही चाहिँ उहाँहरूले अहिले भर्खर भर्खर गर्ने गरिरहनु भएको छ जस्तो तपाईँहरूले अब उदाहरणकै लागि हेर्नुभयो भने अहिले लोकसेवा आयोगकै हेर्नुभयो भने फर्म भर्नु पर्यो भने उहाँहरूले चाहिँ प्रवेश पत्र प्रिन्ट गर्नसम्म डाउनलोड गरेर प्रिन्ट गरेर सम्मको व्यवस्था चाहिँ उहाँले सिस्टमबाटै गर्नु भएको छ त्यस्तै ट्याक्समा हेर्नुभयो भने अहिले
0: अन्तर्राष्ट्रिय
1: विभागले कुनै सर्भिस बाहेक अहिले चाहिँ हाम्रो चाहिँ यो त्यहाँ चाहिँ सेवा लिनुको लागि चाहिँ त्यहाँ चाहिँ फिजिकली उपस्थित हुनुपर्ने अवस्था छैन भनेपछि यस्ता चाहिँ हाम्रा सिस्टमहरू छन् अहिले पूर्ण रूपमा अनलाइनै भएका अवस्था पनि छन् तर केही कुरामा चाहिँ अहिले पनि कस्तो छ भने कुनै सेवाहरू लिँदाखेरि चाहिँ विशेष गरी बायोमेट्रिक लिनलाई हामीलाई एथेन्टिकेसन चाहियो यही मान्छे हो कि होइन भनेर भेरिफाई गर्न पर्यो अथवा जस्तै जग्गा जमिनकै किनबेचकै कुराहरू हुन्छ यो सम्पत्ति किनबेचका कुराहरूमा चाहिँ अहिलेसम्म पनि यो अनलाइन सिस्टम भयो भने सेवा गराइ जानुपर्ने अवस्था चाहिँ छ तर भोलिका दिनमा अब हामीले जुन यो अहिले जुन कार्यालय गठन पनि भयो भोलिका दिनमा चाहिँ हामी कुनै एथेन्टिकेसन मेकानिजम अहिले त नेसनल आइडीको कन्सेप्टहरू पनि हामी सुरु गरिसकेका छौँ त्यो नेसनल आइडीबाट मान्छेलाई घरबाटै हामीले चाहिँ एथेन्टिकेट गर्न सक्यौँ भने भोलिका दिनमा अझ बिस्तारै पेपरलेसमा चाहिँ अझ बढाउन सकिन्छ पेपरलेस सर्भिसहरू चाहिँ हामी पक्कै पनि बढ्छ जस्तो लाग्छ
0: भनेको धेरै काम चाहिँ अहिले पनि जस्तो आवेदन दिने फर्म भर्ने कामहरू चाहिँ यो अनलाइनबाटै गर्न सकिन्छ
1: एकदम
0: अब हामीले हेर्दाखेरि तपाईँहरूले चाहिँ बसेर काम गर्दा केन्द्रबाट काम गर्दाखेरि चाहिँ अहिले जति कामहरू अनलाइन जति सेवाहरू अनलाइनमा छ नि त्यो सेवा चाहिँ आम नागरिकले पूर्ण रूपमा उपयोग गरेको प्रयोग गरेको अवस्था चाहिँ कस्तो छ
1: एकदम यो अलिअलि कुनै केसमा तपाईँको अब देखिरहनु भएको छ हाम्रो अब डिजिटल डिभाइडका कुरा भन्छौँ जस्तै अब पुस्ताका कुराहरू होइन अब हाम्रो लेभलको अथवा हामीभन्दा अहिले यङ जेनेरेसनले त एकदमै रमाएका छन् यो सर्भिसहरू लिनलाई
0: अब एउटा जेनजी
1: जेनजी तर अब अलि हामीभन्दा अलिक पुराना हाम्रा हजुरबाहरू अथवा हाम्रो बुवाहरूकै केसमा चाहिँ अलिक गाह्रो भएको पनि हुन सक्छ अब त्यसको लागि पनि हामीले पूर्ण रूपमा अनलाइन हुँदा हुँदै पनि हामीले चाहिँ उहाँहरूलाई पनि एक्सेसिबिलिटी हुने गरी अरू अलरेडी व्यवस्था पनि गरेका हुन्छौँ कति केसमा कोही मान्छे चाहिँ अनलाइन होइन ऊ चाहिँ होइन म अफिसै आएर इन्ट्री गर्छु अफिसै गएर म चाहिँ फर्मै भर्छु भन्यो भने त्यो किसिमको चाहिँ व्यवस्था पनि अल्टरनेट व्यवस्था पनि हामीले दिने गरेका छौँ दिनु पनि पर्छ यी कुराहरू छँदैछ र सँगसँगै अर्को अब अलि भिलेज रिमोटली हेर्ने हो भने कहिलेकाहीँ हाम्रो इन्टरनेट कनेक्टिभिटी चाहिँ नभएको ठाउँमा त्यस्तो ठाउँमा पनि यो सर्भिसहरू लिनलाई चाहिँ केही अप्ठ्यारो चाहिँ महसुस भएको जनगुनासोहरू चाहिँ सुनिन्छ होइन ती कुराहरूलाई पनि हामीले एड्रेस चाहिँ गर्नुपर्छ होइन भने जुन अहिले बिस्तारै बिस्तारै जुन हाम्रो कनेक्टिभिटी जुन मोबाइल पेनेट्रेसनहरू डाटा पेनेट्रेसनहरू जुन बढिरहेको छ त्यो अवस्थामा चाहिँ पूर्ण रूपमा चाहिँ लिएको यो सर्भिस लिएको नै देखिन्छ
0: अहिले बुदागत रूपमा भन्दाखेरि सरस्वती अलिकति यो अनलाइन सेवा हुँदाहुँदैखेरि पनि पूर्ण रूपमा त्यसको उपयोग हुन नसक्नु कारण चाहिँ एउटा यो पुस्ताको कारणले होइन अलिकति बुढाबुढी अझै पनि कतिपय ठाउँमा निरक्षरहरू हुनुहुन्छ यो मोबाइल फोन र कम्प्युटर चलाउन सक्ने त्यो जनशक्ति अझै नभएको अवस्था हुन सक्छ अर्को भौगोलिक कारण हुन सक्छ कहिले काहीँ चाहिँ यो प्रविधिले पनि काम नगरेको बेलामा पनि त्यो गर्न खोज्दाखेरि पनि नहुन सक्छ अब यसको लागि चाहिँ हामीले के गर्दैछौ भन्ने कुरा अलिक पछि गरौँला अहिले चाहिँ अलिक बढी धेरै चलनमा आएको नागरिक एप छ होइन यो नागरिक एप एउटा मोबाइलमा डाउनलोड गरिसकेपछि त्यसबाटै धेरै सेवा लिन सकिने यो सरकारले व्यवस्था गरेको छ अलिकति यो नागरिक एपको बारेमा आम नागरिकलाई एउटा चेतना जगाउने हिसाबले कुरा गरौं आम नागरिकका लागि कति उपयोगी र प्रभावकारी भएको छ हामीले यो नागरिक एप अहिले प्रयोग गरिरहँदाखेरि
1: एकदमै मिलनजी यो नागरिक एप अहिले अब तपाईँ हामी लगभग धेरै अहिले लगभग 40 लाख भन्दा बढी यो नागरिकले चाहिँ यो अहिले नागरिक एप डाउनलोड गरेको रेकर्ड छ
0: 40 लाख भन्दा बढी
1: 40 लाख हजुर र यो नागरिक एपको सेवा हेर्नुभयो भने नागरिक एप आफैमा हामी कुनै पनि सिस्टमको अथवा कुनै पनि एजेन्सीको डाटा स्टोर गर्दैनौँ हामी जस के हुन्छ भने हरेक निकायको आफ्नै के छ त भन्दाखेरि डाटा छ त्यो डाटालाई हामीले इन्टिग्रेटेड रूपमा सिङ्गल डोर मात्रै दिएको च्यानल मात्रै दिएको जस्तो फर इक्जाम्पल मैले ट्याक्सको विवरण हेर्न पाउँछु मैले प्यान नम्बर लिङ्क गराएको छु भने नागरिक एपबाट ट्याक्स विवरण हेर्न मिल्छ तर यसको मतलब ट्याक्सको विवरण मेरो नागरिक एपमा हाम्रो नागरिक एपमा स्टोर भएको होइन अब हामीले म्यानेज गरेको होइन त्यो डाटा म्यानेज गर्ने अन्तर्राष्ट्रिय विभागले नै हो तर जब नागरिकले नागरिक एपबाट हेर्न खोज्छ त्यो डाटा चाहिँ त्यो अन्तर्राष्ट्रियको सिस्टमबाट यता आएर देखाउने गर्ने हो
0: अझ त्यहाँ खोल्दाखेरि पनि
1: च्यानल मात्रै दिएको र कुनै पनि सर्भिस अहिले त कस्तो छ भने अघि पनि हामी चर्चा गर्यौं धेरै किसिमको सर्भिस छन् धेरै ठाउँको युजर नेम पासवर्डहरू मैले चाहिँ नागरिकले कन्ठ गर्नुपर्ने यस्ता समस्याहरू छन् र कुन सर्भिसको लागि कहाँ जाने भन्ने किसिमको चाहिँ अवेरनेस पनि छैन हो त्यो मिनिमाइज गर्नको लागि नागरिक एप आएको हो अहिले हामीले चाहिँ एउटा नागरिक एप भनेको सेन्ट्रल विन्डो अथवा सिङ्गल विन्डो जस्तो हामीले एउटा ट्रिट गर्यौं त्यसलाई र कुनै पनि सर्भिस लिनु पर्यो भने हामी एउटा सिङ्गल च्यानल नागरिक एप इन्स्टल गरिसकेपछि त्यहाँ लगइन गरिसकेपछि अरू सबै सर्भिसहरूमा एक्सेस पाओस् भन्ने तरिकाले यो डिजाइन भएको छ र यसमा हेर्नुभयो भने उपयोगिताको कुरा हेर्ने भने
0: के के
1: संस्थाहरू चाहिँ तीनटा सर्भिसहरू विशेष गरी तीन किसिमको चाहिँ सर्भिसहरू पाइन्छ एउटा चाहिँ यसैबाट नागरिक एपबाटै मैले कुनै रजिस्ट्रेसन फर्म भर्छु भन्न पनि पाइयो जस्तो लोकसेवा आयोगको प्रोफाइल बनाउनु पर्यो भने लोकसेवाको साइटमा गइरहनु परेन नागरिक एपकै साइटमा गएर लोकसेवाको फर्म भर्न मिल्यो भनेको रजिस्ट्रेसन गर्न मिल्यो एउटा काम त्यसै गरी प्यानको लागि पनि तपाईँ यहीँबाट पनि रजिस्टर गर्न सक्नुभयो भनेपछि रजिस्ट्रेसनको काम गर्न पाउनुहुन्छ भने दोस्रो काम भनेको चाहिँ के हो भने मैले हेर्ने स्टेटमेन्टहरू हेर्ने हो जस्तै भनौँ न मेरो सञ्चय कोषको मेरो ब्यालेन्सको स्टेटमेन्ट हेर्ने हो कि नागरिक लगानी कोषको स्टेटमेन्ट हेर्ने हो कि अथवा ट्याक्सकै विवरण पनि मैले स्टेटमेन्ट हेर्ने भ्यू हेर्ने अथवा रिपोर्टहरू हेर्ने भने तेस्रो काम भनेको चाहिँ मैले ट्रान्जेक्सनहरू पनि गर्ने जस्तो भोलिका दिनमा हामीले पासवर्डका रिन्युका कुरादेखि लिएर यी ट्रान्जेक्सनै यसैबाट सिस्टमबाटै गर्न सक्छ
0: अहिले चाहिँ छैन त्यो
1: अहिले पनि हामी कुनै पनि सर्भिस दिएर आएको छ र अहिले भर्खर रिसेन्टली एउटा चाहिँ हामीले अटोफिल भनेर यो ब्याङ्कहरूलाई हामी खोलिरहेका छौँ कस्तो भने ब्याङ्कमा फर्म भर्नु पर्यो भने तपाईँले तीन पुस्तीदेखि लिएर होइन आफ्नो ठेगानाहरू सबै फर्म भर्दाखेरि केही नभए 10 मिनट लाग्छ त्यही कुरालाई हामी के गर्दै भने नागरिक एपमा स्क्यान गरेर नागरिक एपबाट स्क्यान गरेर अटोमेटिकली नागरिक एपमा स्टोर भएको डाटा लोकली जुन स्टोर भएको डाटालाई स्वत उसले कन्सेन्ट दिएर नागरिकले स्वत चाहिँ यो ब्याङ्कको चाहिँ फर्म भर्न मिल्ने गरी त्यसले गर्दा 1-2 मिनटमै ब्याङ्कको फर्म भर्न मिल्ने अवस्था भएको छ भनेपछि यसरी भोलिका दिनमा बिस्तारै हामीले यो नागरिक एपलाई चाहिँ ट्रान्जेक्सन यसैबाट सेवा प्रभाव कसरी गर्ने भनेर चाहिँ विस्तार गर्ने चाहिँ हाम्रो प्लान पनि भइरहेको छ चलि पनि रहेको छ
0: यो अब अलिकति यो धेरैलाई त्यो चासो पनि होला नागरिक एप प्रयोग चाहिँ कसरी गर्ने एउटा डाउनलोड गरिसकेपछि सबै कुरा त्यहाँ आउँछ अथवा के गर्नुपर्छ
1: यो हामीले यो नागरिक एपको लागि चाहिँ पहिला हामीले चाहिँ यो तपाईहरुले मोबाइल एप चाहिँ इन्स्टल गर्नु पर्यो डाउनलोड गर्नु पर्यो सुरुमा त यो दुईटैमा छ हाम्रो एन्ड्रोइड र आईएस दुईटै भर्सनमा छ तपाईले डाउनलोड गर्नु पर्यो डाउनलोड भइसकेपछि एउटा यसको मेन विशेषता भने चाहिँ के हो नि तपाईकै नाममा रजिस्टर भएको मोबाइल चाहिन्छ मोबाइल नम्बर चाहिन्छ भनेको एनसेलमा अथवा नेपाल टेलिकममा आफ्नै भनौँ न स्पेलिङ सहित मिल्ने किसिमको चाहिँ हुनु पर्यो
2: र प्रायसँग छ पनि त्यो
1: अहिले अहिले छ अहिले बिस्तारै बिस्तारै चेन्ज भएको अवस्था छ र यदि त्यो मिलिसकेपछि तपाईँकोमा ओटिपी आउँछ र तपाईँ यसको लागि इलिजिबल हुनुभयो
2: भनेको चलाउन योग्य हुनुभयो
1: योग्य हुनुभयो फर्स्ट टाइम चाहिँ तपाईँले चलाउँदाखेरि त्यो मोबाइल नम्बरसँग म्याच गराउनु पनि हुन्छ त्यसपछि यो मोबाइल त म्याच भयो अब मोबाइल म्याच भएर डाउनलोड हुँदैमा तपाईँले सबै सर्भिसहरू अहिले हामी चर्चा गरेका सबै सर्भिस आउँदैनन् त्यसको लागि के गर्नु पर्यो भन्दा त्यसको पहिचान तपाईँको केही कागजातहरू चाहिन्छ त्यो दर्ता गर्नको लागि चाहिँ जस्तै कि नागरिकताको विवरणहरू कि चाहिँ नेसनल आइडीको विवरण कि तपाईँको पासपोर्ट भोटर आइडी नम्बरहरू अथवा केही न केही एउटा केही न केही विवरण चाहिँ तपाईँले एउटा इन्ट्री गरिसकेपछि बल्ल अरू सर्भिसलाई चाहिँ लिङ्क गर्नको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ त्यति चिज चाहिँ तपाईँले
2: उदाहरणको लागि मैले नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरण राखेँ भने अब मेरो सवारी चालक अनुमति पत्र र मेरो चाहिँ कलेजहरूको चाहिँ प्रमाण पत्र पनि त्यहाँ देखिन्छ
1: अब सो त देखिँदैन हजुर अघि भनिहाल्यौँ हामीले पहिला हामीले डाउनलोड गर्यौँ मोबाइल नम्बर मेरै नाममा रहेछ म्याच भयो त्यसपछि हामीले नागरिकता विवरण मैले आफूलाई परिचय गराए चिनाए थिएँ त्यसपछि अब मलाई कुन सर्भिस चाहिँ लिङ्क गर्ने हो किनभने नागरिकमा त हामीले लगभग धेरैवटा सर्भिसहरू प्रोभाइड गरेका छौँ सबै सर्भिस सबै नागरिकलाई एप्लिकेबल छैन कसैलाई कुनै सर्भिस एप्लिकेबल छ कसैलाई कुनै अर्को छ त्यही भएर हामी के गरेका छौँ भने जुन सर्भिस चाहिन्छ त्यहाँ देखिन्छ एभाइलेबल देखिन्छ तर लिङ्क गर्नुपर्ने हुन्छ जस्तै तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स हेर्नु पर्यो भने त्यहाँ ड्राइभिङ लाइसेन्सको सर्भिसमा गएर तपाईँले आफ्नो लाइसेन्स नम्बर चाहिँ हाल्नुभयो भने र तपाईँको नाम म्याच भयो भने फेरि त्यो अलरेडी जुन तपाईँले नाम दिइसक्नु भएको छ नागरिक एपमा त्यो नाम यदि तपाईँको ड्राइभिङ लाइसेन्सको सिस्टममा त्यही नामको छ भने म्याच भयो भने अनि लाइसेन्स चाहिँ के हुन्छ लिङ्क हुन्छ
2: बेला हेर्दा पनि
1: अब त्यसपछि चाहिँ फेरि सधैँ देखिने एकचोटि चाहिँ वान टाइम चाहिँ लिङ्क हुन्छ
2: जुनसुकैको पनि गर्नु जस्तो तपाईँको एकदम विश्वविद्यालयको प्रमाणपत्र पनि एकचोटि त्यहाँ तपाईँले विवरण चाहिँ भर्नु
1: पर्यो
2: त्यसपछि पछि हेर्दाखेरि
1: विवरण पनि धेरै चाहिँदैन जस्तै पासपोर्ट लिङ्क गर्नु पर्यो भने तपाईँलाई पासपोर्ट नम्बर चाहिँ तपाईँले दिनुभयो भने यदि त्यो पासपोर्टको नम्बर र तपाईँको अलरेडी रजिस्टर भएको नामहरू म्याच भयो भने अटोमेटिकली लिङ्क भएर सधैँलाई अब त्यसपछि त्यो सर्भिस तपाईँले लिन पाउनुभयो
2: एकदम यो कुनै बेला चाहिँ यो नागरिक एपमा देखिने विवरण गलत भयो भने त्यो सत्याउन चाहिँ के गर्नुपर्छ
1: हो अब एकदम यो धेरै जनताको गुनासो आएको छ कहिले हामी कहाँ पनि धेरै फोन आउने चाहिँ कस्तो छ भने यो नागरिक एप चलेन अथवा मेरो डाटा चाहिँ मिस्टेक देखायो भने तर त्यो भनेको नागरिक एपको सोचे होइन भने सुरुमै भने कहिले स्पेलिङ मिसम्याच भएर स्पेलिङ सानो नमिलेर लिङ्क हुँदैन त्यो कारण के हो भने हामी डाटा स्टोर गर्ने होइन डाटा म्यानेज पनि नागरिक एपले गर्ने होइन यदि कुनै मिस्टेक छ भने तपाईँको ओरिजिनल जो ओनर हो त्यो डाटाको ओनर हो जसले त्यो म्यानेज गर्ने हो त्यहाँ हाम्रो समस्या छ भन्ने बुझ्नु पर्यो र हामीलाई इन्फर्मेसन आउँछ नागरिक एपमा यदि त्यहाँ कुनै गिरेर आयो भने र तपाईँले सम्बन्धित ठाउँमा सम्बन्धित एजेन्सीमा गएर तपाईँको विवरण चाहिँ मिलेको छ कि छैन हेर्ने अथवा मिलाएको छैन भने उहाँहरूको प्रक्रिया के छ त्यो प्रक्रिया अनुसार चाहिँ सच्याउनु पर्ने हुन्छ
2: एकदम
1: नागरिक एपमा आएर हामी सच्याउने
2: उदाहरणको लागि नागरिक एपमा नागरिकताको विवरण गल्ती देखियो भने तपाईँ सम्बन्धित जिल्ला प्रशासन कार्यालय गएर सच्याउनु पर्छ
1: एकदम यो नागरिक एपबाटै तपाईँले सच्याउने त्यो सर्भिस चाहिँ छैन र हामीले त्यो गर्न सक्ने सम्भावना पनि छैन किनभने त्यो यो हामीले
2: लिङ्क मात्रै गराइदिनु
1: लिङ्क मात्रै गरेको
2: देखाउने ठाउँ मात्रै बताइदिनु एकदम यसलाई पनि प्रश्न पार्नुभयो अब कतिपयको एउटा चासो के हुन सक्छ भने जस्तो मैले नागरिकता बनाएको वर्ष अगाडि 40-50 वर्ष अगाडि म अहिले 60-70 वर्ष भइसके होइन अब मैले नागरिक एपमा मैले नागरिकताको विवरण त्यत्रो त्यो बेला त कम्प्युटरहरू केही थिएन हातले लेखेको हुन्थ्यो त्यो राख्या हुन्छ भन्ने पनि हुन्छ
1: अहिले चाहिँ सबै लगभग तपाईँहरूले हेर्नुभयो भने सरकारी अफिसमा भएका यी पुराना विवरणहरू लगभग डिजिटाइज भइसकेको अवस्था छ उहाँले पनि नागरिकताको विवरण सबै एन्ट्री भइसकेको छ तर कहिलेकाहीँ एन्ट्री गर्ने बेलामा पुरानो ढड्डा एउटा गर्दाखेरि केही नम्बरहरू पुरानो किसिमको कुनै मेकानिजमहरू कहिले डुप्लिकेसनहरू भइदिने त्यस्ता किसिमको भएको हुनाले यता गर्दा यस्ता समस्याहरू देखिया छ तर डिजिटाइज चाहिँ भएको
2: यदि त्यो समस्या देखियो भने चाहिँ अघि तपाईँले भने जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय
1: कुनै सर्भिस डिजिटाइज भएको छैन भने हामी नागरिक एपमा लिङ्क गर्ने अथवा त्यो सर्भिस चाहिँ प्रोभाइड गर्दैनौँ हामी त्यही भएर यदि नागरिक एपमा कुनै सर्भिस देखिन्छ भने त्यो भनेको त्यहाँको डाटा किस भइसकेको छ डिजिटाइज भइसकेको छ भन्ने नै बुझ्नुपर्छ
2: अब यसमै एउटा जिज्ञासा अर्को हुन सक्छ कि जस्तो पछि मात्रै यो ट्राफिक लाइसेन्स चाहिँ नागरिक एपबाट देखाउँदा पनि हुने ट्राफिक प्रहरीलाई भयो अब अरू ठाउँमा मलाई नागरिकता देखाऊ भनेर सोधे भने मैले नागरिक एपमा भएको नागरिकता देखाउँदा मान्ने हुन्छ
1: अब यस्तो छ हेर्नुहोस् यो धेरै सर्भिसहरू छ अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ मान्यता दिन थाल्यो तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि यो नागरी एपमा छ भने त्यो चाहिँ भेरिफाई पनि गर्न सक्ने यो हामी चाहिँ अलिक टेक्निकल शब्दमा डिजिटल भेरिफाइबल क्रेडेन्सियल भन्छौँ हामी यो इन्डियामा पनि यस्तै टाइपको डिजी लक भन्ने कन्सेप्ट छ उहाँहरूको चाहिँ के हो भने कम्तीमा नागरी एपमा कुनै मेरो डकुमेन्ट सेभ छ भने त्यो चाहिँ साँच्चीकै जस्तै युनिभर्सिटीको मार्कसिट छ भने त्यो मार्कसिट चाहिँ युनिभर्सिटी नै इस्यु गरेको हो कि होइन एउटा कुनै इस्यु गर्ने एजेन्सी हामीले भेरिफाई गर्न सक्ने कुनै किसिमको मेकानिजमहरू हामीले गर्न सक्यौँ भने भोलि त्यही डकुमेन्ट चाहिँ अथराइज हुन्छ त्यही डकुमेन्ट चाहिँ एथेन्टिकेटेड हुन्छ र त्यहीँबाट सर्भिस दिन सक्ने भन्ने त्यो एङ्गलबाट हामी सोचिरहेछौँ भोलिका दिनमा चाहिँ यो डिजिटल भेरिफाइबल क्रेडेन्सियलको रूपमा चाहिँ
2: यसलाई यसरी बुझौँ न अब अहिले जसरी नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीले चाहिँ मान्यता दिन थालेको छ यसै गरी भोलि पर्सि
1: अरू सर्भिसहरूलाई पनि
2: अरू प्रमाण पत्रहरू विश्वविद्यालयका प्रमाण पत्र नागरिकता प्रमाण पत्र राष्ट्रिय परिचय पत्रका विवरण पनि मैले एउटा मोबाइल बोकेर हिँड्दाखेरि नागरिक एपमा भएको यो विवरण देखाउँदाखेरि मान्य हुने गरी तपाईँ
1: मान्य हुने त्यस्तो किसिमको भेरिफाई गर्ने मेकानिजम पनि हामीले चाहिँ बनाउनु पर्ने हुन्छ त्यो कुराहरूको लागि हामी चाहिँ प्लान गर्दैछौँ
2: अब यसमै नागरिक एपमै जोडेर गर्दाखेरि अरू तपाईँहरूका योजना के छ नागरिक एपकै सेवालाई अझै प्रभावकारी विश्वसनीय र विस्तार गर्ने अरू
1: अब यस्तो छ अब अहिले हामी धेरै सर्भिसहरू त हामीले इन्क्लुड गरिसकेका छौँ अब विशेष अरू सर्भिसहरू पनि हामी एड गर्नुपर्ने अवस्था छ जस्तै यो पासपोर्टको चाहिँ रिन्यू गर्न सकिने सिस्टमबाटै भन्ने कुरा ट्राभल यो इमिग्रेसनको ट्राभल हिस्ट्रीका कुराहरू युनिभर्सिटी पनि हामीले अहिलेसम्म दुईटा मात्रै युनिभर्सिटीको यो मार्कसिटहरू पुरान रेकर्डहरू इन्टिग्रेट गरेका छौँ अब अरू अरू युनिभर्सिटी पनि हामी गर्दैछौँ यी कुराहरू एउटा बाटो छ र अर्को अघि पनि मैले भने यो बिस्तारै बिस्तारै सर्भिस मात्रै जोडेर भएन यो सर्भिसलाई चाहिँ सबैले मान्ने हुने किसिमको मेकानिजमहरू बिस्तारै गर्नुपर्ने छ भने अर्को चाहिँ कम्प्लिट सर्भिस साइकल नै हामी यहाँबाट गर्ने भनेको भोलिका दिनमा अरू सर्भिसमा जानै नपर्ने गरी भनौँ न जुन जस्तो ट्याक्सले जे जे सर्भिस चाहिँ उसले आफ्नो सिस्टमले प्रोभाइड गरिरहेको छ त्यो हरेक सर्भिस चाहिँ हाम्रो यही नागरिकबाटै दिन सक्ने किसिमको चाहिँ एउटा कम्प्लिट एउटा सर्भिस साइकल चाहिँ गर्ने भन्ने कन्सेप्ट चाहिँ हामी यहाँ गरिरहेछौँ
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
3: प्रविधिको विकाससँगै गाड़ी पनि जोड़िएका छन्
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
4: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी
4: एमबीएल अटो लोन
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
4: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: कृषि मन्त्र नाथ सिंह
4: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जराकुरीले रोग लाग्न सक्छ त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्
6: पानीको धारा त बन्द भयो र ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: see Bakura, Kashtavijan, Zulu Radio Network.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गरिरहेका छौं। सहसचिवजी तपाईलाई फेरि पनि उज्यालोमा स्वागत छ। आज हामी तपाईसँग सरकारी अनलाइन सेवालाई प्रभावकारी बनाउन तपाईहरूले गरिरहनु भएको काम र आम नागरिकले ध्यान दिनुपर्ने र आम नागरिकले कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईले एकदम काम लाग्ने कुरा नागरिक एपदेखि लिएर तपाईहरूको अहिले यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना भइसकेपछि चाहिँ अब यसबाट गर्ने कामको बारेमा पनि जानकारी दिनुभयो। अब फेरि हामी यही कुरालाई निरन्तरता दिउँ। अहिले यो सरकारी वेबसाइटहरू मन्त्रालय विभाग र कार्यालयहरूको वेबसाइट खोल्दाखेरि चाहिँ एउटा आकृति देखिन्छ, निलो मान्छेको आकृति हात फैलाएको, यो बारेमा अलिकति भनिदिनुहोस् न, यो कस्तो खालको के हो?
2: एकदम यो धेरैलाई जिज्ञासा लाग्न सक्छ होइन, यो विषय अहिले पछिल्लो समयमा त्यस्तो किसिमको आकृति देख्नुहुन्छ। त्यो भनेको चाहिँ यो दृष्टिविहीन कम दृष्टि भएका ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई सरकारी सूचनामा सहज पहुँच कसरी दिलाउने भनेर यो एक्सेसिबिलिटी भन्ने एउटा सुविधा हुन्छ, त्यो सुविधा दिनको लागि चाहिँ हामीले यो व्यवस्था गरेका हौं। यो नेपाल सरकारको शासकीय सुधारका यो सही कार्यसूची अन्तर्गत अहिले यो हामीले चाहिँ धेरै जसो वेबसाइटहरूमा यो सुविधा चाहिँ दिइसकेका छौँ।
1: निलो आकृति
2: आकृति जस्तो देखिन्छ र त्यहाँ चाहिँ विभिन्न किसिमका त्यहाँ क्लिक गर्नुभयो भने 12 त्यस्ता सुविधाहरू देखिन्छ। जस्तै तपाईँले त्यहाँ गएर यो अक्षरको आकार बनाउनु पर्यो, जस्तै अलि आँखा कम देख्ने वेबसाइट देखिन भने त्यहाँ चाहिँ क्लिक गर्नुभयो भने अक्षर आफै ठुलो हुन्छ, हुने वेबसाइटको अक्षरै ठुलो हुन्छ। अनि त्यसपछि कहिले काहीँ कन्ट्रास्टहरू कलरको कुनै प्रब्लम छ भने तपाईँले कन्ट्रास्ट यो बढाउन सकिन्छ, हाई कन्ट्रास्टमा लान सकिन्छ, अनि कलरहरू चेन्ज गर्न सक्नुहुन्छ तपाईँले। अथवा यस्तो किसिमको चाहिँ यो विभिन्न किसिमका यी 12 सुविधाहरू छन्। यो 12 सुविधा चाहिँ यस्तो किसिमको दृष्टिविहीन अथवा कम आँखा देख्ने
1: फरक क्षमता भएकाहरूलाई
2: वेबसाइटको कन्टेन्ट सहीसँग चाहिँ तपाईँको एक्सेस होस्, उहाँहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने किसिमको चाहिँ त्यो सुविधा चाहिँ अहिले हामीले यो जुन टेम्प्लेट छ गभर्मेन्टको, जुन हाम्रो टेम्प्लेट युज गरेर वेबसाइटहरू बनाउनु भएको छ, त्यो वेबसाइटहरूमा यो सुविधा चाहिँ अहिले थपेका छौँ।
1: त्यो सुविधा थपिसकेपछि चाहिँ तपाईँहरूलाई केही प्रतिक्रिया छ, हामीलाई त एकदम सजिलो भयो भन्ने त्यस्तो खालको
2: एकदम किनभने त्यो वर्गका मान्छेहरूले जुन पहिला जुन डिफिकल्टी भोगिरहनु भएको थियो हाम्रो नेपाल सरकारकै सूचनाहरूलाई एक्सेस गर्न डिफिकल्ट भइरहेको थियो भने त्यो उहाँहरूले नै आफैले त्यो कस्टमाइज गरेर आफ्नो इच्छा अनुसार अथवा आफ्नो क्षमता अनुसार चाहिँ साइजहरू बढाउने घटाउने कलरहरू चेन्ज गर्ने भन्नेले गर्दा पक्कै पनि यसले चाहिँ हाम्रो राम्रो फिडब्याकहरू लाग्छ। एउटा समाजको हरेक वर्ग क्षेत्र लिङ्ग भनौँ न फरक प्रकृतिका मान्छेहरूले अथवा फरक क्षमता भएका मान्छेहरूले पनि सर्भिस लिन सक्नुभएको अवस्था हो।
1: एकदम यो पनि तपाईँहरूले सरकारले गरेको एकदम राम्रो

0: हरेकलाई त्यही टेम्प्लेट युज गर्नु भएको छ अहिले. त्यसले गर्दा चाहिँ के भने एकरूपता पनि बढ्यो अहिले.
1: सँगसँगै यो सरकारी हो कि होइन भन्ने कुरालाई
0: हो कि होइन भन्ने कुरा पनि भयो. प्लस एकरूपता कुन अर्थ हुँदाखेरि कुन इन्फर्मेसन कहाँ हुन्छ भन्ने कुरा पनि सबैसँग पत्ता लाउन सक्यो एउटा कुरा भयो. अर्को चाहिँ हामीले वेबसाइटमा के राख्नुपर्छ भन्ने किसिमको एउटा निर्देशिका पनि जारी भएको छ. कम्तीमा कस्ता कस्ता इन्फर्मेसन राख्नुपर्छ, कति समयमा चाहिँ वेबसाइट अपडेट गर्नुपर्छ, कुनै कुरा चेन्ज भयो भने न्युजहरू चाहिँ यति दिनभित्र यति घण्टाभित्र चाहिँ अपडेट गरिसक्नु पर्ने, यस्ता किसिमका चाहिँ ती सुधारहरू हामीले चाहिँ गरिरहेछौँ अहिले वेबसाइटको लागि
1: एकदम. अब अर्को नि सत्यज्यू, सरकारी वेबसाइटमा सूचना खोज्दा नागरिकले चाहिँ आधिकारिक वेबसाइट हो कि होइन भनेर कसरी छुट्याउने यसमै जोड्दाखेरि चाहिँ
0: एकदमै यो अहिले चाहिँ साइबर सिक्युरिटीका च्यालेन्जहरू जोखिमहरू बढ़िरहेको अवस्था, कसैलाई झुक्याउने कुराहरू पनि आइरहेको हुन्छ, कहिले फेक न्युजहरू आएको हुन्छ, त्यही भएर चाहिँ हामी एकदमै विचार गर्नुपर्छ. र त्यो साँच्चीकै सरकारी हो कि होइन भन्नलाई तपाईँले एउटा फर्स्टमा चाहिँ के हेर्नु होला भने वेबसाइटको चाहिँ एड्रेस, त्यो एड्रेस चाहिँ हामी डोमेन भन्छौँ. जस्तो कुनै कुनै वेबसाइट चाहिँ लास्टमा .com.np भन्ने हुन्छ, कुनै साइटमा चाहिँ .edu.np भन्ने हुन्छ भने त्यो गभर्मेन्टको साइट हो भने चाहिँ .gov.np भन्ने चाहिँ हुनै पर्यो. त्यो गभर्मेन्टको साइट हो होइन भन्नलाई छुट्याउने एउटा आधार चाहिँ त्यही नै हो. जस्तो इक्जाम्पलमा चाहिँ डिपार्टमेन्ट अफ आइटी भन्ने पहिला विभाग थियो जुन, त्यसको साइट हेऱ्यो भने doit.gov.np भनेको लास्टमा .gov.np भन्ने हुन्छ, यसलाई डोमेन नेम भन्छौँ. त्यो डोमेन हेर्नु पर्यो सुरुमा, किनभने त्यो सरकारी डोमेन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो साँच्चीकै सरकारी अफिस हो होइन भेरिफाई गरेर, हाम्रो जुन अघि आइडिएमसीको कुरा गरेका थियौँ, एकीकृत तारा व्यवस्थापन केन्द्रले चाहिँ त्यो रजिस्ट्रेसन गर्छ, त्यो रजिस्ट्रेसन सरकारी निकाली नै गर्ने भयो भने त्यो सरकारी हो भन्ने कुरा क्लियर हुन्छ. त्यही भएर डोमेन चाहिँ हेर्नुपर्छ एउटा, र सँगसँगै अरू त्यसपछि त्यहाँ चाहिँ अरू चिजहरू पनि लेखिदियो भने त्यहाँ कन्ट्याक्ट पर्सनदेखि लिएर होइन कुनै इमेलहरू अथवा फोन नम्बरहरू राखेको हुन्छ, साँच्चीकै त्यो अफिस अनुसारको डोमेन छ कि छैन ती कुराहरू. कहिलेकाहीँ स्पेलिङ सानो बिगारेको हुनसक्छ मान्छे झुक्याउनलाई, जस्तै doit.gov.np भन्ने ठाउँमा कसैले doit.com.np भनेर त्यस्तै किसिमको साइट गरेर यो गभर्मेन्टको साइट भन्न सक्ला, फिसिङ भन्छौँ हामी त्यस्तो केसमा झुक्याउनलाई. यी कुराहरू चाहिँ हामीले हेर्नुपर्छ
1: एकदम यसलाई नै प्रश्न पार्नु भयो सहसर्जी. अर्को यो सरकारी वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने यो प्रक्रिया चाहिँ अलिकति प्रश्न पारिदिनुहोस् न, कसरी गर्ने?
0: अब वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने भनेको चाहिँ यो चाहिँ एकै किसिमको हुन्छ भन्ने छैन. हेर्नुहोस् कुन निकायको सेवा कस्तो लेभल लिनु भएको छ,
1: उदाहरण दिनुपर्छ,
0: त्यस्तै त्यही अनुसार हुन्छ. अघि हामीले कुरा गरौँ दुई किसिमले जान सकियो, एउटा चाहिँ उहाँहरूकै जुन सर्भिस दिनुभएको छ डोमेन अथवा उहाँहरूकै साइटमा गएर चाहिँ त्यो सर्भिस लिनुपर्ने हुनसक्छ. जस्तो इक्जाम्पलमा चाहिँ ट्याक्सको सर्भिस दिनु पर्यो भने प्यान रजिस्टर गर्नु पर्यो भने आन्ती राष्ट्र विभागको साइटमा गएर तपाईँ अनलाइन सर्भिस भने त्यहाँ हेर्नुभयो भने कतै ट्याक्स पोर्टल भन्ने हुन्छ, त्यहाँ अनि ट्याक्स पोर्टलमा तपाईँलाई चाहिँ त्यो इन्स्ट्रक्सन अनुसारको चाहिँ काम गर्नुपर्ने हुनुहुन्छ भने. अर्को सुविधा भनेको चाहिँ त्यही सर्भिस चाहिँ अघि हामी चर्चा गरिदिनु नागरी एपमा गएर त्यो नागरी एपको विन्डो युज गरेर फेरि त्यही सर्भिस पनि हुन सक्यो. त्यही भएर यो भनेको चाहिँ एजेन्सी अनुसार चाहिँ
1: कार्यालय अनुसार चाहिँ फरक फरक हुन सक्छ. सहसचिवज्यू धेरै कुरा तपाईँले गरिसक्नु भयो, अघि तपाईँले यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कुरा गर्नुभएको थियो, अलिकति यो खास चाहिँ के हो र यसले नागरिकलाई प्रत्यक्ष कसरी फाइदा पुर्याउँछ?
0: एकीकृत वेबसाइट व्यवस्थापन केन्द्र भन्नुभयो, थोरै अघि हामीले थोरै कुरा त गरि नै सक्यौँ र यसमा चाहिँ विशेष गरी पहिला चाहिँ के हुन्छ भने हरेक निकायको आफ्नै वेबसाइटहरू हुने, कसैको कलर एक किसिमको हुने, कसैको अर्कै हुने, कसैको फन्ट सानो हुने, कसैको ठूलो हुने, कसैले तपाईँको 2 लाख रुपियाँ खर्च गरेर वेबसाइट बनाउने, कसैले 10 लाख रुपियाँ खर्च गर्ने, यस्तो किसिमको चाहिँ एकरूपता थिएन. त्यो फरक फरक किसिमको चाहिँ यो देख्थ्यौँ भने त्यो गभर्मेन्टले मित्रै हुनलाई अथवा एकरूपता ल्याउनको लागि चाहिँ एउटा अहिले हाम्रो कार्यालयले पहिला जुन सूचना प्रति विभाग थियो त्यो सूचना प्रति विभागले एउटा गभर्मेन्ट वेबसाइटको एउटा टेम्प्लेटको चाहिँ विकास गरेको छ र त्यो टेम्प्लेट विकास गरिसकेपछि कुनै पनि अरू निकायलाई जसलाई चाहिन्छ त्यसले त्यही टेम्प्लेट युज गरेर आफ्नो डाटा मात्रै चेन्ज गर्ने, अरू केही गर्नु पर्दैन. इन्फर्मेसन चाहिँ त्यो एजेन्सीको हुन्छ तर सिस्टम चाहिँ यही हाम्रो डीआईटी अहिले चाहिँ आईटी डीजीओ भनेर भनेको छ जुन सूचना प्रविधि विद्युतीय शासन कार्यालयले त्यहाँ चलाइरहेछ सञ्चालन गरिरहेछ त्यसले चाहिँ ह्यान्डल गर्ने हो र उहाँहरूले होस्टिङदेखि लिएर कुनै पनि यो इन्फ्रास्ट्रक्चरमा पनि समस्या भएन, सबै काम चाहिँ हाम्रो कार्यालयले गरिदिनु हो. उहाँले खालि अपडेटको काम चाहिँ म्यानेज गर्ने काम मात्रै उहाँले गर्नुभयो. त्यो लेभल त्यो कन्सेप्टले चाहिँ हामीले यो टेम्प्लेटको अवस्था जुन यो इन्टिग्रेटेड वेबसाइटको कन्सेप्ट चाहिँ ल्याएको हो.
1: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ. आज हामी सरकारी कार्यालय

0: को सेवा अनलाइन लिदाखेरि के कुरामा ध्यान दिने अनि कस्ता खालका सेवा चाहिँ सरकारी अनलाइन बाट पाइन्छ भन्ने विषयमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। सहसचिवजीले धेरै कुरा भनिसक्नु भएको छ। अब अनि सहसचिवजीले हामीले यो सेवा लिने कुरा त तपाईले नागरिकलाई सजिलो भरपर्दो विश्वसनीय बनाउनको लागि सरकारले धेरै काम गरिरहेको र आउँदा दिनमा पनि काम गर्ने योजना रहेको जानकारी दिनुभयो। अब यसरी
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: व्यक्तिगत सूचना अनलाइनमा दिँदाखेरिका जोखिम र त्यसबाट ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्?
4: हजुर, एकदमै यो पर्सनल इन्फर्मेसन जो हाम्रो नेपालको कन्टेक्स्टमा हेर्ने हो नि, अहिले बिस्तारै बिस्तारै एउटा चेतना एउटा अवेरनेस बढ्दै गएको छ। हामीले पर्सनल इन्फर्मेसन चाहिँ पब्लिक दिनु हुँदैन भन्ने कुरो, र अहिले पनि कति वेबसाइटहरूले चाहिँ आवश्यक हो होइन पर्सनल इन्फर्मेसन माग पनि रहेको हुन्छ, त्यो साँच्चीकै आवश्यक हो कि होइन यो कुरा विचार गर्नुपर्ने हुन्छ। र नागरिकले पनि साँच्चीकै कुनै त्यस्ता विवरणहरू दिँदैछु भने मैले के कुन साइटमा कस्तो किसिमको एप हो त्यो आधिकारिक एप हो कि होइन उसलाई किन मैले विवरण दिँदैछु भन्ने कुरा चाहिँ ऊ चाहिँ इन्स्योर हुनुपर्छ जस्तो लाग्छ एउटा। र अनि अर्को कुरा चाहिँ जस्तै अहिले ओटिपीका कुराहरू हो सुनिरहनु भयो होला पक्कै पनि, कहिले ओटिपीको मिसयुज हुने
0: पासवर्ड
4: होइन, ओटिपीलाई नै हामीले अहिले सिस्टमहरूले एथेन्टिकेसनको रूपमा लिइरहेछ, ओटिपी पासवर्ड पिन नम्बरहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ सकेसम्म होइन दिनै हुँदैन भन्छ, आफ्नो सिस्टम आफै चलाउने हो र कहिलेकाहीँ अब चलाउन नसक्ने अघि हामी चर्चा गरे जस्तो ज्येष्ठ नागरिकहरू त्यस्तोले छ भने आफ्नै मान्छे मार्फत गर्नु पर्यो, तर त्यस्ता कुराहरू सेयर गर्नु भएन भने। अर्को चाहिँ एउटा कहिलेकाहीँ लाग्छ यो हाम्रो वाइफाईको केसमा कहिले गर्दा हामी सुन्न पनि आउँछ,
0: सार्वजनिक
4: इन्फर्मेसनहरू चाहिँ जस्तो पब्लिक वाइफाईहरू युज गर्नु भएन सकेसम्म, जस्तो ब्याङ्कको सिस्टमहरू चलाउँदै हुन्छ अथवा जुन क्रिटिकल इन्फर्मेसन पर्सनल इन्फर्मेसनहरू दिँदै हुन्छ भने त्यस्तो ठाउँमा चाहिँ त्यस्ता वाइफाईहरू युज गर्नु भएन,
0: सार्वजनिक स्थलका वाइफाईहरू
4: त्यो चाहिँ इन्सेफर हुन सक्छ भने। अर्को एउटा बुझ्नुपर्ने चाहिँ कुनै पनि साइटमा यो एसटीटीपी र एसटीटीपीएस भन्छौ हामी कहिलेकाहीँ, यदि त्यो सिस्टम सेक्योर हो होइन, यदि त्यस्ता किसिमका वेबसाइट सेक्योर हो भने जहिले पनि एसटीटीपीएस भन्छ र लेफ्ट साइडमा हेर्नुभयो भने त्यो साँचो जस्तो एउटा तालचा जस्तो देखिन्छ
0: हो,
4: यदि त्यो छैन भने तपाईँले के बुझ्नु होला भने त्यो सिस्टम चाहिँ त्यो वेबसाइट चाहिँ सेक्योर छैन र त्यहाँ दिएको इन्फर्मेसन चाहिँ मेरो चाहिँ बीचमा कसैले हेर्न सक्छ ह्याक हुन सक्छ भन्ने कुराहरू यस्ता कुराहरूमा चाहिँ हामीले चाहिँ विचार गर्नुपर्छ यस्ता इन्फर्मेसन दिँदाखेरि।
0: एकदम सहसचिवजी, अब हामी अन्तिम खण्डमा छौँ, हामी चाहिँ अब यो धेरै कुरा तपाईँले यो सरकारी कार्यालयबाट हुने सेवा अनलाइन मार्फत लिँदाखेरि के कुरामा ध्यान दिने र कस्ता खालका चाहिँ सेवाहरू अहिले अनलाइनमा छन् सरकारले के कस्ता योजना बनाइरहेको छ भनेर तपाईँले विस्तृतमा भन्नुभयो। अब त नागरिकले अघि तपाईँले भनिहाल्नुभयो एउटा ध्यान दिनुपर्ने कुरा आफ्नो व्यक्तिगत विवरणहरू दिँदाखेरि पनि ध्यान दिनुपर्छ भन्नुभयो, तर हामीले सरकारी कार्यालयको वेबसाइटमा व्यक्तिगत विवरण नदिकन त हामीले काम लिन सक्दैनौ। अब मेरो व्यक्तिगत विवरण मैले चाहिँ सरकारी कार्यालयको सेवा लिँदाखेरि अनलाइनबाट सेवा लिँदाखेरि मैले दिएको विवरण सुरक्षित हुन्छ भनेर चाहिँ कतिको ढुक्क हुने?
4: अब यो सुरक्षित हुने नहुने भन्ने कुरा एउटा त रिलेटिभ चिज पनि हो, कुन लेभलको सुरक्षित भन्ने एउटा कुरो, र अर्को सुरक्षित गर्दै पनि के भने विभिन्न ठाउँहरू हुन्छन्, जस्तै तपाईँको नागरिकको डाटा मसँग पुग्दाखेरि कहिलेकाहीँ त्यो जुन बाटो हुन्छ हाम्रो त्यो बाटो आफ्नोमा के हुन्छ चाहिँ इन्सिक्योर हुन सक्छ, अथवा म कहाँ पुगिसकेपछि मैले स्टोर कसरी गर्छु डाटा त्यो त्यसमा भर पर्ने हो भनेपछि त्यसको लागि चाहिँ हामी के गरेका छौँ त भन्दाखेरि जनरली हाम्रा वेबसाइटहरूमा अघि पनि हामीले भन्यौँ सेक्युरिटीको लागि एसएसएल सर्टिफिकेट अथवा एससीटीपीएस गरेको हुन्छ, यसको मतलब के हो भने एउटा पब्लिकले जुन विवरण दिन्छ त्यो विवरण हामी कहाँ आइपुग्दाखेरि इन्क्रिप्टेड भएर कोडिङ डिकोडिङ भन्छौँ हामी अर्को भाषामा क्रिप्टोग्राफीहरू युज गर्छ त्यो इन्कोडिङ भएर आउने भएको हुनाले बिचमा ह्याकरले चाहिँ त्यो एक्सेस गर्न सक्दैन त्यही भएर त्यो बाटोको सुरक्षाकोलाई हामी के गर्छौँ भन्दाखेरि यो एसएसएल सर्टिफिकेटहरू अनिवार्य जस्तै अहिले हाम्रो एप्लिकेसनहरू युज गर्छौँ. दोस्रो कुरा चाहिँ अब डाटा हामी कहाँ आइसकेपछि हाम्रो कहाँ राख्ने होइन भन्ने कुरा पनि भर पर्छ. अहिले चाहिँ हामीले यो अघि हामीले कुरा गर्यौँ यो एकीकृत डाटा व्यवस्थापन केन्द्र जति पनि अहिले सरकारी निकायहरूको सर्भर चाहिँ त्यहाँ रहेको हुन्छ त्यहाँ चाहिँ हामीले चाहिँ अब डाटाको ओनरसिप सम्बन्धी निकाय नै हुन्छ भने हामीले त्यो चाहिँ यसको फायरवालहरू यस्तो आइपिएस आइडिएस जस्ता सेक्युरिटी इक्विपमेन्टहरू टेक्निकहरू मार्फत हाम्रो सिस्टमलाई चाहिँ हामीले सुरक्षित गरेका हुन्छौँ. अहिले चाहिँ त्यो लेभलको चाहिँ सेक्युरिटी चाहिँ हामी दिएका छौँ.
0: त्यो चाहिँ नष्ट हुने हराउने जल्ने सम्भावना कस्तो हुन्छ?
4: अब त्यसको लागि चाहिँ हेर्नुहोस् अब यो हामीले चाहिँ एक ठाउँमा चाहिँ होइन अहिले हाम्रो डाटा सेन्टर हेर्नुभयो भने हेटौडामा हाम्रो डिआर भन्छौँ हामी डिजास्टर रिकभरी साइट सञ्चालनमा ल्याएका छौँ. भोलि कुनै किसिमको चाहिँ डाटा चाहिँ केही भइहाल्यो भने हामीसँग एक कपी चाहिँ त्यो डिआर साइटमा पनि हुन्छ र अब अर्को कोलपुरमा पनि अर्को हामी डाटा सेन्टर चाहिँ हामीले बनाइरहेछौँ सायद अर्को वर्षदेखि हामी सञ्चालनमा ल्याउँछौँ. यसको तयारी चाहिँ यसरी भइरहेछ. डाटा एक ठाउँमा चाहिँ हुँदैन भोलि केही कारणले नष्ट
0: भइहाल्यो भने
4: कपी गरेर रिप्लिकेसन भन्छौँ हामी त्यो राखेकै हुन्छ.
0: अब अलिकति धेरै नागरिकले के चासो हुन सक्ला भने अब त्यो किताब कापी फाइल त दराजमा अभिलेख त्यो चाहिँ जतन गरेर राखेको हुन्छ अब यस्ता खालका डाटा सूचनाहरू चाहिँ कसरी राखेको हुन्छ भन्ने त्यो जिज्ञासा हुन सक्छ. कसरी भन्नुहोस् न अलिकति
4: राम्रो क्वेसन सोध्नुभयो. अब यो चाहिँ कस्तो हुन्छ भने हामी हेर्दाखेरि त आइटी मात्रै भन्छौँ
0: हजुर
4: बाहिर हेर्दाखेरि एउटा पेज वेबसाइट देख्छौँ फेसबुकै चलाइरहनु भएको छ भने फेसबुकमा मैले पोस्ट गर्छु तर त्यो डाटा कहाँ गएर बसिरहेको छ अब कहाँबाट आइरहेको छ भन्ने कुरा नर्मल एउटाले चाहिँ त्यो भिजुलाइज गरेको हुँदैन. तर त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ सिस्टममा पनि फ्रन्ट इन्ड ब्याकिङको भन्ने कन्सेप्ट हुन्छ. हामी देख्ने भनेको पेज हो तर एक्चुली जब हामी कुनै इन्सर्ट गर्छौँ एड गर्छौँ त्यो चाहिँ हाम्रो यहाँ डाटाबेसमा गएर बस्छ. त्यो डिडिएमएस भन्छ हाम्रो टेक्निकल टर्ममा डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छ. अहिले धेरै सिस्टमहरू चलिरहेको हुन्छ जस्तै माएसक्युएल भन्ने छ ओराकल भन्ने छ यस्ता डाटाबेसहरूमा चल्छ. आफ्नो एजेन्सीको छुट्टी डाटाबेस हुन्छ. जस्तो ट्याक्सको डाटा छ भने ट्याक्सले कुनै डिडिएमएस युज गरेर उसले त्यो डाटाबेसमा चाहिँ स्टोर गरेर राखेको हुन्छ. त्यहाँ कसरी राख्छ भन्ने कुरा त्यो डाटाबेसमा भर पर्छ. त्यसमा अर्को कुनै सिस्टम छ त्यसले पनि आफ्नै किसिमको माइस्क्योर अथवा ओराकल युज गरेर डाटाबेस स्टोर गर्छ र चाहिने बेलामा त्यो एप्लिकेसनले हामीलाई देखाइदिएको मात्रै हो. तर ब्याकिङमा चाहिँ के हुन्छ त भन्दा यस्तै किसिमको चाहिँ डाटाबेसहरू युज गरेर हुन्छ. त्यो डाटाबेस चाहिँ स्टोरेजहरूमा ठुल्ठुला स्टोरेजहरूमा चाहिँ म्यानेज गरेर राखेको हुन्छ.
0: एकदम यो पनि सायद अहिले जो जिज्ञासा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ तपाईँले मेटाउनु भयो. अब यो धेरै पटक चाहिँ यो सरकारी वेबसाइटहरू चाहिँ ह्याक भइरहेको हुन्छन् क्या. अब तपाईँहरूले त्यो ह्याक हुन नदिनको लागि पछिल्लो पटक चालेका कामहरू कदमहरू के हुन्?
4: यसको लागि अहिले जुन साइबर सेक्युरिटी सेन्टर हामी कहाँ अहिले केन्द्र स्थापना भइसकेको अवस्था छ र त्यो साइबर सेक्युरिटी सेन्टरले यो यस्ता किसिमका इभेन्टहरू यस्ता किसिमका चाहिँ एट्याकहरूले चाहिँ कन्टिन्युस मोनिटरिङ गरिरहेको अवस्था छ. अझ विशेष गरी क्रिटिकल सिस्टमहरू जो सरकारका नेपाल सरकारका क्रिटिकल सिस्टमहरू छ उहाँहरूले चाहिँ त्यस्ता इक्विपमेन्टहरू मार्फत सिम भन्ने एउटा भन्छौँ हामी यो सिम एसआईएम सिम त्यो सिमबाट उहाँहरूले चाहिँ कन्टिन्युसली मोनिटरिङ गर्ने र कुनै किसिमको एट्याकहरू आयो अथवा जोखिमहरू देख्यो भने टाइममा नोटिफिकेसन गर्ने प्रोएक्टिभ अथवा रियाक्टिभ एक्सनहरू गर्ने यस्तो किसिमको गरिरहेको छ भने सँगसँगै वेबसाइटकै ठिक छ कि छैन यस्ता किसिमका भल्नेबिलिटीहरू छ कि छैन भन्नुको लागि विभिन्न टेस्टिङहरू जस्तो भीपीटी टेस्ट भन्छ भल्नेबल एसेसमेन्ट एण्ड पेनेट्रेसन टेस्टहरू टाइम टु टाइम गरिरहने यस्ता किसिमका चाहिँ कामहरू अहिले यो साइबर सेक्युरिटी सेन्टरले गरिरहेको छ.
0: भनेपछि भविष्यमा त्यस्तो खालका ह्याक हुन नदिनको लागि अथवा साइबर आक्रमण हुन नदिनको लागि तपाईँहरूले त्यस्तो खालको तयारी गरेर बसिरहनु भएको छ?
4: एकदम यो नेसनल साइबर सेक्युरिटी सेन्टर त्यसैकै लागि अहिले स्थापना भएको छ. डेडिकेटेड कामलाई नै उहाँहरूले त्यो पहिले प्रोएक्टिभली एसेसमेन्ट गर्नेदेखि लिएर भोलि कुनै किसिमको घटना भयो भने त्यसपछि त्यसलाई रिस्पोन्स गर्ने इन्सिडेन्ट रिस्पोन्स गर्ने त्यो लेभलको क्यापेसिटी भयो हामी चाहिँ यहाँ बनाउँदैछौँ. अहिले भोलिका दिनमा चाहिँ केही न केही यो चाहिँ घट्छ मिनिमाइज हुन्छ.
0: हजुर सहसचिवज्यू तपाईँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ. अब हामी अन्त्यमा आइपुगेका छौं. दुईवटा जिज्ञासा मात्रै बाँकी छ. अब सरकारकै एउटा योजना सरकारकै नारा चाहिँ सरकारी सेवा चाहिँ अब अनलाइन मार्फत अब चाहिँ लाइन होइन अनलाइन भन्ने खालको चाहिँ त्यो पहिलेदेखि नै आइरहेको हुन त अहिले कतिपय ठाउँमा लाइन देख्न सकिन्छ कतिपय बेङ्गिनी गर्नुहुन्छ. जो सरकारले सबै सरकारी सेवालाई अनलाइन बनाउने गरी काम गरिरहेको छ तपाईलाई पनि धेरै कुरा भन्नुभयो अब यो सरकारी सेवा लिन कार्यालयमा जानुपर्छ भन्ने सोचबाट मोबाइलबाटै सरकारी सेवा लिन सकिन्छ भन्ने अवस्थामा पुग्नको लागि अझै नागरिकले के गर्न बाँकी छ सरकारले के गर्न बाँकी छ
4: एकदम राम्रो क्वेशन यो सबैले बुझ्नुपर्ने हो यो आईटीमा हामी किन कहिले धेरै जसले क्वेशन गर्नुहुन्छ फेसबुक कहिले डाउन हुँदैन युट्युब कहिले डाउन हुँदैन हाम्रो सिस्टम किन डाउन हुन्छन् समस्या किन आउँछ भन्ने हुन्छ र एउटा हामी सबैले बुझ्नुपर्ने कुरा के भने कुनै पनि आईटी सिस्टम चलाउनको लागि चाहिँ विशेष गरी पाँचवटा चिज चाहिँ मिनिमम चाहिन्छ
0: एकदम
4: पाँचवटा चिज भनेको के हो भने एउटा इन्फ्रास्ट्रक्चर भनेको हामीलाई त्यो लेभलको इन्फ्रास्ट्रक्चर चाहियो जस्तै कनेक्टिभिटी इन्टरनेटका कुरा होलान् इलेक्ट्रिसिटीका कुरा होलान् डाटा सेन्टरका कुरा होलान् त्यो इन्फ्रास्ट्रक्चर हामीलाई चाहिन्छ र त्यो इन्फ्रास्ट्रक्चर हामी केही लेभलमा गरेका छौँ तर यसको चाहिँ हामीले अपग्रेड गर्नुपर्ने यो समय अनुसार चाहिँ हामीले गर्नुपर्ने अवस्था छ
0: गर्नको लागि योजना
4: एकदम बनाइरहेको छौँ नम्बर वान इन्फ्रास्ट्रक्चरको कुरा हो दोस्रो नम्बरमा हामी के चाह्यो भन्दाखेरि त्यो इन्फ्रास्ट्रक्चर भएर भएन त्यो त रोल भयो प्लेटफर्म भयो त्यसलाई अब कुद्नलाई त मलाई के चाहियो त भन्दा एप्लिकेसन चाहियो सफ्टवेयर चाहियो अब हाम्रो हरेक निकायले आफ्नै लेभलमा सफ्टवेयर त बनाउनु भएको छ तर त्यो सफ्टवेयर चाहिँ हाम्रो सर्भिस जनतालाई एउटा भनौँ न कसरी इफेक्टिभ दिन सकिन्छ त्यो लेभलको पूर्ण रूपमा चाहिँ कम्प्लिट अटोमेसन छ कि छैन त्यो कुरा विचार गर्नुपर्ने हुन्छ त्यो सिस्टम कसरी डिजाइन गरेको छ कसरी डेभलप गरेको छ त्यो फङ्सनहरू के कभर भएको छन् त्यो कुराले रोल खेल्छ हेर्नुहोस् त्यहाँदेखि दोस्रो नम्बरमा हामी के गर्नु पर्यो भन्दा त्यो एप्लिकेसन त्यो सफ्टवेयर चाहिँ के गर्नु पर्यो राम्रो गर्नु पर्यो दोस्रो नम्बरमा हामीले यो चाहिने भनेको दोस्रो चिज हो तेस्रो नम्बरमा के चाहियो मलाई ह्युमन रिसोर्स
0: जनशक्ति
4: जनशक्ति चाहियो एप्लिकेसन त भयो तर जनशक्ति पनि के भने युजर लेभलमा पनि हामी लिट्रेसी बनाउनु पर्यो जनतालाई पनि हामीले यस्ता डिजिटल लिट्रेसीका कार्यक्रमहरू बनाउनु पर्यो भने दोस्रो नम्बरमा त्यो सिस्टममा अपग्रेड गर्नु पर्यो कन्टिन्युस इम्प्रुभमेन्ट गर्नु पर्यो भने हामीसँग टेक्निकल जनशक्ति पनि चाहियो त्यो टेक्निकल जनशक्ति तुरन्तै हामी रिस्पोन्स गर्न सक्ने चाहियो त्यही भएर यो इन्फ्रास्ट्रक्चर एप्लिकेसन अनि जनशक्ति तीनटा खम्बा भन्छौँ हामी यो तीनटा खम्बा चाहियो यति मात्रै भएर भएन हेर्नुहोस् अर्को खम्बा भनेको चाहिँ के हो त भन्दाखेरि फेरि कानुन चाहियो
0: एकदम
4: एकदम अहिले हाम्रो आइटीमा देखेको समस्या भनेकै सिस्टम त बनायौं यत्र खर्च पनि भयो तर कहाँ समस्या छ भन्दाखेरि त्यो लेभलको कानुनी प्रक्रिया प्रोसिड्युर गाइडलाइन लिगल प्रोसिड्युरहरूमा हामीले चाहिँ सुधार गर्न सकेनौं त्यसले गर्दा अहिले कति ठाउँमा दोहोरो गर्नुपर्ने अवस्था छ भने कति ठाउँमा चाहिँ यो के हो त आईटी सिस्टम कसरी चल्ने भनेर एसओपीसँग हामी बनाउन सकेका छौँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू भनेपछि यो कुरालाई पनि हामीले ध्यान दिनुभयो
0: ध्यान दिइरहनु भएको
4: छ एकदम यो हामी गरिरहेको छौँ र अर्को भनेको चाहिँ आईटी भनेको एकदम महँगो छ हेर्नुहोस् तपाईँहरूले पनि देख्नु भएको एकदम टेक्नोलोजी आफै महँगो छ यसका लाइसेन्सदेखि लिएर एउटा इभन तपाईँको जनशक्ति नै एकदम एक्सपेन्सिभ लाइसेन्सहरू रिकरिङ कस्टहरू एकदम बढ्ने भए हुनाले त्यो लेभलको हामीले चाहिँ सस्टेनेबिलिटी पनि हामी विचार गर्नुपर्ने हुन्छ कहिलेकाहीँ हामीले सफ्टवेयर त किन्छौँ तर त्यसको चाहिँ सपोर्ट नै एकदम महँगो हुने टाइममा रिन्यू नहुने यस्ता कुराले गर्दा होला त्यो फाइनेन्सियल सस्टेनेबिलिटी चाहिन्छ यो पाँचवटा फ्याक्टर पाँचवटा पिल्लर जुन छ त्यो पिल्लरमा हामीले काम गरिरहेको छौँ र अहिले जुन इन्स्टिट्युसन बन्यो अहिले नेपाल सरकारले यो इन्स्टिट्युसनले पक्कै पनि यो पाँचैवटा सेक्टरमा कभर हुने गरी यो चाहिँ यो ध्यान दिएको छ र यो अनुसार चाहिँ हाम्रो केही समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ
0: अब अन्तिममा नागरिकलाई के भन्नुहुन्छ आम नागरिक जो चाहिँ अनलाइन सेवा प्रयोग गर्दै हुनुहुन्छ गर्नु खोज्दै हुनुहुन्छ
4: अनि नागरिकहरूलाई चाहिँ अब धेरै जसो हामी मिडियामा अथवा हामीले पनि कहिलेकाहीँ सेवा लिँदाखेरि यस्ता यस्ता यता गर्दा सरकारी अफिसहरूमा यो विभिन्न किसिमको अस्ट्रागलहरू भएको चाहिँ हामी त्यो देख्छौँ सुन्छौँ बुझ्छौँ तर एउटा कुरा चाहिँ हामीले के चाहिँ बुझिदिनुपर्छ भन्दाखेरि 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन लेभलका हाम्रो सेवा प्रवाह अथवा सेवा सर्भिस डेलिभरी थियो त्यसमा केही न केही सुधार चाहिँ भएको छ त्यो कुरा हामी स्वीकार गर्नुपर्छ र अनि कहिले अनि हामी कम्पेयर गर्दाखेरि फेसबुक युट्युबसँग कम्पेयर गर्दाखेरि हामी के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि उहाँहरूको सिस्टममा कति लगानी भएको छ कस्तो टेक्नोलोजी युज भएको छ र त्यो हाम्रो सरकारले चाहिँ गर्न सक्छ सक्दैन अथवा हामीसँग त्यो किसिमको इन्भाइरोमेन्ट छ कि छैन यी कुरा पनि हामी विचार गर्नुपर्ने हुन्छ यसको मतलब हामी हाम्रो केही न केही कमजोर हुन्छ भनेको होइन कि तर यी कुराहरूलाई हामी बिस्तारै भविष्यमा चाहिँ सबै कुरा ब्यालेन्स तरिकाले जान सक्यो भने तपाईँहरूका यो जुन समस्याहरू छ भोलिका दिनमा चाहिँ यो फिजिकली चाहिँ अभियसली आउन नपर्ने किसिमको चाहिँ सर्भिस चाहिँ सम्भव छ र यसको लागि चाहिँ हामी लागि पनि
0: र अहिले सम्भव भइरहेको अनलाइन सेवा चाहिँ प्रयोग गरौँ घरमै बसेर मोबाइलबाट
4: एकदम गरौँ एकदम मेक्सिमम युटिलाइज गरौँ हामीले जुन लगइन गरेका छौँ हामीले जुन कामहरू पनि गरेका छौँ यो कुरा चाहिँ फुल युटिलाइजेसन होस् भन्ने चाहन्छु हस् धन्यवाद
0: धेरै धेरै धन्यवाद सहसचिवज्यू तपाईँको यो महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीको लागि
4: हस् हस् धन्यवाद है एकदम धन्यवाद
5: Thank you.
0: उहाँ हुनुहुन्थ्यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट। आजको कार्यक्रममा हामीले अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: बाटोबाट काट्नु लाग्नु भयो क्या ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुभयो
1: सार्वजनिक हितका लागि उज्यालोको
2: सुनत मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुनु बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई भन्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै

0: ছায় হাজুর সোনু
1: সোনু এফএম 101.2 মেগাহার্টজ উজ্জ্বল ভবিষ্যতের লাগি আমরো অভিযান
2: Sound check. Sony FM in studio time.
3: It's 9 a.m.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोनू दुतकुंड नगर पालिका 5 सोनू खुम्बु.
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुधे प्रतिबद्धता. सरकारसँग 14 बुधे सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने. नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने. वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय. अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी. मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनीतिक तथा सुरक्षा दबाव बढ़ने. र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोष श्रेष्ठले जितिन कास्य पदक. नेपाल खबरमा अब पूरा खबर. बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको छ. गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुधे सहमति गरेको हो. गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ. सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ. यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ. त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको सैनिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ. अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ. सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ. पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ. सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ. भएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो. त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए. सरकारसँग वार्ताका लागि हिजो टोली 12 काठमाडौँ आएको थियो. सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्. उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए. प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्रिय धर्म संस्कृति र नागरिक

गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषध उपचार खर्च रकम, निवृत्ति भरण रकम र पलक खाता संचालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघु वित्त संस्थाको कालो सूची र भित्री नाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा निर्णय सम्बन्धी मागको विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थिति जन्ने कारणले कर्जाको संग्रह तथा ब्याज नियमित गर्न नसकेका बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघु वित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ। त्यसै गरी सहमति अनुसार लघु वित्त संस्थाका सदस्य ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघु वित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने, साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूची

0: नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनुपर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्दाभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरीतर्फ 5 बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजीतर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-67-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एमपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नाचिनपाट काठमाडौँ. हरेक मान्छेको सपना जपना र चाहना पैसा.
1: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ.
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म.
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बनाउने.
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने.
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
1: इतिहास गाथा र कथा, गाँठका कुरा.
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा. गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ. विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ. कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ. आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ. गए राति पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको थियो. दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइनेछ. संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाउने गरिन्छ. दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्वको उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो. सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 देखि 23 को रात में शुरू भएको विद्रोहले दासत्व तथा अंतरराष्ट्रीय दास व्यापार उन्मूलन को अभियान में महत्वपूर्ण भूमिका खेलेको थियो. अब विदेशको खबर. इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ. इरानका सुरक्षा प्रमुख मोहसिन रिजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ. इरान, अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनीतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. इरान मामिलाका अनुसन्धानकर्ता नमीर बेबेजा अजीगीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ. यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ. यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो. अब खेल खबर. राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कांस्य पदक जितेकी छिन्. सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गरेकी हुन्. सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद साथमा सन्तोषीले 10000 मीटर दौड़मा दौड़मा स्वर्ण पदक जितेकी थिइन्. सन्तोषी जापानमा अर्को महिना हुने विश्व एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्. यस्तै पूर्वन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्. भारतको भुवनेश्वरमा जारी वर्ल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सुनले 800 मीटर दूरी 1:49.55 सेकेण्डमा पूरा गरे. सोम जापानमा हुने विश्व एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्. चारभन्दीभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति.

0: 30 म्यान पावर कम्पनीले मात्र मलेसियामा सैनिक पठाउन पाउने वैदेशिक रोजगार व्यवसाय संघद्वारा स्वीकृत संस्थालाई निलम्बन गर्ने निर्णय अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनीतिक तथा सुरक्षा दबाव बढ्दै अन्तर्राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जित्यो कास्य पदक
1: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा संचालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98/0506 98/41/28/45/45 र 98/42/84/85/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: గుడ్ మార్నింగ్ నమస్కార్ నమస్తే స్వాగత छ कार्यक्रम लकीको बसाई लिएर आज पनि उपस्थित भइसकेका छु प्राविधिक मित्रको साथमा आवाजमा छु रेविका राई सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ विशेष तपाईले हामीलाई सदाको कार्यक्रम लकीलाई चाहिँ तपाईँको रेडियो सेटमा लिएर उपस्थित हुने गर्दछु तपाईँले हामीलाई फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो नेपाली पात्रोबाट पनि सुन्न सक्नुहुनेछ फेसबुक पेजबाट तपाईँले सोले एफएम सर्च गर्नुभयो भने पक्कै पनि सुन्न सक्नुहुनेछ www.solefm.com सर्च गर्नुभयो भने अनलाइन मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ एकसाथ र विशेष कार्यक्रम लकीलाई चाहिँ हामी कार्यक्रम लकीमा के गर्छौ भन्ने गर्दाखेरि है कार्यक्रम लकीमा चाहिँ हामी प्रश्न राख्नेछौ तपाईँले प्रश्नको चाहिँ उत्तर दिनुपर्ने हुन्छ हामीले कार्यक्रम लकीमा चाहिँ अनिवार्य रूपमा दुईवटा प्रश्न राख्ने गर्छौ यदि तपाईँले दुईटै प्रश्नको चाहिँ उत्तर दिनुभएको खण्डमा लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम बनोत्सवमा हामी प्रश्न पनि हामी राख्ने गर्छौ है र कार्यक्रममा सहभागिता जनाउन मन छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला आफ्नो बौद्धिक क्षमताको विकास गर्नुहोला र प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छौ र तपाईँको लागि टेलिफोन भने एकदम बनिसकेको छ है र कुनै बेला हाम्रो अलिकति टेलिफोन लाइनमा कुनै बेला हाम्रो बत्तीको समस्या पनि लाइटको समस्या पनि हुने गर्छ कुनै बेला प्रोग्राम चलाउन आँट्दै गर्दाखेरि चाहिँ बत्ती जाने हुन्छ कि त्यही भएर कुनै बेला चाहिँ हामी कार्यक्रमलाई चाहिँ निरन्तरता दिन सकिरहेको हुँदैनौं है त्यसमा हामी क्षमा प्रार्थी छौं अलिकति वर्षाको समय पनि रहेको छ र कतिपय गाउँठाउँमा चाहिँ अलिकति गाउँठाउँ नभएर सुर्खुम जिल्लामा चाहिँ अलिक धेरै लाइट चाहिँ जाने आउने भइरहेको हुन्छ कि अलिकति पानी पर्न साथ लाइट जाने आउने गरिरहेको हुँदाखेरि कुनै बेला हामी कार्यक्रमलाई चाहिँ समयमा ल्याउन सकिरहेको हुँदैनौं कुनै बेला हामी कार्यक्रमलाई चाहिँ निरन्तरता दिन चाहिँ सकिरहेको छैनौं र त्यसमा चाहिँ सीमा प्रार्थी छौं र अलिकति के भनौँ अब सोलुखुम्बुमा अलिकति विकटै ठाउँ भनौँ न सोलुखुम्बु त्यही भएको कारणले गर्दाखेरि अलिकति बत्तीमा चट्याङहरू लाग्दै गर्दाखेरि धेरै ठूलो पारीहरू पर्दै गर्दा अनि हुरी बतासहरू चल्दै गर्दाखेरि थोरै बत्तीमा समस्या आउने लाइटमा समस्या आउने भएको कारणले गर्दाखेरि है कार्यक्रमलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैनौं र हामी सकेसम्म हामी प्रयास गर्दैछौँ है पनि कार्यक्रमलाई चाहिँ सही समयमा र सधैँ निरन्तरता ल्याउने प्रयास चाहिँ हामी गरिरहेका छौं र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुलाएर आएको छ 9964570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुलाएर रहेको छ र आज भोलिको समयमा विशेष है रेडियो सुन्ने प्राय कमी मात्र साथीहरूले सुन्नुहुन्छ होला है पहिलाको भन्दा पनि अधिक आज भोलि चाहिँ अलिक कम मात्रामा रेडियो सुन्छन् हामी सबै प्रायले है तपाईँले रेडियो नै किन्नुपर्छ रेडियोबाटै सुन्नुपर्छ भन्ने हुँदैन यदि तपाईँ अलिकति नेटवर्कको अनलाइनमा अनलाइनको उसमा हुनुहुन्छ भने है तपाईँ अनलाइनमा हुनुहुन्छ र रेडियो सुन्ने फुर्सद रुटिन गर्ने फुर्सदहरू छैन भने तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ है र आज भोलिको समयमा चाहिँ पहिला चाहिँ अलिक धेरै मात्रामा हामीले रेडियो पनि सुन्थ्यौँ है र आज भोलिको समयमा अलिकति हाम्रो अनलाइन अलिकति हाम्रो चाहिँ के भन्छ त्यो भएको कारणले अलिकति अनलाइनको समय भनौँ न अब अनलाइन प्रायः हामी रेडियो चाहिँ कम सुन्छ पहिलाको समयमा चाहिँ अलिकति अनलाइनहरू अलिकति हाम्रो स्मार्टफोनहरू कमै मात्रामा हुन्थ्यो त्यही भएको कारणले गर्दाखेरि रेडियो पनि अनिवार्य हामी सुन्थ्यौँ कि सबैको घर घरमा रेडियो पनि हुन्थ्यो र आजभोलिको समयमा रेडियो छ होला कतिजना साथीले सुन्नुहुन्छ होला कतिजना साथीले सुन्नुहुन्न होला है र रेडियोबाटै सुन्नुपर्छ भन्ने छैन तपाईँले अनलाइन मार्फत पनि सुनेर साथ दिन सक्नुहुनेछ है र आउन सक्नुहुनेछ सम्पूर्ण विश्व 50 लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्कार
1: हजुर
0: नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ
1: सन्दीप
0: सुनवार काठमाडौँबाट सन्दीपजी यो समयमा के गरिदिनुहुन्छ बसी बसाई गरिदिनुहुन्छ अनि कार्यक्रममा सुन्दै हुनुहुन्छ सन्दीपजीले लेटिसिटी एकदम खुसी लाग्यो सञ्जीवजी कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रम पनि सुन्दै हुनुहुँदो रहेछ एकदम खुसी लाग्यो आगामी दिनमा पनि यसरी सहभागिता जनाउनु होला है त सञ्जीवजी हो कि प्रश्न राख्न चाहन्छु है सञ्जीवजी ध्यान दिएर सुन्नु होला है त सञ्जीवजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, चुम्बकीय शक्तिले ट्रयाक भन्दा माथि नै तैरिएर दौडिने चिनी अत्याधुनिक म्याकेलेन रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ? यसको सहायता रहेको छ 800 किलोमिटर घण्टा रहेको छ। ओके, दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नूर गंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरेको हो? नूर गंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरेको हो? काठमाडौँबाट सञ्जीव सुनवार, सञ्जीवजीले पनि एकदम प्रयास गरिदियो भने साथी छुनि सक्नु भएको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार, हजुर नमस्कार, कहाँ माटोको बोल्दै हुनुहुन्छ? मापेदुतकुसीबाट एक कबीर खालिङ राई। एक कबीर जी, यो समयमा के गरिदिनुहुन्छ?
2: यो समयमा बिहानको काममा गएर आएर खरे रेडियो खोलेर रेडियो सुन्दैछु।
0: मापेदुतकुसी कुन ठाउँबाट बोल्दै हुनुहुन्छ एक कबीर जी?
2: दुई नम्बर ठोलरुङ्गाबाट।
0: दुई नम्बरबाट, ल ठिक छ त, हामीलाई सुन्दिनुहुन्छ एक कबीर जीले?
2: हजुर भाइ,
0: ठिक छ त। एकबीरजी, कार्यक्रममा स्वागत गर्दै म तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु, हेर्नु सुन्नुहोलाई त एकबीरजी। नूर गंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरेको हो? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ मुक्तिनाथ शर्मा नेपानी रहेको सही। हो कि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति रहेको छ?
2: 8848
0: मिटर भन्नुहुन्छ। हो कि सलामी नगर्दैछौ। तपाईँले थोरै मिस्टेक गर्नु भएको छ, 8848.86 किलोमिटर रहेको छ है? ल ठिक छ त, प्रयास गर्नुभएको छ। तपाईँको लागि त्यसो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोलाई त। युरोप महाद्वीपमा झण्डै 3 दशकपछि दुर्लभ सूर्य ग्रहण कहिले देखिएको हो? हजुर, के भन्नुभयो? युरोप महाद्वीपमा झण्डै 3 दशकपछि दुर्लभ सूर्य ग्रहण कहिले देखिएको हो? आश भन्नुहुन्छ। नतिजा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो माधवकोशी गाउँपालिका दुई छुन्दुङ्गाबाट एकावीर राई। एकावीरजीले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ, र तपाईँले प्रयास मात्र गर्नुभयो भने पक्कै पनि एकदमै एक सफल प्राप्त गर्न सक्नुहुनेछ। प्रयास सबैभन्दा ठूलो कुरा हो भने चाहिँ सबैजना साथीहरूले लिनुहोला भन्न चाहे। कार्यक्रममा सहभागिता जनाउँदै गर्दा लक्की नम्बर प्राप्त गर्नुपर्छ भन्ने चाहिँ हुँदैन है। एउटा तिनको लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो। हेलो, नमस्कार। हजुर नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? सबिन तामाङ, खोटाङको बडा पोखरीबाट। ओके सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, युरोप महाद्वीपमा झण्डै 3 दशकपछि दुर्लभ सूर्य ग्रहण कहिले देखेको हो?
2: 2026 अगस्त 12।
0: ओके, एन्सर हामी लगर्दैछौ। बधाई छ सबिनजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ?
2: 429
0: भन्नुहुन्छ। ज्ञान सलाह मिला गर्दैछौ। बधाई छ सबिनजी, तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लकी नम्बर 2 रहेको छ है त। ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ विश्व प्रसिद्ध रोड रिपोर्टका अनुसार 50 ग्रेटेस्ट लग्जरी होटल्स अन अर्थ 2026 को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो विश्व प्रसिद्ध रोप रिपोर्टका अनुसार 50 ग्रेटेस्ट लग्जरी होटल्स अन अर्थ 2026 को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो पास भन्नुहुन्छ ओके अहिलेलाई पनि हामी छुट्यौं साथी हुनुहुन्थ्यो खोटाङबाट सुन तमाङ सुन जुन पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र बजीको हामी कार्यक्रम लकीको दोस्रो नभएर है पहिला नै सुरु विश्राम जानेछौ विश्राम पश्चात फेरि बस्दै हुनेछौं.

0: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम पुस्ता फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनिफिएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ 97.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार। कहाँबाट बोल्नुहुन्छ? खोटाङको बडा पोखरीबाट राजकुमार तामाङ। ओके राजकुमारजी, कार्यक्रम लकीमा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ। राजकुमारजी यो समयमा के गर्दै हुनुहुन्छ? ठिक छ त राजकुमारजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि पहिलो प्रश्न राख्छु यहाँनिर सुन्नुलाई त। राजकुमारजीको लागि पहिलो प्रश्न यसो आएको छ, विश्व प्रसिद्ध रोप रिपोर्टका अनुसार 50 ग्रेटेस्ट लग्जरी होटल सन् 2026 सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो? के भन्नुभयो? होटल काठमाडौँ भन्नुहुन्छ। ओके एन्सर हामी लगर्दैछौ। ओके तपाईँको लागि यसको चाहिँ उत्तर रहेको छ सीतामणि मुस्ताङ रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। दोस्रो प्रश्न यस्तो रहेको छ, विक्रम सम्वत 2046 सालको आन्दोलनको नेतृत्व कसले लिएका थिए? अहिले त भने छुट्टौं साथी हुनुहुन्थ्यो खोटाङबाट है, प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। यसरी नै जोडिन चाहनुहुन्छ भने 97.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सकिनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्ते, सेवा थापुला। कहाँबाट बोल्दै हुनुहुन्छ? अशोक तामाङ खोटाङको बडा पोखरीबाट। ओके अशोकजीको लागि पहिलो प्रश्न राख्न चाहे, विक्रम सम्वत 2046 सालको आन्दोलनको नेतृत्व कसले लिएका थिए? विक्रम सम्वत 2046 सालको आन्दोलनको नेतृत्व कसले गरेका थिए? यसको चाहिँ उत्तर रहेको छ गणेश मान सिंह रहेको छ है। ओके तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे अशोकजीको लागि, तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, मनोरम डुम्बा ताल कहाँ पर्दछ? मनोरम डुम्बा ताल कहाँ पर्दछ?
1: ताल भन्नु
0: होइन हजुर, ताल हजुर।

0: यसरी जोडिन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार, ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ। ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्छु, ध्यानले सुन्नुलाई त। ओके तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, लेबर पार्टीका पूर्ण नेता केर स्टारमरको बर्मी गमन पछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्त गरेको हो? लेबर पार्टीका पूर्ण नेता केर स्टारमरको बर्मी गमन पछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्त गरेको हो? पास गर्नुहुन्छ। यसको सही उत्तर रहेको छ एनडी बर्मनह्याम रहेको छ है त। ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, तपाईँको लागि सौर्यमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर खाडलाई कुन नेपाली श्रष्टाको सम्मानमा सापुटा क्रेटर नामकरण गरिएको छ? सौर्यमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर खाडलाई कुन नेपाली श्रष्टाको सम्मानमा सापुटा क्रेटर नामकरण गरिएको छ? महानन्द सापकोटा भन्नुहोस् न। बधाई त सही उत्तर दिनुभएको छ दोस्रो प्रश्नको। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ? युवा दक्षता दिवस, हजुर अगस्त 8 भन्नुहुन्छ। ओके आन्सर लाने गर्दैछौ। यसको चाहिँ उत्तर भएको छ जुलाई 15 भएको छ है ऋषिरामजी। ओके अहिले हामी छिटो साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी, ऋषिरामजीले पनि प्रयास गरेर भने साथी सुनिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गर्दै हेलो हेलो नमस्कार। सन्देश राई खोटाङबाट। ओके सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यानले सुन्नुलाई त। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, बागमती प्रदेशलाई सहयोग पेक्सी सड़क आश्रित मानव मुक्त घोषणा कहिले गरिएको हो? 2076 साल भन्नुहोस्। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्म 2083 असार 26 गते रहेको साइड। ओके दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो भएको छ, नेपाल क्रिकेट संघ क्यानले नेपाली एक दिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गरेको हो? सन्दीप लामिछाने भन्नुहुन्छ। ओके आन्सर लामी गर्दैछौ। बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, पञ्चायती व्यवस्थाको विरूद्ध राष्ट्रिय जनआन्दोलनमा अध्यक्ष को थिए? बीपी कोइराला भन्नुहोस्। ओके आन्सर लामी गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ कृष्ण प्रसाद भट्टराई रहेको छ है त। ओके विश्व प्रसार राख्न साई सन् 2026 जुलाई भन्दै थिए।

0: डिस्कनेक्ट भइसकेको सर र बस्छु पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्रामको साथ फेरि उपस्थित हुनेछौ।
1: जोत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा।
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पाँचको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
4: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णयको वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र हालसम्म यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षित प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षित भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर बोका, जिल्ला खेलकुद विकास समिति, सोलुखुम्बु। सोलुखुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रम मिति: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नोटिसा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98510105, 98148445 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कलिरी। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना: महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपस्वी नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी जानकारी कराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजातमा सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी कराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण हुने यही काउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98 92 97 91 97 65 97 104।
5: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु।
6: जहाँ बाट चल्किन्छ सगरमाथा, जहाँ बाट चल्किन्छ दूध कोशी, तिमी बाट गुन्जन्छ तपाई हाम्रै आवाज।
7: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
8: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्डु नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।
9: लक्की

0: कार्यक्रम लौकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लौकीमा सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालले पहिलो सामुदायिक रेडियो सोले फिल्म 101.2 मेगाहर्जमा कार्यक्रम लौकीलाई सुनिरहनु भएको छ र तपाईँको लागि त्यो सुनाइदिनु खुला रहेको छ आउन चाहनुहुन्छ भने 9964549570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि एकदम खुल्ला रहेको छ टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ ओके रेन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे तपाईँको लागि यस्तो रहेको छ कहिले राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो अध्यक्षतामा दिएको थियो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2059 असोज 18 गते रहेको छ है त दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ क्षेत्रफलको हिसाबले दोस्रो ग्रह कुन हो शुक्र भन्नुहुन्छ ओके आन्सरलाई मिलाउ गर्दैछौ ओके यसको चाहिँ उता रहेको छ शनि रहेको छ है ओके अहिले भने छुट्यौँ साथी हुनुहुन्थ्यो सोलुखुङ्गुबाट पर्साङ शेर्पा बोल्दिनुहुन्थ्यो पर्साङजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र यसको चाहिँ उत्तर रहेको छ शनि रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार ओके प्राइस चाहिँ अब हाम्रो यता अध्यक्ष सरले तपाईँहरूलाई लगाइदिनुहुन्छ अनि नम्बर चाहिँ टिपाइसकेकासम्म है दादी है त प्रेमजी ओके पगे पनि सरले हालिदिनुहुन्छ प्राइस अहिले अलिकति सर चाहिँ अस्वस्थ भएको कारणले गर्दाखेरि हस्पिटलतिर हुनुहुन्छ त्यही भएको कारणले गर्दा तपाईँको नम्बर चाहिँ हामी टिपिसकेका छौँ है त हजुर ओके तपाईँको लागि म प्रश्न राख्न चाहे है त प्रश्न यस्तो रहेको छ तपाईँको लागि सन् 2026 जुलाईमा संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखको पाँचौ शिखर सम्मेलन कहाँ आयोजना गरेको हो अमेरिकाको न्युयोर्क भन्नुहोस् गर्दैछौ बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई र दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ दूरीको हिसाबले शनि ग्रह सूर्यबाट कति स्थानमा रहेको छ मैले प्रश्न राखेँ कि दूरीको हिसाबले शनि ग्रह सूर्यबाट कति स्थानमा रहेको छ तपाईँले कति स्थान चाहिँ भन्नु पर्ने है छैटो स्थान भन्नुहोस् हो कि सलाम ल गर्दैछौ बधाई छ लकीमा प्राप्त गर्नु भएको छ तपाईँको लकी नम्बर 3 रहेको छ है त प्रेमजी हो कि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो भएको छ गोर्खा शिक्षा पहिलो भाग कहिले प्रकाशित भएको हो गोर्खा शिक्षा पहिलो भाग कहिले प्रकाशित भएको हो ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेम प्रसादजी पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको थियो प्रश्न राखेको थिए गोर्खा शिक्षा पहिलो भाग कहिले प्रकाशित भएको यसको सही उत्तर रहेको छ विक्रम सम्मत 1972 रहेको छ र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु धेरैजना साथीले आज कार्यक्रममा सहभागिता जनाउनु भयो कल ट्राई गर्नुभयो आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहे अब साथीहरुको फोन पनि लिन सक्दैनौ किनकि कार्यक्रमले छुट्याएको समय चाहिँ सकिने सकेको सायद राजा साथीहरु कल गर्ने साथीहरु मध्ये दुई जना साथीले लेख्न प्राप्त गर्नु भएको छ खुटाङबाट हुनुहुन्थ्यो सबिन तमाङ सबिन जीको लेख्न नम्बर 2 रहेको छ भने उदयपुरबाट हुनुहुन्थ्यो प्रेम प्रसाद भण्डारीको लकी नम्बर 3 रहेको छ कविमा सुरक्षित साथी पुट गरेर राख्नु होला भन्न चाहे र सम्पूर्ण श्रोतालाई सुन्ने कार्यक्रममा सहभागिता जनाउनु हुने र सम्पूर्ण श्रोतालाई विशेष गरी आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द कुटेकावास भएको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सेर्की लमु शेर्पालाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु नमस्ते नमस्कार शुभ दिन
1: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
2: यही मिति 2023 सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पिके पिका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नि फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो यो कोर्स कठिन प्रकृतिको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखोप पोङ डाँडा फार्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ
3: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 150,000 150,000 र 30,000 को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ हरेक कालीन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश रू 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश रू 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ
4: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन समर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन
2: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
4: सम्पर्क नम्बर 9843549 9862 9511 89 हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु

0: जिसको नेपाल को सेकेण्ड होम प्रोग्राम को निधि एकजना महिला कर्मचारी औषित भेजा दरखास्त सावानी दीक्षित तथा योग्य उम्मीदवार विस्तृत जानकारी तथा आवेदन का GOBSNEPL.com में प्रकाशित सूचना योजना अनुरोध कर
1: दरखास्त दिने अंतिम मिति यही भदौ 15 गति अर्थात अगस्त 31 तारीख
0: हिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
3: सन्देश होइन
4: एकान्छा गीत गाउँदै कता हिँडिस्
5: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
5: मेरो त नाम चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
5: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो उसका नागुया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवार एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwarfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। बाराको जितपुर सिंद्रा उपमहानगरपालिका एकै 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवार बीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबा आमासँग सरकारले 3 बुधे सहमति गरेको हो। गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालबालिका बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधि बीच सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसी र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरना सहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय राष्ट्रिय मानव अधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान बीच हिजो 14 बुधे सहमति भएको हो। सहमतिमा महाअभियानका तर्फबाट वार्ता टोलीका संयोजक विजय थापा सहित 21 जनाले हस्ताक्षर गरेका छन्। अविरल वर्षासँगै देशका खोटाङ र दोलखा सहित 27 जिल्लामा आइतबार पनि आकस्मिक बाढ़ीको जोखिममा रहेको पूर्वानुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाले कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको जनाएको हो। आइतबार तापले जुन 5 थर 13 थुङ सुंखुवा शोभा धनकुटा भोजपुर खोटाङ दोलखा सिन्धुपाल्चोक काभ्रे प्लाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ नुवाकोट रसुवा धादिङ गोर्खा तनहु लमजुङ काप्ती स्याङ्जा पर्वत म्याग्दी बाग्लुङ बाँके बर्दिया कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अब देश बाहिरका समाचार। भारतको ओडिशाको पारादीप तटबाट करिब 240 समुद्रमा टाढा बंगालको खाड़ीमा शनिबार एमभी ओसन विनर नामक मालवाहक जहाज डुबेको छ। पानामाको झण्डा अंकित उक्त जहाजमा 24 जना चालक दलका सदस्य सवार भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय अधिकारीहरूले चालक दलमा 20 जना चिनिया 3 जना म्यानमारका र 1 जना बंगलादेशी नागरिक रहेको बताएका छन्। हालसम्म 2 जनालाई गरिएको र बाँकी 22 जनाको खोजी तथा उद्धार कार्य जारी छ।

खेल समाचार जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजन राइनोसबाट खेल्दै भएका छन्। चितवन राइनोसले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्धन गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट संघले विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा भाग हासिल गरेका राजाको आगमनले टोली थप बोलियो हुने उसको अपेक्षा छ। ब्याटिङ र बोलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा सुरुवास्ता news@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त अहिलेलाई अपराह्न 4 बजेको सुरुवास्तामा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवास्ता सुन्दै रहनुहोला। नमस्कार।

0: कुनै एक स्कूल नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com प्रकाशित सूचना हेर्नु हुन अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।

आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम तार्ने भए वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ।

0: साझन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: ए दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
5: यौन हिंसाबाट बचौ र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ यसको पाइ उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: हाम्रो हाम्रो पहिलो रोजाई
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: एट स्कूल नेपाल को सेकेण्ड होम प्रोग्राम को लागि एकजना महिला कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepl.com मा प्रकाशित सूचना हेर्नु हुन अनुरोध गरिन्छ।
1: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिख। सोलो खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी यस सोलो खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 9851-01056 9841-28-4545 र 9842-84-87-75
0: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858-78-3-5 र 9861-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
5: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763-00-57-84 र विवेक श्रेष्ठ 9862-82-00-00।
5: सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु।
6: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
5: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़क को नाली थल तथा पानी निकास बंद हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: प्रेम गर्ने युगल जोडी स्पिडमा हुकिदा अचेत भए बोबा आमा दुईजनै सुकिदा।
9: रेड पाण्डा म्याराथन तथा रेड पाण्डा फन्ड रन 2026।
5: यही मिति 2083 भदौ 20 गते शनिबार सोलुखुम्बुको सोलु दुत्कुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्ने र तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 360 मिटरबाट शुरू भई पीकेपीका 4054 मिटर उचाइसम्म पुगीपूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमिटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट चिर्गाखो पोङ डाँडा फाब्लो ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुंगिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
10: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू, पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 150,000, 150,000 र 30,000 साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। फरेस्ट गार्डियन वर्गमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः रू 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ।
5: सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू। रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
10: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
5: विशेष आकर्षणहरू। यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
10: सम्पर्क नम्बर 98 43 49 100, 98 62 95 11 89।
5: हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बु।

0: हृदयको जनहित नजारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषण युक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
2: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको बेहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 9842-9907-91 97-65-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
4: लौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा

0: त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ नै।
2: बारिशमा लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार, रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ।
3: यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
3: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
6: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ।
6: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जन

0: まあ、つまり一瞬でいい。मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँतनगर स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नागरिक सहायता कक्ष संचालन
1: अदलीसेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावहरु सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
3: तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 को परिच्छेद 6 को दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको दशमत समस्या पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रेकुनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555786 अंक 9853055768।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचाँडो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा सुनिहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

वर्षीय ज्ञानन्दी प्रथम वर्ष को भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले नियमानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98 51 05 56, 98 41 28 45 45 र 98 42 84 87 75। गीता घिमिरे क्याम्पस प्रमुख।

I'm not going to be able to do that.

I'm not going to do it.

0: आँखाको समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उदानगर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुने बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862800000। सोलुदुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा दिनदिन सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा घुमिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोइतु प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका उडानबर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-2-3।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुण्ड नगरपालिका उडान नम्बर 5 सलेरी सोलुखुम्बु।

0: हजारे
1: मंदिर
0: समंदर।

Thank you.

0: प्राय गंडा ढूंढू सड़क सीमा अतिक्रमण न करो, सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण न कराओ, सड़क को नाली ठल तथा पानी निकास बंद होना न दू, सवारी सलाहों का लेन अनुसार पालना करो र गराओ, सवारी सलाहों का ट्राफिक नियम को पालना कराओ, सवारी साधु में घूमिए वा सड़क में बोकी यात्रा न कराओ, सड़क को क्षमता भन्दा बड़ी भाग प्रयोग न कराओ, जेब्रा क्रॉसिंग बाट मातृ बाटो काट्ने कराओ, सड़क को तत्काल मजबूती मार्ग बढ़ने कराओ, यात्रा को समय कुछ समस्या भे नजीक को प्रहरी खबर कराओ।
1: आंतरिक मामला तथा कानून मंत्रालय कोची प्रदेश द्वारा जनहित में जारी
2: संदेश
1: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
0: यही मिति 2083 भदौ 20 गते शनिवार सोलुखुम्बुको सोलु दुदकुण्डा नगरपालिकामा रेड पाण्डा म्याराथन तथा रेड पाण्डा कम्युनिटी रन आयोजना गरेको हुँदा कार्यक्रममा सहभागी हुन सबैलाई हार्दिक आमन्त्रण गर्दछौ। लोपन्मुख वन्यजन्तु रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सल्लेरी स्थित फेक्सिन पेमा गुम्बा 360 मीटरबाट शुरू भई पीकेपीका 4054 मीटर उचाइसम्म पुगेपूर्ण थेक्सिन पेमा सोलिङ गुम्बामा नै फर्किने गरी 48 किलोमीटर लामो रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स कठिन प्रकृतिको रहेको हुँदा अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि बढ़ी उपयुक्त रहेको छ। यस मार्गले आईटीआरएबाट 3 पोइन्ट प्राप्त गरेको छ। यसैसँग 5 किलोमिटर लामो रेड पाण्डा कम्युनिटी रन समेत संचालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बाबाट सिर्गाखो पोङ डाँडा फार्नु ठूलो घर हुँदै फर्केर पुनः थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो कम्युनिटी रन दौड़न सक्ने सबै सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
3: म्याराथनमा महिला र पुरूष दुवैतर्फका पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 150,000 150,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा कम्युनिटी रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000 20,000 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। सहभागिता शुल्क रेड पाण्डा म्याराथनमा भाग लिने नेपाली खेलाड़ीले प्रति व्यक्ति रू 3,000 र विदेशी खेलाड़ीले प्रति व्यक्ति रू 5,000 सहभागिता शुल्क बुझाउनु पर्नेछ। रेड पाण्डा कम्युनिटी रनमा भाग लिने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति रू 1,500 र विदेशी खेलाड़ीलाई प्रति व्यक्ति रू 2,000 सहभागिता शुल्क लाग्नेछ भने सोलुखुम्बुका स्थानीय नागरिकता प्रमाणित खेलाड़ीहरूले प्रति व्यक्ति रू 500 मात्र बुझाउनु पर्नेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुने इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.org इमेल गर्न सकिनेछ।
4: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन।
0: विशेष आकर्षणहरू यस कार्यक्रमको विशेष आकर्षणको रूपमा रेड पाण्डा नेटवर्क नेपालका संरक्षण राजदूत एवं नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता दयाहाङ राईको पनि उपस्थित हुनेछ। यस अवसरमा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर 98 43 49 109 98 62 95 11 89 हिमाली स्वास्थ्य र वातावरणीय सेवा सुरु हुन्छ।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की तन मन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नेपालको सेकेन्ड होम प्रोग्रामको लागि एकजना मूल कर्मचारी आवश्यक भएकाले दरखास्त आह्वानित गरिएको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले विस्तृत जानकारी तथा आवेदनका लागि gobsnepal.com प्रकाशित सूचना हेर्नुमा अनुरोध गरिन्छ।
2: दरखास्त दिने अन्तिम मिति यही भदौ 15 गते अर्थात अगस्त 31 तारिक।

0: विद्यार्थी ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98150055 98148445 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली।
1: कान्छ ठट्टै माग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
2: होइन एकान्छ गीत गाउँदै कता हिँड्यो?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइन।

0: रहेछन्।
1: खोज्दै हिँडे संसार भेटिन्छरी नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
0: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोखा जापानी संस्था पढ्ने अनि जापान जाने।
0: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनमा कति साह्रो हुँदैछ।
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179779
2: र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन चुच्चेपाटी, काठमाडौँ।
1: यदि तपाईँको वर्षमा जन्मसाथ पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98525 7068, अङ्कमा 98525567 6।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गृहितमा सारी

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: जोत्नु पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

बिस्तर गांव को धान को बाली गेले खायो खायो अब बिस्तर गांव को धान को बाली गेले खायो खायो बाखरी ले दियो खायो पहले दियो।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोक गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
1: खै, जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: बाउ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भन्नुहुन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9833868
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: के भयो के को हल्ला खुल्ला भयो
6: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
7: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
5: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदै हुने व्यवस्था गरेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
10: किन खोज्नु भएको होला हजुर
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
10: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौ
13: अर्पिन मुजुकरको रकम र चौवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो चौवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने चौवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि चौवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझ
14: जाएको करको रकम र आफ्नो सवारी नम्बर एकछिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
15: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सोलु दुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछ लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश
4: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
5: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
2: तवारी साबुनको इन्जिन र तेलको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ होस्टी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
9: Thank you. मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोदन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक पेपरद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज बहिनीहरू श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कोटेसी लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुमेकेटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: और प्रिंट मुद्दों को रोकन तवारी साधन को नंबर एक बड़ी संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोसी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगर स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका

0: और प्रिंस निजतर को रोकों भर सवारी शादों को नंबर एक इन गणे संबंधी सूचना आदरणीय सेवाग्रही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगढ स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्कासमेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रहण महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आईमा गुनासो सुनी अधिकार कार्यालय प्रमुख सीधे संपर्क राख्व सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा एक आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बना हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रहण महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आईमा अधिकार कार्यालय प्रमुख सूचना संपर्क राख्न सक्नुहुने छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको एक कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्तालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: 3 PM बिहानको 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगर पालिका 5 सोलुखुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव संकलन गर्दै संकलित आवाजले समेटेर कानूनी रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशीकरण गरिएको मल उद्योग संकटमा सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी काठमाडौँमा संचालित निजी छात्रावासका संचालकहरूलाई प्रशासनको 21 बजे निर्देशन सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रतिमा भर्ती हुनुपर्ने जोखिम मोलेर कुनै ठूलो सफलता भन्दा सहजै हात पार्ने निश्चित कुरामा मानिसको आकर्षण बढ्छ हुने अध्ययनको निष्कर्ष 73% मानिसले टस चित्र पाउने 10 लाख रूपियाँ छाडेर सिधै पाउने 50,000 रोजी र बंगलादेशको दोस्रो टेस्टमा अस्ट्रेलियाले 1 पारी र 51 रनले जित्यो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका सबै प्रदेश र विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक र प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरेको जानकारी दिनुभयो। छलफल क्रममा उठेका विषयहरूमा केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ। मन्त्री पोखरेलका अनुसार संकलित सुझावले आवश्यकताका आधारमा ऐन नियमावली र नीतिगत तहमा समावेश गरी विधिवत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाइ छ। विधेयक निर्माणको काम अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलन काम नरोकिने बताउनुभयो। सुझाव संकलनका लागि उपयुक्त मञ्चको समेत व्यवस्था गर्ने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहेको उहाँको भनाइरहेको छ। नेपालका स्वदेशी प्राङ्गारिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा नीतिगत अस्पष्टता र खुला सिमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढी अनुदान दिने सरकारले प्राङ्गारिक मललाई भने व्यवस्था गरेको उद्योगहरूको गुनासो छ। प्राङ्गारिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्राङ्गारिक मल सुदृढीकरण निर्देशिका 2078का गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र ब्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चकको कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्नु परेका हुन्। यसका साथै बिजुलीको डिमाण्ड शुल्क कच्चा पदार्थको सहज आपूर्तिको अभाव र उत्पादित मल भण्डारणको समस्याले आफ्नो लगानी जोखिममा परेको सरकारवालाहरूले बताएका छन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्राङ्गारिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु मदर ब्याक्टेरिया र बायोचर मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बर्खा याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायहरूसँग छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। यता उद्योगी व्यवसायहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिना अल्टिमेटम सहित 21 बुझे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जाने सम्बन्धका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखमूलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त काला खेतीको हत्या भएको थियो। यो घटना लगत्तै प्रशासनले निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध जाँड रक्सी र छुट्टी गर्ने पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइने छैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनु पर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुनै पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समिति गरिसकेको छ। दिएको एक महिनाभित्र सुधार नभए कानून बमोजिम थप कड़ा कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा पार्क भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एमबीएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-180-89 मोबाइल 97-072-540-89
8: सुनो मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरे पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
8: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अवसरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 0 56 4 94 3 33 4 93 5 55

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन का घर वर्षिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अभी पाल तीन बजे एसी एक चार डबल डोर सीटन चूलो आइस स्पीकर वॉल क्लॉक अभी बंपर प्राइस में पाने एक जोड़ी को लगी बाली टू यूरोपेन्स घर मात्र रंगा
1: सीधे कुरा प्रश्न विचार यहां उज्याला रेडियो नेटवर्क काठमाडौँ मेगा हर्ज नेपाल खबरमा अब थप खबरहरू 70 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ सम्बोधनाथ नगरपालिका रामर तीन प्राथमिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजेसम्म बालिका घरमै थिइन् त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेर घटना बारेमा आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढ़ाएको जनाएको छ यसैबीच 12 हिजो बेलुकी पख हराएकी बालिका आज बिहान फेला परेकी आज दिनमा सकुशल फेला परेकी छन् हिजो बेलुका 5 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कठी प्रसादपुरबाट हराएकी बालिका बिहान 5:45 कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन् हिजो बेलुकादेखि प्रहरी स्थानीय बासिन्दाले खोजी गरिरहेका बेला बिहान बाटोमा देख्नुहुने प्रहरीलाई खबर गरेका थिए बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ विदेशको खबर अमेरिका र बेलायतमा गरेको एक अध्ययनले मानिसहरू जोखिम मोलेर हुने ठूलो सफलता भन्दा सजिलै हात पार्ने निश्चित कुरामा बढ़ी आकर्षित हुने गरेको पाइएको छ बेलायतका 4,600 वयस्क नागरिकमा गरेको अध्ययनमा 73% मानिसले तत्काल $50,000 लिने सुरक्षित विकल्प रोजी अमेरिकामा गरेको सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो अध्ययनले पुरूषको तुलनामा महिलाहरू अझ बढ़ी सुरक्षित विकल्प रोज्ने देखाएको छ जोखिम नलिए $50,000 लिनेमा 82% महिला थिए भने पुरूषको संख्या 63% थियो अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन् व्यवहारवादी अर्थशास्त्र अनुसार मानिसहरूको मनोविज्ञान ठूलो फाइदा कमाउनुभन्दा पनि निश्चित भविष्यको कुरा गुमाउन बढ़ी डराउने खालको हुन्छ समग्रमा यो अनुसन्धानले मानव स्वभावमै ठूलो सपनाको पछाडि कुरेर जोखिम उठाउनुभन्दा सानै भए पनि सुरक्षित र उपलब्धि नै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ अब खेल खबर बंगलादेशको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले 151 रनले जितेको छ म्याकीमा भएको टेस्ट अस्ट्रेलियाले दोस्रो दिनमा नै जितेको हो बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो अस्ट्रेलिया यो खेलसँगै दुई खेलको श्रृंखला 1-1 बराबरमा सकेको छ पहिलो टेस्ट बंगलादेशले 9 विकेटले जितेको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्यमुख्य खबर फेरि पटक सरकारले शिक्षा विधि मसौदामा सुझाव संकलन गर्दै संकलित आवाजलाई समेटेर कानून रूप दिने मन्त्री पोखरेलको प्रतिबद्धता नीतिगत अस्पष्टता र सरकारी उपेक्षा कारण स्वदेशी पारम्परिक मल उद्योग संकटमा सरकारले साथ दिएमा रासायनिक मलको बलियो विकल्प बन्ने दावी काठमाडौँमा सञ्चालित निजी प्रवासका संचालकले प्रशासनको 81 निर्देशन सरसफाई र स्वच्छ खानपानदेखि सुरक्षाको प्रति आपत्ति हुनुपर्ने जोखिम मोलेर हुने ठूलो सफलता भन्दा सजिलै हात पर्ने निश्चित कुरामा मानिसको आकर्षण बढ़ने अध्ययनको निष्कर्ष 73% मानिसले टस जितेर पाउने 10 लाख छाडेर सिधै पाउने 50,000 रोजे र बंगलादेशसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाले 151 रनले जित्यो
2: चोडको काख
3: स्वच्छ सुन्दर स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
3: सहरबाट
2: नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: जुली अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181 वेबसाइट jhule.com.np
2: एनबीएल अटो लोन
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारी को लागि आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा मिस्ते चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
1: जनक रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ्गित खबरमा तपाईँलाई स्वागत छ। बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज पनि काठमाडौँको माइतीघर र मण्डलामा प्रदर्शन भएको छ। पीड़ित परिवारले न्याय दिन र दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध सरकारले कठोर कानून बनाउनु पर्नेमा जोड़ दिएका छन्। बाराको जीतपुर सिमरत महानगरपालिका एक निवासी तीन वर्षीय बालिका गएको साउन 31 गते घरमा कहीँ विपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानूनी कक्षघरमा उभ्याउन दबाव दिने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको हो। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नखु कारागार कोपण्डलको गुरूद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ। शिविरमा 1226 जनाको नेत्र परीक्षण भएको छ। कारागारका कर्मचारी, कैदीबन्दी, तनुवार, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चश्मा समेत निशुल्क उपलब्ध गराएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले जानकारी दिनुभयो। अस्पतालले नखु कारागारमा 907 जनाको उपचार तथा परीक्षण गरेको छ। यस्तै लायन्स क्लब अफ निमा राखेर ललितपुर महानगरपालिका 10 को सहजीकरणमा कुपण्डलीमा भएको सिख धर्मावलम्बीहरूको धार्मिक स्थल गुरूद्वारामा 214 जनाको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ। शिविरमा आएका मध्ये 8 जनामा मोतीबिन्दु पहिचान भएको छ। यस्तै काठमाडौँ महानगरपालिका 4 सुकी धारामा रहेको एजिङ केयर सेन्टरमा 105 जनाको आँखा जाँच भएको छ। आँखा परीक्षण गरेका मध्ये सेन्टरका 9 जना र स्थानीय बासिन्दा 5 जनामा मोतीबिन्दुको पहिचान भएको अस्पतालले जनाएको छ। नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाक्टा र टुरिष्ट बस एसोसिएशन अफ नेपाल टुवान बीच सहकार्य हुने भएको छ। टुवानले आज आयोजना गरेकै कार्यक्रममा नाक्टाका नवनिर्वाचित अध्यक्ष भरत जनपानेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको। यस्तै टुवानका अध्यक्ष भीमप्रसाद नेपालले पर्यटक बस पार्क नहुँदा पर्यटक बस व्यवसायले ठूलो समस्या भोग्नु परेको भन्दै यसको समाधानका लागि नाक्टासँग सहकार्य गरिने बताउनुभयो। पर्यटक बस व्यवसायको अतिरिक्त अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले अहिले अस्थायी बस पार्कका रूपमा 16 कोटी सड़क प्रयोग गर्दै आएको छ। टिवानले अहिले दैनिक 100 पर्यटकीय बस मार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। ओखलढुङ्गा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत लाखे नाच तथा रोपाई जात्रा प्रदर्शन भएको छ। भक्तपुरको सिद्धि पोखरी परिसरमा हिजो आयोजना गरेको कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ओखलढुङ्गाबाट आएका सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत गर्नुभयो। कार्यक्रममा मेयर प्रजापतिले सांस्कृतिक शहर भक्तपुरमा ओखलढुङ्गाको सांस्कृतिक प्रस्तुतिले भक्तपुरलाई अझ जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै ओखलढुङ्गा सेवा समाजका अध्यक्ष ब्रह्मलाल राज भण्डारीले सांस्कृतिक आदान प्रदानको सिलसिलामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत सांस्कृतिक प्रस्तुति गर्न आएको बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु

0: जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: पहिला कसैले भने
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: वन जंगल को छेमा घर आंगन पर निभाए वारी पारी झाड़ी बूटी घास साझ पर्दा घर छोड़ी गांव घूम जान बाघ भालू बैरा हाथी चित्त पसे पछी रमजान को छेती चुपचाप बसे।

0: आउँदा आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचौ र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा
0: बाल बालिकालाई लागू औषध दुरूपयोग
1: आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन सबैमा अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पार्क सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809090094 र 9833868।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
0: सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता, नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखि यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित

Yan son kursi paris. Adatçı Arzun Badur ve Ferdi Merkez Kutbika Komiteyi Söyle Kumbu. सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको

0: प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जारी

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूजा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्सुत्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: वर्ष 2084 का लागि प्रवेशपात संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावहरू सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूपले 2083/84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चेचो नौगति आयोजना बन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विरा

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-5337 र 0385-2056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सूर्य एफएम स्टूडियो टाइम
2: 5 PM साँझको 5 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकु नगर पालिका 5 सोलु खुम्बु
4: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
5: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
4: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
6: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
7: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछु
8: बालक बालिकालाई
4: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
4: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
6: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
7: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सुजी सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: त
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी तारिखको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: दरबन्दलाई लागु औषध दिन पैसा छौ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुङ्गतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: नमुना दुधकुण्ड आयल फार्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुन्दु।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: किन खोज्नु भएको होला हजुर?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
5: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: और प्रिंट मुजुकर को रकम सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्यो।
2: डोगरो आज मेरो जन्मदिन हो, याद त छ नि?
3: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोला त।
2: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840456 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
0: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुङ्गतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 야, 보내라고 버스에서 또 미란 못해요.
1: 3일째 다리 두개로 무타하이란 와이니 우파자르가나 카트만두 나이자누 퍼서.
0: 아, 코티 피르마네고. 키코 카트만두 자누 퍼서. 대인 살레리 버스한다 바자르마. 다음코 소비 시와 수비다 소이드코. 에브레스 덴탈 클리닉 아이쇼케다. 버자누 스테이.
1: 오라. 키 덴탈 레.
2: 에브레스 डेंटल क्लिनिक सुलुदुत कुंडीनगर पालिका 5 बसंत बाजार सलेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरु
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: सवारी साधनको इन्जिन र तेजस रुचिपूर्ण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ होस्टी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
6: अलिकति जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858880222 साथै 9800102895 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 037590222 9852888022 र 9842880300

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र त्रिपुरीको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: लाबु मैं मेरे तो हाथ खुट्टा अनुसार झमझम कर तिमासले भैराम बनायो मेरो पनि केकी हो केकी खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789852 9824417 18 9843449696 र 9861233472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
4: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
0: राईको साधा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सर पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसैगरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै साढे एक महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामो समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अल्पत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रचुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी र सुवा लगायतका उत्तरी नाका चल्दा दुईदेखि तीन हप्ताभित्र चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्थ्यो तर समुद्री गहुँदै भारतबाट ल्याउँदा डेढ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभावले जोखिम बढ़ेको व्यवसायीहरू बताउँछन्।
4: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै इलामको जीतपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52 र खाँचीको सिमल पानीमा 42 र मोरङको लेखाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सिधै कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
5: मेरो कपडा प्याकिङ गरिदिउँ त सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालले पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध औषधको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0 56 494 33 4 93 5 55।
9: एनबीएल अटो लोन
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाड हुन्छन्।
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
13: इतिहास, गाथा र कथा, गाँठका कुरा।
12: गाँठका कुरा
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाउँका कुरा।
4: जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्द्र घानीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिने व्यवसायको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोको कारण अवरूद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ध्वनीमा असर लगायतका खबर प्रस्तुत गरे।
3: संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ़ महिनामा मात्रै देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोची प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान संचालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कड़ा रूपमा टाउको दुख्ने र बेहोश हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो। त्यसैले सुद्धा असँगै जुनको प्रयोग गर्न, घर र जीव जन्तुको गोठ सकेसम्म टाढा राख्ने र स्वास्थ्यमा समस्या देखिए तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन्।
4: नेपालका स्वदेशी प्राङ्गणिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सीमानाबाट हुने अवैध आयातका कारण आफ्नो संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्राङ्गणिक मललाई भने बेवास्ता गएको उद्योगीहरूको गुनासो छ। प्राविधिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्राङ्गणिक मल सुदृढीकरण निर्देशक 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने, तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्नु परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्राङ्गणिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
3: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका अपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। वहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउने 1 महिना अल्टिमेटम सहित 21 दिने निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जाने समयका गम्भीर गुनासो आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंकरपुरमा रहेको भ्याली बोयज होस्टेलमा 22 वर्षका बसन्ता खालाकेटीको हत्या भएको थियो। यो घटना लगतै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाँड रक्षण शुक्ति गर्ने पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
3: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता रहे निम्ना ज्ञापन शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र प्रवक्ता रहेलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमा रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: धेरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसभा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्था।

0: आपको एकमात्र डिजिटल सेवा जिसको
1: देश हो खुशीको कनेक्शन दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासनीय गन्तव्य धर्मरेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
2: धर्मरेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आज सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड नगरखेल सम्पर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। रूकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 मध्य पहाड़ी लोकमार्गमा बिहान गाड़ीको ठक्करबाट आमा छोरीको ज्यान गएको छ। ज्यान गुमाउनेमा गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेटकसालकी 26 वर्षीय स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। यात्रा गरिरहेको गाड़ी रोकेका बेला बालिकालाई पिसाब गराउन निस्कँदै गर्दा अर्को गाड़ीले ठक्कर दिएपछि दुवै आमा छोरीको ज्यान गएको हो। यसैबीच चितवनको भरतपुर महानगरपालिका 1 आँप चारीमा बिहान मोटरसाइकल ट्रक र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 बस्ने 21 वर्षीय सन्देश विष्टको ज्यान गएको हो। मोटरसाइकलको पछाडि बसेका तनहुको भानु नगरपालिका 7 19 वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
3: 70 3 वर्षकी एक बालिकाको शंकास्पद मृत्यु भएको छ। सोमनाथ नगरपालिका वडा नम्बर 3 क्रान्तिक चौक निवासी मोहम्मद इरफानकी छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका सदस्यका अनुसार बिहान झण्डै 9 बजीसम्म बालिका घरमै थिइन्। त्यसपछि नदेखेर खोजी गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच 12 हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटी पर्सा पुलबाट हराएकी बालिका आज बिहान पाउने 6 बजे कलैया महानगरपालिका नम्बर 26 सिसुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
4: गैर आवासीय नेपाली संघ एनआरएनए ले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढ़ी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनए का अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सीप पूँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढ़ी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्ससँगको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
3: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु भएको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 चल्ने अहिलेको हाइटीको सेन्ट डोमिनमा अगस्त 22-23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ़ेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाइएका शिविर विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाड़िएका समाचार संस्था अल जजीराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुंगा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। 2023 गाजामा युद्ध शुरू भए यता त्यहाँ 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक नलागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एमभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एमभीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको प्रवर हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतदेखि 13 गतिसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ नीति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तर फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। भएको साउन 10 गते घरेलु खेलाड़ीको अक्सल भइसकेको छ।
4: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद साखको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसी को बैठकले 14 साग आउने चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा नेपालको तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद राखेपकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसै गरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर, इस्लामाबाद र फैसलाबादमा हुनेछ। यसअघि 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
3: हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग।
3: चिनतर्फका दुई मुख्य नाकाहरू पहिरोको कारण अवरूद्ध। पहिरो पन्छार खुलाउन लामो समय लाग्न सक्ने। चाकोबाट बेला चाहिने सामानको ढुवानीमा असर।
4: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो डेढ़ महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वरिष्ठ नागरिकहरूलाई खोज दिने सरकारको तयारी।
3: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़ेछले। गाजामा शव गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएका 40 दिन चिहान ध्वस्त।
4: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय। आउँदो

0: voice to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
2: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र विवशताका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जयजसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ नारी आशाको अर्को नयाँ श्रृंखलामा। मेरो नाम ममता नेपाली हो र म यहाँहरूको बीचमा आज पनि एउटा विशेष भाग लिएर उपस्थित भइसकेको छु। तपाईँसँग भिडियोमा भेट्न पाउनु हप्ताभरिको मेरो सबैभन्दा खुशीको क्षण हुने गर्छ, किनकि फिजिकली नभए पनि हामी भिडियोको माध्यमबाट भए पनि एकअर्कालाई भेट्न पाउँछौं, एकअर्काको कुराहरू सुन्न पाउँछौं। र यो हप्ता विशेष धन्यवाद दिन चाहन्छु यहाँहरूले पठाउनु भएको प्रतिक्रियाहरूको लागि। हामीले यो महिनेभरि गर्भवती महिलाहरूसँग सम्बन्धित जुन कार्यक्रम गरिराखेको छौं त्यसको लागि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरूले म ज्यादै उत्साहित भएको छु र यो कार्यक्रमले तपाईँलाई सहायता पुर्याइराखेको छ भन्ने सुन्दा मेरो हृदय साँच्चै आनन्दित भएको छ। त्यसकारण धेरै धेरै धन्यवाद आफ्नो प्रतिक्रियाहरू मलाई पठाउनु भएको लागि। आजको कार्यक्रम हाम्रो प्रेग्नेन्सी सिरिजको अथवा गर्भावस्थामा भएका महिलाहरूको विषयमा जुन हामीले कार्यक्रम श्रृंखला बनाइरहेका छौं त्यसको अन्तिम हप्ता हो। आज पाँचौं श्रृंखला हामी सुन्नेछौ र त्यसपछि हामी अर्को महिना अर्को नयाँ विषयवस्तुमा हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रम निकै विशेष हुनेवाला छ किनकि हामीले यो महिनाभरि जुन जुन विषयमा सुन्यौं आज अन्तिम दिन हामी बाइबलबाट केही गर्भ अवस्थाका केही उदाहरणहरू हामी सुन्नेछौ। बाइबलमा घटेका कुराहरू, बाइबलमा स्थान पाएका त्यस्ता महिलाहरूको विषयमा हामी कुराकानी गर्नेछौ जसले एउटा असाधारण परिस्थितिमा सन्तानलाई जन्म दिएका थिए। यो हरेक महिलाहरूको लागि एउटा प्रेरणादायी कार्यक्रम हुन सक्छ, विशेष गरी यदि तपाईँ सन्तानको आशमा हुनुहुन्छ, सन्तानको पर्खाईमा हुनुहुन्छ तर अझै पनि तपाईँ प्रेग्नेन्ट भइरहनु भएको छैन भने आजको कार्यक्रमले तपाईँलाई परमेश्वरमा भरोसा गर्न सिकाउनेछ र परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा तपाईँलाई स्मरण गराउनेछ। त्यो कारणले गर्दा पनि आजको कार्यक्रम शुरू गर्नको लागि म साह्रै नै उत्साहित छु। प्रिय मित्र, कार्यक्रम तपाईँले हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेशनबाट र यदि तपाईँ टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो होमको सदस्य हुनुहुन्छ भने हरेक हप्ता आफ्नो मण्डलीमा अथवा तपाईँ भेटघाट हुने ठाउँमा बसेर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमको विषय मैले यहाँलाई भनि नै सके, आज विशेष हामी कुराकानी गर्नेछौ त्यस्ता चार महिलाको बारेमा जसले बाइबलमा स्थान पाएका छन्। बाइबलका त्यस्ता चार महिलाहरूको प्रेग्नेन्सीको कुरालाई हामी हेर्नेछौ जसले असाधारण परिस्थितिमा गर्भधारण गरे र बालकलाई जन्म दिए। अब ती महिलाहरूको जीवनबाट हामी के कुरा उत्साह पाउन सक्छौ, के कुरा सिक्न सक्छौ र सबै परिस्थितिमा कसरी परमेश्वरमा भरोसा राख्न सकिने रहेछ भन्ने बारेमा हामी सिक्नेछौ। त्यसकारण आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। आउनुहोस् कार्यक्रम शुरू गरौं। बाइबलमा धेरै ठाउँमा महिलाको गर्भवती यात्रा र बच्चाको जन्मको विषयलाई लिएर विभिन्न घटनाक्रमहरूमा हामी पढ्न पाउँदछौ। सबैभन्दा शुरूआतमा हामीले एउटा असाधारण परिस्थितिमा या भनौ अनयुजुअल सर्कमस्टान्सेसमा गर्भवती भएको महिलाको कुराकानी गर्दा सबैभन्दा अगाडि आउने नाम भनेको साराको विषयमा हो। सारा जो अब्राहमकी पत्नी थिइन्, तपाईँले यो सम्पूर्ण विवरण बाइबलमा उत्पत्तिको पुस्तक 18 अध्यायमा यहाँले पाउनुहुन्छ। 18 अध्यायमा तपाईँले पाउनुहुन्छ कि कसरी स्वर्गदूतहरू अब्राहमलाई भेट गर्न आउँछन् र उनलाई एउटा खबर सुनाउँछन् कि अघिल्लो वर्ष यही समयमा अब आउने समय चाहिँ तिम्रो एउटा सन्तान हुनेछ। यो कुरा अब्राहमको लागि र साराको लागि अनौठो कुरा थियो या अचम्मको कुरा थियो, किनकि जुन समयमा यो कुरा स्वर्गदूतले अब्राहम र सारालाई भनेका थिए त्यो समयमा सारा र अब्राहम निकै वृद्ध भइसकेका थिए। अब्राहम लगभग 100 वर्ष पुगिसकेका थिए र सारा लगभग 90 वर्ष पुगिसकेकी थिइन् र उनको महिनावारी पनि बन्द भइसकेको थियो, जुन कुरा तपाईँ र म बुझ्न सक्छौ। 90 वर्षसम्म कोही पनि महिला महिनावारी भइराख्दैनन् अनि गर्भवती हुनको लागि रजस्वला भइराखेकी महिलाहरू मात्र गर्भवती हुन सक्छन्, जुन तपाईँ र मलाई राम्रोसँग थाहा छ। तर परमेश्वरको योजना यति महान थियो, परमेश्वरको अनुग्रह
अब्राहम र साराको जीवनमा यति धेरै थियो कि त्यो एउटा हुन नसक्ने कुराको माध्यम हुँदाहुँदै पनि परमेश्वरले अब्राहम र साराको जीवनमा काम गर्नुभयो र रजस्वला बन्द भइसकेकी 90 वर्ष पुगिसकेकी साराको गर्भ रहन गयो। परमेश्वरको काम हेर्नुहोस् न कति अचम्मको छ। हामी कतिचोटि प्रेग्नेन्ट हुनको लागि हामी 2-4 वर्ष हामी कोसिस गर्छौं होला, प्रार्थना गर्छौं होला, अनि 2-4 वर्षसम्म पनि गर्भ नरहँदा तपाईँ र मेरो मन पनि पक्कै आत्तिन्छ कि समस्या पो छ कि ओहो गर्भ बस्दिरहेको छैन, के हुन्छ कसो हुन्छ, यी कुराले हामीलाई सताउनु पर्छ। तर परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन रहेछ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो कि परमेश्वरले कसरी 90 वर्ष पुगिसकेकी र महिनावारी बन्द भइसकेकी साराको खोक खोलिदिनुभयो। अनि तपाईँले उत्पत्तिकै पुस्तक 21 अध्यायमा गएर पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ साराले उनको पहिलो छोरालाई जन्म दिएको घटना त्यहाँ उल्लेख गरिएको छ र उनीहरूले आफ्नो छोराको नाम इसहाक राखे। अब परमेश्वरको वचनमा विश्वास गर्दा र उहाँले तिम्रो जीवनमा यसो हुनेछ भनेको कुरामा विश्वास गर्दा अब्राहम र साराले सन्तानको सुख पाए र यति मात्र होइन कि त्यही सन्तानको माध्यमबाट परमेश्वरले अब्राहम र सारालाई धेरैजना जातिको एउटा ठूलो जातिको आमा बुवा बन्ने अवसर दिनुभयो। अब बाइबलमा उल्लेख गरिएको अर्को प्रेग्नेन्सीको कुरा हामी गरौं। यो रहेको छ स्यामुएलको पुस्तकबाट। पहिलो स्यामुएलको पुस्तक 1 अध्यायदेखि नै तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर एकजना एल्काना भन्ने व्यक्तिको बारेमा बताइएको छ जो स्यामुएलका पिता थिए। एल्काना एक धनी मानिस थिए र उनका दुई पत्नीहरू थिए जसमध्ये उनको पहिलो पत्नी हन्ना र दोस्रो पत्नी चाहिँ पन्हा भन्ने थिए। तीमध्ये दोस्रो पत्नीबाट एल्कानाका छोरा छोरीहरू थिए तर हन्ना चाहिँ बाजे स्त्री थिइन्। विवाह गरेको लामो समय भइसक्दा पनि उनको गर्भबाट कुनै पनि सन्तानको जन्म भएको थिएन, उनको गर्भ रहेको थिएन, जसको कारणले गर्दा हन्ना चाहिँ सदैव दुखी निराश रहने गर्थिन्। अब तपाईँ र म यो कुरा अनुमान लगाउन मात्र सक्छौ कि अहिलेको समयमा पनि एउटा बाजे स्त्री

भने विवाहित महिलाको लागि पनि जसलाई सन्तानको इच्छा छ उसले सन्तान जन्माउन नसक्नु ऊ आफ्नै लागि व्यक्तिगत रूपमा पनि यो एकदमै दुःखको र निराशाको कुरा थियो। हो त्यही दुःख र निराशा भन्नाले भुगिराखेकी थिइन् र उनी मन्दिरमा जाँदा उनको श्रीमान एल्काना वर्षै पछि चाहिँ सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलि चढाउन आफ्नो शहरबाट त्यहाँ जाने गर्थे। सम्पूर्ण परिवारलाई लिएर जाने गर्थे र केही दिन त्यहाँ बसेर परमेश्वरको आराधना गरेर उनीहरू फर्कने गर्थे। त्यस्तै एक वर्ष उनीहरू सबैजना बलिदान चढाउन गएको समयमा हन्नाले आफ्नो मनको दुःख चाहिँ परमेश्वरसँग पोखिराखेकी थिइन्। उनी यति साह्रो दुखी थिइन्, यति साह्रो बच्चा नभएको कारणले गर्दा उनी चिन्तित थिइन्, निराशामा थिइन् कि उनको मुखबाट प्रष्ट शब्दहरू निस्किराखेको थिएन तर ओठहरू मात्रै चलेर उनी परमेश्वरको अगाडि चाहिँ आफ्नो दुःख र व्यथालाई चाहिँ पोखिराखेकी थिइन्। पक्कै पनि उनले आफ्नो जीवनमा चाहिँ परमेश्वरले सन्तान दिनुभएको होस् भनेर प्रार्थना गरिरहेकी थिइन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नु त्यहाँ रहेको पुजारी एलीले चाहिँ उनलाई देख्छन् र उनी मातेकी स्त्री हुन् कि भनेर पनि सोध्छन्। तर जब हन्नाले चाहिँ आफ्नो दुःख पुजारीको सामु पनि राख्छिन् कि म चाहिँ मात्र मेरो दुःख पोखिराखेको छु, परमेश्वरलाई म प्रार्थना गरिराखेको छु किनकि म बाँझी स्त्री हुँ, मेरो बच्चा भएको छैन। यो सबै कुरा गरिसकेपछि एलीले उनलाई भन्छन् कि तिमी शान्तिसँग जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊ अनि साँच्चै नै परमेश्वरले हन्नाले मागेको कुरा उहाँलाई दिनुहुन्छ। उनले सन्तानको चाह गरेर प्रार्थना गरेकी थिइन् र विवाह भएको धेरै वर्षसम्म बाँझी रहेकी हन्नाको गर्भ परमेश्वरले खोलिदिनुहुन्छ, उनको कोख परमेश्वरले खोलिदिनुहुन्छ र उनले स्यामुएललाई आफ्नो कोखबाट जन्म दिन्छन् र स्यामुएल पछि गएर बाइबलको इतिहासमै हामी हेर्छौँ भने एउटा मुख्य अगमवक्ता या पुजारीको रूपमा चाहिँ उनले सेवा गरेको परमेश्वरको सेवा गरेको कुरा हामी देख्न सक्दछौ। परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाले जसरी साराको जीवनमा काम गरेको थियो त्यसै गरी हन्नाको जीवनमा पनि काम गरेको छ र सारा जो 90 वर्ष पुगिसकेकी थिइन् उनलाई पनि परमेश्वरले सन्तान दिनुभयो, इसाहक दिनुभयो। त्यसै गरी विवाह भएको धेरै वर्षसम्म बाँझी रहेको हन्नालाई पनि परमेश्वरले सन्तान दिनुभयो र उनको कोखबाट सन्तानको जन्म

प्रिय श्रोता मित्र स्वागत छ पुनः कार्यक्रम नारी आशामा। तपाईं आज कार्यक्रम नारी आशामा बाइबलमा परमेश्वरले अनुग्रह गरेर गर्भवती भएका र सन्तानलाई जन्म दिएका महिलाहरूको विषयमा सुनिरहनु भएको छ। हामीले सारा र हन्नाको विषयमा सुनिसकेका छौं भने अब हामी कुराकानी गर्नेछौ एलिसिबाको बारेमा। यो खण्ड तपाईंले लुकाको पुस्तक पहिलो अध्यायको 5-25 हेर्न सक्नुहुन्छ। यहाँको सुविधाको लागि म यो पढेर यहाँलाई सुनाइदिनेछु। यहाँ 32 दिने यहुन्नाको जन्मको भविष्यवाणी भन्ने शीर्षकमा लुका 1:5-25 यस्तो लेखिएको छ। यहुदियाका राजा हेरोदको पालोमा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारून वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी मानिस थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भइहेथे। तर तिनीहरूको कोही सन्तान थिएन किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढोकिसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए तब पुजारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड़ बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिमीलाई देखेर आत्तिएर भयभीत भयो। तर दूतले तिमीलाई भने, नडराउ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिमीले तिमको नाम युहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिमको जन्ममा रमाउनेछन् किनभने तिमी परमप्रभुको सामुन्ने महान हुनेछन्। तिमीले दाखमध्य र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिमी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिमीले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बुवाहरूका मन छोरा छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। तब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने? म बूढो भए र मेरो पत्नीको उमेर पनि ढोकिसकेको छ। स्वर्गदूतले तिमीलाई भने, म गब्रियल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्। मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिमी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिमीले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिमीले उनीहरूलाई इशारा गर्न लागे अनि तिमी गुङ्गो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो। आमेन। प्रिय मित्र, तपाईँले भर्खरै लुकाको पुस्तक 1:5-25 सम्पूर्ण खण्डलाई सुन्नु भएको छ र अब यसमा तपाईँले प्रष्टै गरी बुझ्न सक्नुहुन्छ कि कसरी उमेर ढल्किसकेका जकरिया र एलिसिबालाई परमेश्वरले सन्तानको सुख दिनुभयो र त्यो पनि यस्तो एउटा सन्तान जो अघिबाट नै परमेश्वरको निम्ति छुट्याइएको छ र उसले जन्मपछि के गर्नेछ, कति मानिसहरूलाई चाहिँ परमेश्वरमा दोहोर्याउनेछ र एलियाको शक्तिमा कसरी चाहिँ उसले काम गर्नेछ भन्ने कुरा पनि तय गरिएको छ र मानिसहरूमा एउटा महान व्यक्ति बन्नेछ भन्ने कुरा पनि तय गरिएको बालक परमेश्वरले एलिसिबालाई दिनुभएको छ। सोच्नुहोस् न, यो कति आनन्दको कुरा हो कि जुन स्त्रीलाई मानिसहरूले बाँझी भनेर चाहिँ हेला गरेका थिए होलान्, व्यङ्ग्य गरेका थिए होलान्, नचाहिने कुराहरू भनेका थिए होलान्, निन्दा गरेका थिए होलान्, ती महिलालाई
मलाई परमेश्वरले एउटा यस्तो महान व्यक्तिको आमा हुने अवसर दिनुभएको छ। यो सुन्दा पनि कति आनन्द लाग्ने कुरा हो। त्यसकारण परमेश्वरमा भरोसा गर्नुहोस्। जसरी परमेश्वरले एलिसेबाको जीवनमा काम गर्नुभयो त्यसरी नै तपाईँको जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। अनि यो कुरा पनि याद राख्नुहोस् कि परमेश्वरले दिने कुराहरू सदैव उत्तम कुराहरू हुन्छन्। यदि तपाईँ लामो समयदेखि आमा बन्ने सपना र प्रार्थना तपाईँले गरिरहनु भएको छ, सपना देखिरहनु भएको छ भने हुनसक्छ परमेश्वरले तपाईँलाई एउटा विशेष सन्तानको निम्ति तपाईँलाई पर्खाईमा राख्नु भएको छ। अब कुराकानी गरौं मरियमको बारेमा। मरियमको बारेमा नसुन्ने कोही पनि हुनुहुन्न। मरियम प्रभु येशू ख्रिस्टकी आमा हुनुहुन्थ्यो जसले प्रभुलाई जन्म दिनुभयो। हामीलाई थाहा छ मरियम कन्या केटी हुनुहुन्थ्यो। उहाँको विवाह भइसकेको थिएन तर मंगनी चाहिँ तय भइसकेको थियो अनि पवित्र आत्माको शक्तिद्वारा उहाँ गर्भवती हुनुभयो र हाम्रो मुक्तिदाता येशूलाई जन्म दिनुभयो यस संसारमा। अब संसारमा अहिलेसम्म प्रेग्नेन्ट भएका महिलाहरूको कथामा मरियमको कथा जस्तो अनयुजुअल कथा कसैको पनि छैन। आजको दिनसम्म कुनै पनि कुमारी केटी आमा बनेको थाहा छैन। बिना कुनै शारीरिक सम्पर्क आमा बनेको घटना यो पहिलो र अन्तिम हो, किनकि परमेश्वर येशू ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ र उहाँ पवित्र हुनुहुन्छ अनि मानव जातिको पाप क्षमा गर्नको लागि एउटा पवित्र बलि चाहिएको कारणले गर्दा उहाँले एउटा कन्या कुमारी स्त्रीको गर्भबाट उहाँले जन्म लिनुभयो ताकि उहाँ पवित्र हुन सक्नुहोस्। परमेश्वरको योजना अनुसार हाम्रो निम्ति बलि हुनको लागि मरियमको कोख प्रयोग गरेर परमेश्वर पिताले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो। अब यस विषयमा मैले यहाँलाई धेरै बुझाइरहन पर्ने केही पनि छैन, तर मरियमको ठाउँमा बसेर हेर्ने हो भने उनले जुन खालको गर्भ अवस्था अनुभव गरिन् त्यो संसारमा अरू कुनै पनि स्त्रीहरूले अनुभव गर्नु परेन। हो, यो उनको लागि साह्रै ठूलो महिमा र आशिषको कुरा थियो कि स्वयं परमेश्वरले मरियमलाई येशू ख्रीष्टलाई जन्म दिनको लागि चुन्नु भयो। उनी पक्कै पनि एउटी असल स्त्री थिइन्, एउटा असल केटी थिइन् जसको अनुग्रह चाहिँ परमेश्वरको अनुग्रह पाउन योग्य कि उनी थिइन् र साँच्चै त्यो परिस्थितिमा उनले परमेश्वरले गर्नुभएको कुरामा भरोसा गरिन्। तर उनको लागि यो कुरा सहज भने पक्कै थिएन। उनको अघिबाट नै मंगनी तय भइसकेको थियो। उनी कुमारी केटी थिइन्, यसको मतलब कसैसँग सहवास नभएकी स्त्री थिइन् अनि त्यो अवस्थामा गर्भ रहनु भनेको लज्जास्पद कुरा हुन सक्छ। अहिले पनि कुनै विवाह नभएकी स्त्री गर्भवती हुन्छन् भने त्यसलाई राम्रो मानिँदैन अनि त्यो समयमा पनि पक्कै उसलाई निन्दा गिल्ला गर्ने मानिसहरू, उनलाई दोष लाउने आरोप लाउने मानिसहरू र उनको सम्भवतः उनीसँग कतिले आफ्नो सम्बन्ध पनि तोड्यो होला, कतिले उनलाई विभिन्न खालका कुरा भने होला। यी सबै सहेर पनि परमेश्वरको योजनालाई मरियमले स्वीकार गरिन्। परमेश्वरले जे कुरा उनको जीवनमा हुन्छ भनेर तय गर्नुभयो त्यो कुरालाई मरियमले आफ्नो जीवनमा स्वीकार गरिन् र संसारमा भएकी आमाहरू मध्येमा सबैभन्दा महान आमा मरियम हुन गइन्। उनले स्वयं येशू ख्रीष्टलाई आफ्नो शरीरबाट आफ्नो गर्भबाट जन्म दिने एउटा ठूलो आशिषको भागीदार मरियम हुन पाइन्। सोच्नुहोस् त यो कति आनन्दको कुरा हो। परमेश्वरमा भरोसा गर्ने स्त्रीहरूको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने एउटा यो साह्रै ठूलो उदाहरण हो। हामी कहिलेकाहीँ हाम्रो परिस्थितिहरूसँग हामी डराउँछौं, केही हुँदाखेरि हामीलाई चिन्ता लाग्छ, फिक्री लाग्छ, शंका उपशंकाहरू आउँछन्, प्रश्नहरू आउँछन्। तर सबै परिस्थितिमा सबै कुरामा यदि हामी परमेश्वरमा भरोसा गर्छौं भने परमेश्वरले ती सबै परिस्थितिमा हाम्रो निम्ति भलाई नै सृजना गर्नुहुन्छ भन्ने कुरा आजको यो यी चार महिलाहरूको जीवनबाट हामी सिक्न सक्दछौ। प्रिय मित्र, कार्यक्रममा आज हामीले साराको विषयमा, हन्नाको विषयमा, एलिसेबाको विषयमा र मरियमको प्रेग्नेन्सीको विषयमा हामीले सुन्यौं। यी चारै महिलाको जीवनमा परमेश्वरले कस्तो अचम्म तरिकाले उनीहरूको कोख खोलिदिनुभयो र जब उनीहरूले जन्म दिए कसलाई जन्म दिए हेर्नुहोस् त, साराले इसहाकलाई जन्म दिइन्, हन्नाले समुएललाई जन्म दिइन् अनि एलिसिराले बत्तीसा दिने यहुन्नालाई जन्म दिइन् र मरियमले स्वयं मुक्तिदाता येशू ख्रीष्टलाई जन्म दिइन्। उनीहरूले कन्सिभ गरेको घटना अनयुजुअल हुन सक्छ तर जसलाई उनीहरूले जन्म दिए ती मानिसहरूलाई हेर्नुहोस्, त्यो परमेश्वरलाई हेर्नुहोस्, कति आश
नार्सिसिक महिलाहरु आज तपाई पनि अरुको प्रेग्नेन्सी जर्नी देखेर अरु प्रेग्नेन्ट भएको देखेर तपाईको मनमा एउटा खालको खुशी साथसाथै पीडा पनि हुन्छ होला कि म चाहिँ किन मैले किन यो आशिष पाइराखेको छुइनँ अथवा किन चाहिँ म प्रेग्नेन्ट भइराखेको छुइनँ अथवा यो आशिष मैले किन अनुभव गर्न पाइराखेको छुइनँ भनेर तपाई चिन्तित हुनुहुन्छ भने म तपाईलाई उत्साह दिन्छु परमेश्वरमा भरोसा गर्न नछोड्नुहोस् परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन परमेश्वरले पक्कै एउटा महान आशिषको लागि तपाईलाई पर्खाइराख्नु भएको हुन सक्छ परमेश्वरमा भरोसा गर्नुहोस् र उहाँले तपाईँको जीवनमा पक्कै

0: तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: Studio time.
0: It's 7 p.m.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामु बाइक रेडियो सुनुवा FM 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: नेपाल लेखा परिव्यवसाय सोलु खुम्बुको प्रथम साधारण सभा सम्पन्न। पर्वतीय पर्यटनले उचाल्दै नेपालको अर्थतन्त्र। 5 वर्षमा पर्यटक आगमन 5 गुणाले वृद्धि।
1: पर्यटकीय सिजन शुरू हुन लाग्दा खुम्बु क्षेत्रका पथमार्ग पूर्ण रूपमा सुरक्षित रहेको एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाको भनाई। सोलुखुम्बुमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै।
0: रोज विश्वगरमाथा डकुमेन्ट्रीको ग्रान्ड प्रिमियर ब्रोड पिक हिम पहिरोका पीड़ित परिवारलाई मृतको साथ गरी बिना दावी भुक्तानी। खोटाङ भलेसीका 3 विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर।
1: काठमाडौँका होस्टेल संचालकलाई प्रशासनको 21 बुँदे निर्देशन। सरकारले शिक्षा विधेयक मसौदामा सुझाव संकलन गर्दै सत्ता केन्द्रित राजनीतिले कम्युनिष्ट आन्दोलन रचनात्मक बनेको पुष्पकमल दाहालको भनाई।
0: गाजामा सब गर्ने ठाउँ अभाव। युद्ध शुरू भएका 40 भन्दा धेरै सिहन ध्वस्त। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी।
1: र अस्ट्रेलियाली बंगलादेशलाई 2 दिनमै हरायो।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि केटी हो केके खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98-43-79-80-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
0: नेपाल लेखा परिव्यवसाय जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न भएको छ। जिल्ला समितिका अध्यक्ष आङ्गिमा शेर्पाको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अधिवक्ता कुञ्जाङ शेर्पाको प्रमुख अतिथि रहनु भएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुञ्जाङ शेर्पाले लेखा परिव्यवसायहरूले नियमावलीको परिधिभित्र गएर न्यायिक तथा न्यायिक निकायहरूमा सर्वसाधारणको सहज पहुँच पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु परेमा जोड़ पनि भयो। कार्यक्रमका अर्का अतिथि भू सेवा समूह जगवीर उदा श्रेष्ठले सम्पूर्ण व्यवसायीहरूलाई एकजुट भएर आफ्नो हक हित र व्यवसायीका हितको संरक्षणमा माग्न शुभकामना व्यक्त गर्नुभएको छ। उपाध्यक्ष निरकुमारी राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने साधारण सभामा कोषाध्यक्ष रत्न बहादुर बस्नेतले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो। सभाले वर्तमान कार्य समितिलाई अनुमोदन गर्दै 9 सदस्यीय पुनः समिति गठन गरेको छ, जस अन्तर्गत रिक्त रहेको सहसचिव पदमा सविना राउतलाई चयन गरिएको छ भने बाँकी पदहरू यथावत राखिएका छन्। यसै गरी व्यवसायीहरूले हक हित र संस्थागत मार्गदर्शनका लागि सल्लाहकार प्रमुखमा अधिवक्ता कुञ्जाङ शेर्पा र सल्लाहकारमा शम्भु प्रसाद घिमिरेलाई मनोनयन गरिएको छ। कार्यक्रमको दौरान दिवंगत हुनुभएका सदस्यहरू रामकाजी राज भण्डारी निमराज तामाङ यज्ञ सूर्य काफ्ले तोविन्द राई बी चार सिंह राई र गजराज राईको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो।
1: विश्वको सर्वोच्च शिखर सगरमाथा सहित सयौं आरोहण योग्य हिमालहरू रहेको नेपालमा पर्वतीय पर्यटन साहसिक गतिविधिको दायरा नाघेर राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनेको छ। कोविड 19 महामारीका कारण शिथिल बनेको यो क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र पुनरुत्थानको बाटोमा फर्किएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सन् 2021 तुलनामा सन् 2025 आएका ट्रेकिङ र पर्वतारोहणका लागि नेपाल आउने पर्यटकको संख्या 5.8 गुणाले बढ़ेर 1,63,056 पुगेको छ, जसले कुल विदेशी पर्यटक आगमनमा 14.2% महत्वपूर्ण हिस्सा ओगटेको छ। पर्वतीय पर्यटनको यो पुनरागमनले काठमाडौँका प्रति एजेन्सीदेखि हिमाली गाउँका स्थानीय अर्थतन्त्रसम्म व्यापक आर्थिक तरंग ल्याएको छ। सगरमाथाको प्रवेशद्वार सोलुखुम्बु क्षेत्रलाई हेर्दा एकजना आरोही वहाँ पदयात्रा नेपाल प्रवेश गरेदेखि स्वदेश नफर्किएसम्म ट्याक्सी चालक गाइड बरियाको होटेल व्यवसायिक र स्थानीय उत्पादन विक्रेता सहित दर्जनौ नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाइरहेका छन्। पर्वतारोहणबाट राज्यलाई प्राप्त हुने आर्थिक लाभमध्ये रोयल्टी महत्वपूर्ण आधार रहेको छ। सगरमाथा लोसे मनासु मकालो धौलागिरी र कञ्चनजंघा जस्ता सर्वोच्च शिखरहरूबाट सरकारले नियमित रोयल्टी प्राप्त गर्दै आएको छ। सरकारी तथ्याङ्क अनुसार नेपाल पर्वतारोहण संघ मार्फत अनुमति जारी हुने 27 हिमालमा सन् 2025 6,903 विदेशी र 151 नेपाली सहित कुल 7,054 जनाले आरोहण अनुमति लिएका थिए। यी हिमालहरूबाट मात्रै 14,25,720 अमेरिकी डलर अर्थात करिब 20 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ। यसै गरी सगरमाथा बाहेक सोलुखुम्बु क्षेत्रका अन्य हिमालहरूले पनि ठूलो आर्थिक सम्भावना देखाएका छन्। नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार नेपाल पर्वतारोहण संघ मार्फत व्यवस्थापन हुने हिमाल मध्ये नेरा पेगमा 2,633 आइल्याण्ड पेगमा 2,078 र लोबुचीमा 1,775 गरी तीन हिमालमा मात्रै 6,446 आरोहीले अनुमति लिएका थिए। पर्यटन विज्ञहरूका अनुसार पर्वतीय पर्यटनको वास्तविक मूल्यांकन राज्यले पाउने रोयल्टी मात्र सीमित नभई यसले सृजना गर्ने बहुआयामिक आय रोजगारीमा आधारित हुनुपर्दछ। सुरक्षित र भरपर्दो पर्वतारोहणका लागि सीटीएबीटीबाट स्वीकृत 1,696 घण्टे पाठ्यक्रम अनुसार व्यावसायिक माउन्टेन गाइड तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन थालेको छ। जलवायु परिवर्तनका कारण पग्लिँदा हिउँ नदी र वातावरणीय चुनौती थपिए तापनि पर्वतीय पर्यटनलाई सगरमाथामा मात्र सीमित नराखी नयाँ गन्तव्यहरूको प्रबन्धन गर्ने हो भने यसले आगामी दिनमा देशको आर्थिक समृद्धिलाई अझ उचाइमा पुर्याउने निश्चित रहेको छ।
0: पर्यटकीय सीजन नजिकले गर्दा खुम्बु क्षेत्रमा पर्यटकीय चहल पहल बढ़न थालेको छ। अहिले अफ सीजन भए तापनि दैनिक 80-90 जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा आइरहेका छन्। पर्यटकीय सीजनलाई लक्षित गर्दै स्थानीय तह र सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले पदमार्ग मर्मत तथा फोहोर व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको एसपीसीसी का अध्यक्ष श्री लामा काजी शेर्पाले जानकारी दिनुभयो। वहाँका अनुसार वर्षा याममा पहिरो तथा बाढ़ीले क्षति पुर्याएका झुलुङ्गे पुल पदमार्ग र सूचना बोर्डहरूको मरम्मत कार्य खुम्बुपासी नामु गाउँपालिकाले गरिरहेको छ। केही समय अघि टोकटोक क्षेत्रमा पहिरोका कारण पदमार्ग अवरूद्ध भए पनि त्यसको विकल्पमा नयाँ बाटो खुलेर हाल आवागमन सहज बनाइएको छ। एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार अहिले खुम्बु क्षेत्रका पदमार्गहरू पूर्ण रूपमा सुरक्षित र सहज अवस्थामा छन्। हिउँद तथा आगामी वसन्त ऋतुको हिमाल आरोहणका लागि बाटो बनाउने दक्ष प्राविधिक अर्थात आइसफल डाक्टरहरू मे महिनातिर खुम्बु आइसफलतर्फ प्रस्थान गर्नेछन्। अर्कातर्फ मनसून अवधि र अफसिजनको समयमा नाम्ची बजार क्षेत्रबाट मात्रै एक महिनामा करिब 8-9 हजार किलो फोहोर संकलन गरिएको छ। संकलित फोहोर मध्ये जल्ने फोहोरलाई स्थानीय स्तरमै नियन्त्रित रूपमा जलाएर व्यवस्थापन गरिन्छ भने नजल्ने र नकुहिने फोहोरलाई काठमाडौँ पठाउने क्रम जारी छ। सरसफाईका लागि एसपीसीसीका 12-15 जना कर्मचारीहरू नियमित रूपमा खटिएका छन् भने पदमार्गका विभिन्न स्थानमा राखिएका डस्टबिनहरूबाट निरन्तर फोहोर संकलन भइरहेको छ। अक्सिजनमा यहाँका करिब 80% स्थानीय बासिन्दा तथा व्यवसायीहरू तीर्थाटनका लागि भारत श्रीलंकामा आफ्नै गाउँ घरतिर जाने गरे पनि अहिले फर्किने क्रम शुरू भएको शेर्पाले बताउनुभयो।
5: सहरमा त आदर्शदेखि सबै ठिकै छ। अहिले अहिले गाउँपालिकाले तसर गरिरहेछ गरिरहेछ एकदम सुरक्षित छन्। तर तपाईँ के वडा नाम यो हाम्रो चाहिँ तिनमा चाहिँ एक ठाउँमा चाहिँ अस्तिको दिन भागेको छ। त्यही पनि हामीले त्यो त्यसको विकल्प आफ्नो बाटो खोलेर अलि सुचारू भइरहेछ। त्यो हामीले टोकटोक भन्ने साइडतिर हजुर होइन पहिला चाहिँ गाउँपालिकाले भर्खरै योभन्दा अघिल्लो वर्ष त्यहाँ बाटो राम्रो बनाएको थियो र अस्ति एकदम बेसी पानी पहिरो पनि गर्थ्यो नि त्यो पहिरोको हो। त्यसमा चाहिँ अहिले काम चल्नु भएको चलिरहेछ अरे। अब यो हिमाल आरोहण टाइममा चाहिँ नान्से बजार अहिले यो चाहिँ हाम्रो अफ टाइममा चाहिँ लगभग लगभग नान्से बजारमा त्यो त बुझ्ने एक महिनामा 8-9 हजार फोहोर किलो सङ्ग्रह भएको छ। अहिले यसो गर्छ त्यो नजल्ने फोहोर चाहिँ हामी कहाँ गर्नु पठाउँछौँ होइन अनि जल्ने फोहोर चाहिँ हाम्रो यहाँ इन्जिनियर चाहिँ हामी यहीँ जलाउँछौँ। हजुर हामी पठाउनु कम जाने छ। अहिले हाम्रो यस्तो छ भने अब पहिलादेखि नै हामीले अब 24 वर्षको होइन यो अब गाउँपालिकामा सफाइ गरिरहेको होइन अनि हाम्रो चाहिँ यो प्रत्येक ठाउँमा चाहिँ हाम्रो चाहिँ लगभग लगभग चाहिँ 12-15 स्टाफहरूले अब यो पुरै सङ्कलन गर्छ। ठाउँ ठाउँमा हामीले पदमार्गहरूमा ठाउँ ठाउँमा हामीले त्यो अफिस दिन राखेको छौँ होइन ताजा दिनमा करेक्सन गर्छौँ। मापदण्ड अहिले त त्यस्तो खास केही छैन। अब पछि सल्लाहहरू पछि फेरि एकदम ठिक छ एकदम ठिक छ भने अहिले अब आउने पर्यटकको लागि अब हाम्रो रोजीरोटी नै यही हो। तपाईँले 6-4 महिना कमाएर चाहिँ 1 वर्ष पाल्नु पर्छ। त्यसले गर्दाखेरि हामी सबै मिलेर अब सिजनभन्दा अगाडि चाहिँ हामीले सबै भर्तीय वातावरणदेखि लिएर सबै गाउँपालिकासँग सल्लाह गरेर हामी बनाउँछौँ। अहिले यस्तो छ अब अति यो काममा लगभग लगभग यहाँको तपाईँ 80% मान्छे चाहिँ अब यो हाम्रो चाहिँ तिर्थको क्रममा चाहिँ इन्डियातिर भनौँ अब श्रीलङ्कातिर गएको थियो होइन कतिपय मान्छेहरूले भिजा लिएर चाहिँ अब आफ्नो गाउँतिर गएको छ होइन तपाईँ अब अहिले चाहिँ 30% चाहिँ फर्किने क्रम जान्छ। पर्यटकहरू चाहिँ अहिले तपाईँ चाहिँ स्वदेशी विदेशी गयो दिनमा त 80-90 जना आइरहेछन्।
1: सोलुक खुम्बुमा मातृ मृत्यु शून्य हुनका साथै शिशु मृत्यु दर घटाउन स्थानीय तहका बर्थिङ सेन्टरको सेवा सुदृढीकरण तथा जिल्ला अस्पतालको प्रसूति सेवा थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ। स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चोलागाईले जिल्लामा पछिल्लो वर्ष मातृ मृत्युको घटना नभए पनि पेरी नियोनेटल मृत्युतर्फ भने केही मातृ मृत्युको घटना नभए पनि पेरिनेटल र नियोनेटल मृत्युतर्फ भने केही चुनौती देखिएको बताउनु भएको छ। केही दिन अघि मात्रै सोलु दुधकुण्डा नगरपालिका दुईबाट एक पेरिनेटल मृत्युको घटना भएको र त्यसको बारेमा अस्पताल तथा स्वास्थ्य कार्यालयको टोलीबीच छलफल गरेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार जिल्लाको भौगोलिक विकटताका कारण गर्भवती तथा सुत्केरीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन चुनौती हुने भएकाले मातृ तथा शिशु स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको छ। नगर तथा गाउँ अस्पताल अन्तर्गत बर्थिङ सेन्टरलाई सुदृढ बनाउने र जिल्ला अस्पतालमा प्रसूति तथा आकस्मिक प्रसूति सेवा थप प्रभावकारी बनाउनेलाई प्राथमिकतामा राखेको हो। जिल्ला अस्पतालका चिकित्सक सहित स्वास्थ्य कार्यालयले टोलीको सम्बन्धित स्वास्थ्य संस्थाको अनुगमनलाई समेत प्राथमिकतामा दिने गरी कार्ययोजना बनाएको उहाँको भनाई रहेको छ। प्रमुख चोलागाईले स्थानीय तहको भूमिका पनि मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण रहेको बताउनु भएको छ। पालिकाहरूले अघिल्लो वर्षदेखि नै मातृ तथा शिशु विश्व स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ। पालिका स्तरीय स्वास्थ्य समीक्षा कार्यक्रममा पनि मातृ मृत्युदर घटाउने, मातृ स्वास्थ्य सुधार गर्ने तथा नियोनेटल र पेरिनेटल मृत्यु र बाल बालिकाको बिरामी हुने दर घटाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको छ। सुत्केरी तथा गर्भवतीलाई आकस्मिक अवस्थामा स्वास्थ्य संस्थासम्म पुर्याउन जिल्लाका सबै पालिका मार्फत निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। आवश्यकता अनुसार हेलिकप्टर उद्धारको व्यवस्था पनि रहेको हो। विशेष गरी खुम्बु पसाङलामो गाउँपालिकामा हेलिकप्टर उद्धारको कार्यक्रम संचालनमा रहेको प्रमुख चौला गाईले बताउनु भएको छ। मातृ तथा शिशु मृत्युदर घटाउन स्वास्थ्य कार्यालय स्वास्थ्य संस्थाको मातृ भूमिका पर्याप्त नहुने उहाँले बताउनु भएको छ। परिवार र समुदायको तयारी र समयमै स्वास्थ्य संस्था पुग्ने व्यवहारले पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। गर्भ अवस्थामा वा सुत्केरी अवस्थामा आमालाई अथवा शिशुलाई सामान्य समस्या देखिए पनि व्यवस्था नगरी तत्काल नजिकको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविका मार्फत स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न प्रमुख चौला गाईले सोलुखुम्बुवासीलाई आग्रह गर्नुभएको छ।
0: एडवाइस फाउण्डेशनले नेपालको हिमाली गौरव र सगरमाथा यात्रालाई समेटिएको डकुमेन्ट्री डुअर टू एभरेस्टको ग्रान्ड प्रिमियर गरेको छ। शनिबार छायादेखि कम्प्लेक्स छ माइलमा डकुमेन्ट्री डुअर टू एभरेस्टको ग्रान्ड प्रिमियर गरेको हो। समुद्र सतहदेखि सगरमाथा शिखरसम्मका यात्राका तथा डकुमेन्ट्रीमा आधारित छ। निर्माताले उक्त डकुमेन्ट्रीमा सगरमाथा आरोहणको साहस रहस्य जिज्ञासा र जलवायु परिवर्तनले त्यहाँ पारेको असद प्रभावको कथा समेटेका छन्। हङकङमा बस्दै आएका 50 वर्ष नागेका राजगुरूको उमेर समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछि आएको प्रेरणादायी यात्रालाई डकुमेन्ट्रीले प्रस्तुत गरेको छ। निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको डकुमेन्ट्रीमा कीर्तिमानी आरोही फुर्बा पेन्चुन शेर्पा तथा निमा ग्यार्जुन शेर्पा आरोहीका रूपमा देखिएका छन्। फुर्बाले 18 र निमाले विश्वकै 14 अग्लो हिमाल सहित 10 पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। 2 वर्षको अनुसन्धान छायाङ्कन र निर्माण प्रक्रियापछि तयार भएको यस डकुमेन्ट्रीको कथा संचारकर्मी सन्तोष आचार्य र संचारकर्मी समेत रहेका निर्देशक श्रेष्ठले लेखेका हुन्। भूषण दाहालको भोइस ओभरलाईको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा बनेको छ।
1: पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा रहेको ब्रोड पिकमा गएको भीम पैह्रोमा परि ज्यान गुमाएका नेपाली आर्मीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ। उक्त दुर्घटनामा विश्व प्रसिद्ध आरोही निर्मल पुर्ता सहित 10 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा 5 जना नेपाली नागरिक रहेका छन्। भीम पैह्रोमा परि ज्यान गुमाएका नेपाली नागरिक ग्यार्जन शेर्पा र नान बिन्दु शेर्पाका परिवारलाई नेको इन्सुरेन्सले ट्रेकिङ तथा एक्सपिडिसन बीमा अन्तर्गतको दावी रकम हस्तान्तरण गरेको हो। उक्त बीमा सेभेन समेत ट्रेक्स प्रणाली मार्फत गरेको थियो। नेको इन्सुरेन्सले आवश्यक प्रक्रिया पूरा गरी शीघ्र छानबिन तथा मूल्यांकन पछि दावी भुक्तानी गरेको जनाएको छ। विपदको कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत र सहयोग पुर्याउनु नै बीमाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। सेभेन समेत ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले नेको इन्सुरेन्सले गरेको शीघ्र भुक्तानीप्रति खुशी व्यक्त गरेको हो। ट्रेकिङ तथा एक्सपिडिसन व्यवसाय शिल्पहरू मेरुदण्डका रूपमा भएको उल्लेख गर्दै उहाँले कठिन परिस्थितिमा प्राप्त दावी भुक्तानीले पीड़ित परिवारलाई ठूलो राहत पुग्ने उहाँले बताउनु भएको छ।
0: हलै सितुवासुङ नगरपालिकाका घरविहीन 3 विपन्न परिवारले नयाँ घर पाएका छन्। गरीबीका कारण आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने 3 विपन्न परिवारलाई नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो। लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलै सितुवासुङ नगरपालिका 2 डिकुवाका देशवीर राई हलै सितुवासुङ नगरपालिका 6 मंगलटारका भया दमाई तथा घरविहीन अवस्थाका ओडा नम्बर 10 अर्खौली निवासी टेक बहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ। घर नभएका कारण लामो समयदेखि कष्टकारी जीवन बिताइरहेका 3 विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि उनीहरू हर्षित भएका छन्। वृद्ध दम्पति मात्र रहेका डिकुवाका देशमीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो। लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आएका बुधवार दम्पति का लागि नगरपालिकाको नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो। मंगलतारका सामे दमाई र भया दमाई दाजु बहिनीको पीड़ा उस्तै दुवाएको थियो।
1: कोशी प्रदेश सरकारले प्रदेश स्तरमा पहिलो पटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ। यो प्रविधि मैत्री प्रणाली शुरूआत गरेसँगै प्रदेश मन्त्री प्रदेशभित्र कर्मचारी सरुवा प्रक्रियालाई प्रविधि मैत्री पारदर्शिता व्यवस्थित र अनुमान योग्य बनाउने दिशामा महत्वपूर्ण प्रशासनिक सुधारको शुरूआत भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण प्रसाद रिमालले बताउनु भएको छ। कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सुशासन तथा डिजिटल रूपान्तरण अभियान अन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौ पहिलो सातबाट यो प्रणाली मार्फत काम शुरू गरिसकेको छ। सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव विष्णु प्रसाद कोइरालाले प्रणाली मार्फत सरुवा निर्णय गरी यसको औपचारिक शुरूआत गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कम्प्यूटर अधिकृत विनय भास्कर दत्तका अनुसार प्रदेश तहमा कर्मचारी सरुवाका लागि एकीकृत डिजिटल प्रणालीको प्रयोग हुने भएको यो नेपालमै पहिलो पटक रहेको छ। भास्करका अनुसार कर्मचारी सरुवा प्रक्रियामा हुने कागजी झन्झट ढिलासुस्ती र व्यक्तिगत पहुँचका आधारमा हुने निर्णयलाई क्रमशः अन्त्य गर्दै प्रक्रिया पारदर्शिता प्रमाणमा आधारित र प्रविधि मैत्री बनाउने उद्देश्यले यो प्रणाली शुरू गरेको हो। यो प्रणाली लागू भएपछि कर्मचारीले सरुवाका लागि भौतिक रूपमा निवेदन बोकेर सम्बन्धित मन्त्रालय वा कार्यालय धाउनु पर्ने बाध्यता कम हुनेछ। कर्मचारीले प्रणाली मार्फत नै सरुवाका लागि अनलाइन आवेदन दिन सक्नेछन् भने सम्बन्धित निकायले प्रणालीभित्रैबाट आवेदनको व्यवस्थापन तथा निर्णय गर्न सक्नेछन्। सरुवाको निर्णय भएपछि सरुवा पत्र समेत प्रणालीबाट स्वचालित रूपमा तयार हुने व्यवस्था गरिएको छ। त्यस्तै सरुवापछि आवश्यक पर्ने डिजिटल रमाना तथा हाजिरी अध्यावधिक समेत प्रणाली मार्फत गर्न सकिनेछ। प्रणालीमा प्रवेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण तथा सेवा सम्बन्धी अभिलेख सुरक्षित रूपमा राखिनेछ। हाल प्रदेश स्तरबाट शुरू गरेको प्रणालीलाई क्रमशः स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। यसबाट प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको विवरण दरबन्दी सरुवा रुमाना र पद स्थापन सम्बन्धी अभिलेखलाई एकीकृत र व्यवस्थित बनाउन सहयोग पुग्नेछ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अत्यधिक विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायी संघको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घटेर खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो।
1: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन एक महिने अल्टिमेटम सहित 21 बुधे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको तोकेभन्दा धेरै शुल्क लिएको कमसल खाना दिएको र झडप माझाने जाने सम्बन्धका गम्भीर गुनासो आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै सङमूलमा रहेको भाली बोयज होस्टेलमा 22 वर्षीय वसन्त काला खेतीको हत्या भएको थियो। त्यो घटना अगाडि प्रशासनले यो निर्देशन ल्याएको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध जाँड रक्स र सुर्खीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ। त्यसै गरी महिला र पुरूषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्न पाइनेछैन। विद्यार्थीको विवरण नजिकको प्रहरीलाई बुझाउनु पर्नेछ भने स्वच्छ खानपान र उपयुक्त अध्ययन कक्षको व्यवस्था हुने पर्नेछ। मापदण्ड विपरीत चलेका केही होस्टेललाई प्रशासनले 3,00,000 रूपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिसकेको छ।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विद्युत निर्माणका क्रममा सरकारवालासँग प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूपमा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विद्युतको मसौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले विद्युतलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभएको छ। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलका अनुसार संकलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन नियममा ओली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ। मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उहाँको भनाई छ। विद्युत निर्माणको काम अझै चलिरहेको र यो अन्तिम चरण नभएकोले गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसदमा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलनको क्रम नरोक्ने बताउनु भएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीति भन्दा माथि उठेर आन्दोलन र संघर्षमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। राजधानीमा आयोजित कम्युनिष्ट आन्दोलनमा सहकारी एकता र पुनर्गठन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ। उहाँले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। दाहालले उत्पीड़ित वर्ग जाति क्षेत्र समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने संघर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गर्नुभएको छ। विगतका माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीच ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उहाँले अन्य वामपन्थी दलहरू खास गरी नेकपा एमाले संघको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: प्यालेस्टाइनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ़ेसँगै शव गाड्ने ठाउँ अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाइएका शिविर विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुंगा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख गरिएको छ।
1: इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशमाथि पनि कूटनीति र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।
0: बंगलादेशसँगको दोस्रो तथा अन्तिम टेस्ट घरेलु टोली अस्ट्रेलियाले एक पारी र 51 रनले जितेको छ। म्याकेमा भएको टेस्ट अस्ट्रेलियाको दोस्रो दिनमा नै जितेको हो। बंगलादेश दोस्रो पारीमा 95 रनमा अल आउट भयो। बंगलादेशका कप्तान नजमुल हौसिन सान्तुले 31 र मुस्फिकर रहीमले नकआउट 29 रन बनाएका छन्। अस्ट्रेलियाका मिचेल स्कटले 4 विकेट लिएका छन्। यस्तै बंगलादेश पहिलो पारीमा 64 रनमा अल आउट भएको थियो। बंगलादेशको सोरिफुल इस्लाम ले 14 रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्कले 6 विकेट लिए। अस्ट्रेलियाले पहिलो पारीमा 210 रन बनाएको थियो। अस्ट्रेलियाका क्यामरन ग्रीनले 67, स्टेफेन स्मिथले 42 रन बनाए। बंगलादेशका सोरिफुल इस्लामले 7 विकेट लिएका छन्। यो सँगै दुई खेलको श्रृंखला 1-1 बराबरीमा सकिएको छ। पहिलो टेस्ट बंगलादेश 9 विकेटले जितेको थियो। 750 बलमै सकिएको यो खेल सर्वकालीन चौथो छोटो र अस्ट्रेलियामा भएको दोस्रो छोटो टेस्ट बनेको छ।
1: खेल खबर सँगै सुरु समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: नेपाल लेखापढी व्यवसायी सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न। पर्दा पेपर पर्यटनले उचाल्दै नेपालको अर्थतन्त्र। पाँच वर्षमा पर्यटक आगमन पाँच गुणाले वृद्धि।
1: पर्यटकीय सिजन शुरू हुन लाग्दा खुम्बु क्षेत्रका पथमार्ग पूर्ण रूपमा सुरक्षित रहेको एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाको भनाई। सोलुखुम्बुमा मातृ तथा शिशु मृत्यु दर घटाउन प्रसूति सेवा र एम्बुलेन्स सुदृढ गरिँदै।
0: विश्वगर्मा डकुमेन्ट्रीको ग्रान्ड प्रिमियर ब्रोड पिक हिम पहिरोका पीड़ित परिवारलाई नेकोको साथ गरी बिना दाबी भुक्तानी। खोटाङ भलेसीका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी नयाँ घर।
1: काठमाडौँका होस्टेल संचालकलाई प्रशासनको 21 बुधे निर्देशन। सरकारले शिक्षा विधेयक मसौदामा सुझाव संकलन गर्दै सत्ता केन्द्रित राजनीतिले कम्युनिष्ट आन्दोलन रचात्मक बन्ने। पुष्पकमल दाहालको भनाई।
0: गाँचामा सब गाड्ने ठाउँ अभाव युद्ध भएका 40 भन्दा धेरै चिहान देशको अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी।
1: र अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो दिनमै हरायो।
0: हवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।

0: voice to your heart. Solu FM 101.2 MHz.
1: राजसभा सभापतिको निर्देशन मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप काठमाण्डुका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी होस्टेललाई एक महिनाको अल्टिमेटम
2: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए
1: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 हुने
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बालिकामाथि बढ़दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बाल बालिकालाई घर विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कड़ा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
4: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खटकाका अनुसार घटनामा मुस्कानको मात्र संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खोल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गए राती सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासाहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिसनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खोल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिसनाले पीड़ितको तस्विर भिडियो वा पहिचान खोल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफलाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्यु दर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
5: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामी संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु गर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेरसम्मका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौं। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ। त्यो नम्बरमा हामीले फोन गरेर
4: पछिल्लो छ सप्ताहमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो दुई सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 43 नमूना मध्ये आधाभन्दा बढ़ीमा फिकल, कोलिफोम र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागू औषध प्रयोग हुने गरेको गुनासो बढ़ेपछि प्रशासनले 21 बुधे निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल संचालक र विद्यार्थी बीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन बाहे घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनीसँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बुधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बीचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौं।
4: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिङ र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। संचालक वार्डिङ तथा विद्यार्थीको अत्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिनभित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ठकालले बताउनुभयो। बञ्चरीडाँडा ल्याण्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनुबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढ़ेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
6: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको महानगरपालिकाले समाधान खोजेको हो भने अरू कसैलाई बोलाउनु पर्दैन। सरकारवालालाई उठिनै पर्ने छैन, जनप्रतिनिधि उठिनै पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर

0: अल्झिनु भन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
1: यसलाई बलियो बनाएका छन् उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ। सुशासनको कुरामा न हामी चुकेका थियौ, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौ। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा भएपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन।
0: नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षीमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षीमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-28 सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
2: त्यो अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु। राम्रो मूल्य पायो भने अब 14-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
0: कृषिमा सरकारी लगानी बढेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेंगी संक्रमणबाट 2 जनाको मृत्यु। संक्रमण पनि बढ्दै, बस्ने उपाय के होला? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घर मने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेंथ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्तको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक, छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाड़ी जिल्लामै सबैभन्दा बढ़ी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
6: धनकुटाको चौहत्तर चोरपाटे गाउँपालिका वडा नम्बर छ का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त तरकारी खेती गर्दै आउनु भएको छ।

0: कम समयमा काउली र साग तथा बर्खाको समयमा भेडी खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50 लाख रुपियाँ आमदानी गर्दै आउनु भएको छ।
1: त्यो अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
0: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को कुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5 लाखदेखि 30 लाखसम्म किसानको आमदानी छ। महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ,
2: हामी 270-275 घरबाट 30-30 जनाको मात्र भन्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर, सबै युवाहरू जति यही लागेको छ कृषिमा। बजार भाव चाहिँ तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने पल्लो बेच्नेले पनि 5 लाख 6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
0: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारको सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढ़ेको बताउनुहुन्छ छतर जोलपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
3: छत्र जोलपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्तर्गत सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरणतर्फ छत्र जोलपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
0: धनकुटाको छत्र जोलपाटी गाउँपालिका आशीर्वास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधा देश सहकारी सकलन केन्द्र छतर जोलपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटौरी, विराटनगर, दमक र बेतामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। शीघ्र बहुदेश सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
4: त्यहाँ जाने भनेको छ, अब मैले सिद्धवार कृषि भण्डारकै नामबाट जाने हो। सिद्धवार कृषि भण्डारले नै बिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम
0: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर तेह्रथुम शंकरसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
5: बाटोकै कुरो आउँछ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटा रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले दिन थाल्यो, त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
0: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सड़क विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेंगीको जोखिम बढ़दो, 2,800 भन्दा बढ़ी संक्रमित।
7: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ यी बच्चामा पनि डेंगी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
6: डेंगीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाह को कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै बुझ्छन्।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाहको छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार संस्था निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएलसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
8: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौं। पछिल्लो समय डेंगूको संक्रमण बढ़दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ़ने भएकाले अभिभावक र बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बाल रोग विशेषज्ञ डाक्टर आमा शर्मासँग कुराकानी गरेका छौं।
7: बालबालिकामा पनि डेंगू संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेंगूको संक्रमण डेंगूको सिजनमा देखिन्छ।
10: अनि पहिला सामाजिक सञ्जालमै आएपछि र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेंगू संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो। त्यो चाहिँ
7: यस्तै हो, त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेंगी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
10: कसरी जोगाउने त बालबालिकालाई?
7: अब बालबालिकालाई खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौँ नि, साँझको बेलामा खुट्टाहरू हातखुट्टाहरू फुलस्लिप लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने, र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने होइन, त्यो समस्याहरू भयो भने चाहिँ यो बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
10: कतिपयले चाहिँ अब डेङ्गु संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ यो अभिभावकले, त्यो चाहिँ कतिको भयो?
7: अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा, यो के कारणले ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो, अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन, अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शंका लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन, किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरूबाट तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन। सो त्यस्तो बेलामा चाहिँ अब दुई तीन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
10: कस्तो खालको चाहिँ लक्षण देखा परेपछि तुरन्तै लानु पर्यो अस्पताल?
7: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन काम जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो अथवा बच्चाले तारन्तार वमिट गर्यो बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर जस्तो अघि हामीले झाडापखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुन सक्छ त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरन्त डिहाइड्रेसन हुन सक्छ होइन अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरन्तै अस्पताल लैजानुपर्छ खानेकुरा त्यस्तो केही विशेष त बाँड्न पर्ने अथवा खाना दिन पर्ने त्यस्तो बाँड्नै पर्ने त छैन धेरै जस्तो तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ यो सिजनमा जलिलो कुराहरू बढी खाने पोषणयुक्त खानेकुराहरू बढी खाने होइन पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ त्यो चाहिँ खासकै कारणले हुने गर्छ भाइरसको कारणले मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन् भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास यस्तो हो भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है यो प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्रायः सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन मलेरिया होइन डेङ्गु भनौँ न कारण चाहिँ यो हो भनेर थाहा नभएको तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन बच्चाको घाँटी ठिक हुन्छ बच्चाको छाती ठिक हुन्छ कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीलाई एक दुई दिनले भाइरल ज्वरो होला यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन त्यो निको हुनको लागि कम्ती आउने एक हप्ता तिनदेखि पाँच दिन मिनिमम लाग्छ एक हप्तासम्म लाग्न सक्छ आतिनुपर्ने अवस्था चाहिँ कुन बेला अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो बच्चाले रेस्पोन्स गर्न छोड्यो बच्चा तपाईँको खान छोड्यो बच्चाले केही पनि खान सकेन बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आतिनु पर्यो यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा बच्चाहरूमा धेरै कमन नै हुन्छ यो भनेको साधारण समस्या हो कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो यो पनि धेरै जस्तो चार पाँच पाँच वर्ष
8: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01 52 68 6 4 6 मा फोन गरी रेकर्ड

सप्तरीमा बालिका हत्या, सौतेनी आमा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई, बालिकामाथि बढ़दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: इट्स 8 पीएम रात को 8 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बू
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: हिजो आज सरकारी कार्यालयका धेरै सेवा लिन कार्यालयमै पुगेर लाइन बस्नुपर्ने बाध्यता बिस्तारै घट्दै गएको छ। फारम भर्ने, विवरण हेर्ने, प्रमाणपत्र लिने, कर तिर्ने, आवेदन दिने वा सरकारी सूचनाको जानकारी लिने जस्ता धेरै काम अब मोबाइल र कम्प्युटरबाटै गर्न सकिने भएका छन्। सरकारले यही परिवर्तनलाई संस्थागत गर्दै सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय बनाएको छ। नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय रहनेछन्। यसको उद्देश्य सरकारी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने मात्र होइन राज्यका महत्वपूर्ण डाटा र सूचना प्रणालीलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनु पनि हो। तर सरकारी सेवा अनलाइनमा पुग्दैमा सबै नागरिकले त्यसको सहज प्रयोग गर्न सक्छन् भन्ने हुँदैन। डिजिटल पहुँच, प्राविधिक ज्ञान, भाषा, उमेर वा शारीरिक अवस्थाका कारण कतिपय नागरिक अझै सरकारी वेबसाइट र अनलाइन सेवाबाट टाढा छन्। त्यसैले सरकारले सरकारी वेबसाइटलाई सबैका लागि सहज र पहुँच योग्य बनाउने प्रयास पनि गरिरहेको छ। हिजो आज सरकारी वेबसाइट खोल्दा माथिल्लो वा मध्य भागमा हात फैलाएको जस्तो देखिने सानो निलो मानव आकृति देखिन्छ। त्यो सामान्य लोगो होइन, त्यसमा क्लिक गर्दा दृष्टिविहीन, कम दृष्टि भएका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई वेबसाइट चलाउन सहज हुने विभिन्न सुविधा उपलब्ध छन्। 700 भन्दा बढ़ी सरकारी वेबसाइटमा यस्तो सुविधा कार्यान्वयन भइसकेको छ भने एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा करिब 1400 डोमेन आबद्ध छन्। अब प्रश्न उठ्छ, सरकारी सेवा वास्तवमै कति डिजिटल भइसकेको छ? नागरिक एपबाट नागरिकले के काम गर्न सक्छन्? सरकारी वेबसाइट कसरी खोज्ने र प्रयोग गर्ने? अनलाइन सेवा लिन के कस्ता विवरण र कागजात चाहिन्छ? ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकलाई कसरी समेटिँदैछ? अनि अनलाइन सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण र पासवर्ड कसरी सुरक्षित राख्ने? यिनै विषयमा आज हामी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गर्छौं। सरकारी सेवा घरबाटै लिन सकिने बनाउन प्रयास, नागरिक एपको वर्तमान अवस्था, सरकारी वेबसाइटका नयाँ सुविधा, डिजिटल पहुँच र साइबर सुरक्षा बारे उहाँबाटै बुझ्नेछौ। सहसचिवज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
8: हजुर, नमस्ते। हजुर हजुर, धन्यवाद।
7: सबैभन्दा पहिले चाहिँ यो सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर अहिले सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय भनेर स्थापना गर्नुभएको छ र भदौ 1 गतेदेखि यसरी तपाईँहरूले काम शुरू गर्नुभएको छ। यसलाई चाहिँ यो विभागलाई विद्युतीय शासन कार्यालय बनाउनुको मुख्य उद्देश्य के हो?
8: हजुर मेहनजी, हाम्रो पहिला सूचना प्रविधि विभाग भनेर झण्डै 2069 सालमा स्थापना भएर यो 14 वर्ष चाहिँ हामी विभागबाट हामी काम गर्यौं र यसो हामी हेर्यौं भने विभागको जुन टिवार कार्य विवरणहरू र जुन यो 14 वर्षको चाहिँ प्रगति विवरण हेर्ने भने विभागको फोकस चाहिँ बढी के भयो भने अपरेसनेबलमा र अहिले पनि हामीले हेर्यौं भने जस्तो जीआईएमएस भन्ने सिस्टम चलाएको छौं, लगभग 700-800 कार्यालयहरूले यो चलाइरहनु भएको।
7: त्यो भनेको कस्तो?
8: यो चाहिँ एकीकृत यो अफिस म्यानेजमेन्ट सिस्टम भन्छ, जति पनि सरकारी कार्यालयहरूमा यो टिप्पणीहरू, चिठीहरू जुन आदान प्रदान हुन्छ सिस्टम थ्रु नै जाने, सिस्टम थ्रु नै भनौँ न
7: अनलाइन
8: हुने, अनलाइन नै हुने, अनलाइन हुने। इभन हामीले डिजिटल सिग्नेचरको कन्सेप्ट युज गरेका छौँ, जो पेपर हुने कामलाई हामीले सिस्टमबाट गर्ने गर्यौं। त्यसपछि हाजिरीको कुरा गर्ने हो भने यो विद्युतीय हाजिर अहिले झन्डै 6000 अफिसले चाहिँ सिस्टम चलाइरहनु भएको छ। त्यसै नागरी एप छ, इमेल सिस्टमहरू छ, यस्ता अपरेशन लेभलमा बढी फोकस भएको देखियो यो यो बीचमा। तर एउटा नेपाल सरकारलाई पनि के लागेको हुनसक्छ भन्दाखेरि त्यो अपरेशन लेभल मात्रै होइन कि एउटा गभर्नेन्सको पार्ट हो यो आईटीलाई पनि कसरी चाहिँ एउटा व्यवस्थित गर्ने, त्यसका नर्म्स रुल्स अथवा रेगुलेसनहरूलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गर्ने, स्ट्यान्डर्डहरू कसरी चाहिँ बनाउने भन्ने कुराहरूको चाहिँ पार्टमा अलि थोरै भनौँ न एक्सपेक्टेड एज एक्सपेक्टेड गर्न नसकेका हुनाले पनि त्यो फिल गरेको हुनसक्छ एउटा। दोस्रो कुरा चाहिँ यो आईटी भनेको क्रस कटिङ इस्यू भयो, त्यो चाहिँ धेरै अरू मन्त्रालयहरूसँग विभागसँग चाहिँ कोअर्डिनेसन गर्नुपर्ने अवस्था भएर विभाग लेभलबाट गर्न अलि कठिन भएको अवस्थामा अहिले जुन यो प्रधानमन्त्री तथा मन्त्रिषद कार्यालय अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव स्तरको प्रमुख हुने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको स्थापना गरेको छ र यसले गर्दा चाहिँ पक्कै पनि हाम्रो चाहिँ यो दुइटै पार्ट हो, अपरेसन लेभल प्लस यो पोलिसी लेभलमा चाहिँ हामी केही गर्न सक्छौ कि जस्तो लाग्छ। र यसलाई केले पनि जस्टिफाई गर्छ भने तपाईँहरूले हाम्रो यो स्ट्रक्चर अहिले हेर्नुभयो भने यो सचिव लेभलको कार्यालयमा दुईटा महाशाखा सचिव यो आईटीकै सहसचिवहरूको रहने व्यवस्था छ भने त्यो अन्तर्गत तीनटा विभाग लेभलको कार्यालयहरू स्थापना भएको छ। त्यो विभागको नेचर हेर्नुभयो भने एउटा स्पेसलाइज एउटा फंक्सनको आधारमा चाहिँ राखिएको छ, जस्तै
7: एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय
8: हो।
7: अब यी तीन कार्यालयको मुख्य जिम्मेवारी चाहिँ कस्तो हुन्छ तपाईँले भन्दै हुनुहुन्थ्यो,
8: हो ठिक भन्नुभयो। ठ्याक्कै के भयो भने अहिले चाहिँ कार्यालय अन्तर्गत हामीले सिस्टम हेर्दाखेरि त आईटी एउटा जस्तो देख्छ, तर त्यसलाई पनि हामीले ब्रेकडाउन गर्नुपर्ने हुन्छ र अहिलेको आवश्यकता आइसकेको छ। अब अहिले त्यहाँ हेर्नुभयो भने जस्तो आईडीएमसी भनेको छ एकीकृत डाटा व्यवस्थापन केन्द्र, उसले चाहिँ नेपाल सरकारको इन्फ्रास्ट्रक्चरको काम गर्नेको, जति पनि नेपाल सरकारका निकायहरूलाई चाहिने जस्तै डोमेन रजिस्ट्रेसनदेखि लिएर यो होस्टिङका कुराहरू, वेबसाइटहरू होस्टिङका कुराहरू, मलाई क्लाउड सर्भिसहरू चाहिन्छ, गभर्नमेन्ट क्लाउडका कुराहरू, यो इन्फ्रास्ट्रक्चरको पार्ट चाहिँ त्यो डाटा सेन्टर अथवा आईडीएमसी एकीकृत डाटा व्यवस्थापन केन्द्रले हेर्ने भयो। दोस्रो पार्ट चाहिन्छ हामीलाई के भन्दाखेरि अपरेसन सिस्टम त बन्छ, तर त्यो सिस्टमलाई अपरेसन कसरी तालिम गर्नुपर्ने हुन्छ, त्यसलाई सपोर्ट दिनुपर्ने हुन्छ, हेल्प डेस्क चाहिन्छ, यी कुरा भनेको स्पेसलाइज काम हो नि क्या। त्यसको लागि चाहिँ हामीले के गर्यो भन्दा सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय भनेर एउटा विभाग स्तरको त्यो पनि एउटा सहसचिवको नेतृत्वमा हुने गरी अझ हामीले चाहिँ प्रदेश अनुसार चाहिँ एउटा प्रदेश त स्थानीय तहलाई सबै सपोर्ट हुने किसिमले चाहिँ शाखाहरू चाहिँ त्यसरी परिकल्पना गरेको छ भने तेस्रो पक्ष चाहिँ के हो त भन्दाखेरि इन्फ्रास्ट्रक्चर पनि भयो, अपरेसन भयो र त्यसलाई अब सेक्युरिटी पनि दिनु पर्यो नि। भोलि विभिन्न किसिमको अहिले त तपाईँहरूले देख्नु होला साइबर सेक्युरिटीका इस्युहरू बढ्दै गइरहेछन्, होइन जोखिमहरू बढ्दै गइरहेछन्, त्यसको लागि चाहिँ फेरि अनुमान गर्न यो हाम्रा गभर्नमेन्टका सिस्टमहरूलाई चाहिँ साइबर सेक्युरिटी सेन्टर भनेर चाहिँ अर्को स्थापना गर्यो। र यसमा थोरै एउटा अर्को बुझ्नुपर्ने के थियो भने हाम्रो पहिला प्रमाणीकरण नियन्त्रकको कार्यालय भन्ने छुट्टै थियो, ओसिसी भन्थ्यौँ हामी, अफिस अफ कन्ट्रोलर अफ सर्टिफिकेसन भनेर, यो चाहिँ हाम्रो खास चाहिँ यो साइबर ल अथवा विद्युतीय कारोबार ऐन 2063 व्यवस्था गरेको एउटा नियन्त्रकको व्यवस्था छ। त्यो जुन त्यो कार्यालयले जुन डिजिटल सिग्नेचरको प्रोभिजनहरू हेर्थ्यो अथवा सर्टिफाइङ एथोरिटीहरू सिएहरूलाई चाहिँ अनुगमन नियमन गर्ने काम गर्थ्यो भने त्यो काम पनि अहिले यो साइबर सेक्युरिटी सेन्टरले नै हेर्ने गरी यो दुईटालाई मर्ज गरेर एउटा विभाग लेभलको सहसचिवको नेतृत्व हुने गरी साइबर सेक्युरिटी सेन्टर स्थापना गर्यो। त्यही भएर यो विशिष्ट एउटा फंक्सनको आधारमा तीनटा विभाग आईडीएमसी, यो एनसीएससी भनेर नेशनल साइबर सेफ्टी सेन्टर र सूचना प्रविधि कार्यान्वयन कार्यालय भनेर तीनटा विभाग चाहिँ अहिले स्थापना भएको छ।
7: हजुर सहसचिवज्यू, अब तपाईँले जुन भन्नुभयो यो चाहिँ तीनवटा नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय, अब यो तपाईँहरूले यसलाई चाहिँ अझै व्यवस्थित गरेर काम गर्नुको एउटा मुख्य उद्देश्य भनेको आम नागरिक जसले सरकारी सेवा लिनुहुन्छ त्यो सरकारी सेवालाई सजिलो, भरपर्दो, विश्वसनीय र सुरक्षित बनाउने हिसाबले चाहिँ यो काम गर्न शुरू गर्नु भएको हो। अब यो नयाँ संरचनाले आम नागरिकले सरकारी सेवा लिने प्रक्रियामा चाहिँ के कस्तो फरक ल्याउँछ भन्ने तपाईँहरूको विश्वास हो?
8: धन्यवाद मिलनजी। यसले पक्कै पनि के छ भने जुन मैले अघि पनि कुरा गरे, एउटा सिस्टम चलाउनको लागि एउटा कुनै पनि सेवा प्रभावलाई सहज सजिलो बनाउनको लागि चाहिँ टेक्नोलोजीले मात्रै भएर पुग्दैन, त्यहाँ चाहिँ गभर्नेन्सका पाटाहरू, नर्म्स, स्ट्यान्डर्डका कुराहरू चाहिन्छ र स्पेसलाइज जनशक्ति पनि चाहिन्छ हामीलाई। त्यो जनशक्तिको क्षमता अभिवृद्धि गर्न सक्यौं र यसरी एउटा फंक्सनली हामीले चाहिँ डिभाइड गर्न सक्यौं भने यसले सेवा प्रवाहलाई चाहिँ हुन्छ र अहिले कता कता गुनासो सुन्नुहुन्छ नि कहीँ अब सरकारी अफिसहरूमा सिस्टम चलेन डाउन भयो अनि कहिलेकाहीँ चाहिँ तपाईँको फोन गर्दाखेरि फोन रिसिभ भएन अथवा हाम्रा जनशक्ति हाम्रा कर्मचारी सिस्टममा अभ्यस्त नभएर ढिला भयो भन्ने किसिमको गुनासोहरू चाहिँ बिस्तारै चाहिँ यसले चाहिँ अलिक व्यवस्थित गर्छ भन्ने चाहिँ हामीले चाहिँ जस्तो लागिरहेछ
7: जस्तो अहिले पनि जस्तो अब यो यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउँदा जाँदाखेरि प्रणाली चलेन भनेर चाहिँ अब त्यो धेरै बेर कुर्नुपर्ने राष्ट्रिय परिचय पत्र बनाउन जाँदाखेरि अलि अर्को चाहिँ अस्पतालमा जचाउन जाँदाखेरि पनि सिस्टम चलेन भन्ने खालको जुन त्यो गुनासाहरू थिए समस्याहरू थिए अब चाहिँ यसले समाधान गर्छ भनेर अपेक्षा गर्न सकियो
8: एकदमै हाम्रो यो अपेक्षा एकदमै हुन्छ यसमा किनभने त्यसकै लागि भनेर नेपाल सरकारले अहिले यसरी स्टुलाइज एजेन्सीहरू चाहिँ बनाएको छ र सँगसँगै तपाईँहरूले सुन्नु पनि भयो होला अहिले अस्ति भर्खर क्याबिनेटले एउटा सफ्टवेयर डेभलपमेन्ट र अपरेसन सेन्टर भनेर छुट्टै एउटा गठन आदेश पनि स्वीकृत भइसकेको छ त्यसको डिटेल त अब यो कार्यविधि आइसकेपछि थाहा होला इभन हामीले चाहिँ जुन अहिले हामी एकदमै बढी यो आउटसोर्समा भर पर्यौं अथवा अर्काको भर पर्दाखेरि हाम्रो सिस्टमहरू चाहिँ हामीले टाइममा चाहिँ अपडेट गर्न सकेनौं भन्ने जुन गुनासोहरू सुनिन्छ ती गुनासोहरू चाहिँ यता सफ्टवेयर डेभलपमेन्ट अपरेसन सेन्टर यता अपरेसनको लागि छुट्टै जुन अघि हामी चर्चा गर्यौं कार्यान्वयन कार्यालय भन्ने त्यो कुराले गर्दा केही न केही समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई
7: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ सूचना प्रविधि विभागलाई सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रूपान्तरण गरेर केही दिन अगाडिदेखि काम शुरू भएको छ खास गरी नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय मार्फत चाहिँ यो काम भइरहेको छ र यो काम चाहिँ नागरिकले सरकारी सेवा अनलाइनबाट लिँदाखेरि त्यो प्रविधिबाट प्रयोग गर्दाखेरि चाहिँ भरपर्दो सजिलो र अझै विश्वसनीय बनाउने भनेर सरकारले त्यो उद्देश्य राखेको छ अब चाहिँ सहसचिवज्यू अलिकति यो आम नागरिकलाई काम लाग्ने कुरा लागौं र त्यसपछि फेरि तपाईँहरूको कार्यालयले गर्ने कामलाई अझै व्यवस्थित बनाउन भइरहेको कामलाई अनि पछि जोड होला अहिले धेरै काम चाहिँ सरकारी काम अनलाइनबाटै हुन्छ अहिले हाम्रो रेडियो सुनिरहनु भएका नागरिकलाई समग्रमा भन्नुपर्दा चाहिँ कस्ता कस्ता सेवा चाहिँ पूर्ण रूपमा अनलाइनबाट लिन सकिन्छ
8: हजुर मिलनजी एकदम मिल्छ र अघि हामीले थोरै चर्चा गर्यौं हामीले यो सरकारी अफिसहरूलाई चाहिने सफ्टवेयरहरू त अब अघि नागरिक एप ई एटेन्डेन्स जीआईएमएसका कुराहरू त हामीले सञ्चालन गरेकै छौं र यो सँगसँगै अहिले अरू विभाग अरू मन्त्रालयबाट अरू जुन एजेन्सीबाट चाहिँ सेवा प्रवाह हुने धेरै सिस्टमहरू तपाईँहरू चाहिँ अनलाइनमा गएको अवस्था छ र कुनै कुनै कार्यालयका सेवाहरू चाहिँ 100% पूर्ण रूपमा चाहिँ अनलाइन छन् भने केही चाहिँ उहाँहरूले अहिले भर्खर भर्खर गर्दै गर्नु भएको छ जस्तो तपाईँहरूले अब उदाहरणकै लागि हेर्नुभयो भने अहिले लोकसेवा आयोगकै हेर्नुभयो भने फर्म भर्नु पर्यो भने उहाँहरूले चाहिँ प्रवेश पत्र प्रिन्ट गर्नसम्म डाउनलोड गरेर प्रिन्ट गरेर सम्मको व्यवस्था चाहिँ उहाँहरूले सिस्टमबाटै गर्नु भएको छ त्यस्तै ट्याक्समा हेर्नुभयो भने अहिले अन्तर्राष्ट्रिय विभागले कुनै सर्भिस बाहेक अहिले चाहिँ हाम्रो चाहिँ यो त्यहाँ चाहिँ सेवा लिनुको लागि चाहिँ त्यहाँ चाहिँ फिजिकली उपस्थित हुनुपर्ने अवस्था छैन भनेपछि यस्ता चाहिँ हाम्रा सिस्टमहरू छन् अहिले पूर्ण रूपमा अनलाइनै भएका अवस्था पनि छन् तर केही कुरामा चाहिँ अहिले पनि कस्तो छ भने कुनै कुनै सेवाहरू लिँदाखेरि चाहिँ विशेष गरी बायोमेट्रिक लिनलाई हामीलाई एथेन्टिकेसन चाहियो यही मान्छे हो कि होइन भनेर भेरिफाई गर्न पर्यो अथवा जस्तै जग्गा जमिनकै किनबेचकै कुराहरू हुन्छ जो सम्पत्ति किनबेचका कुराहरूमा चाहिँ अहिलेसम्म पनि यो अनलाइन सिस्टम भयो भने सेवा गराई जानुपर्ने अवस्था चाहिँ छ तर भोलिका दिनमा अब हामीले जुन यो अहिले जुन कार्यालय गठन पनि भयो भोलिका दिनमा चाहिँ हामी कुनै एथेन्टिकेसन मेकानिजम अहिले त नेसनल आइडीको कन्सेप्टहरू पनि हामी शुरू गरिसकेका छौँ त्यो नेसनल आइडीबाट मान्छेलाई घरबाटै हामीले चाहिँ यो एथेन्टिकेट गर्न सक्यौँ भने भोलिका दिनमा अझ बिस्तारै पेपरलेसमा चाहिँ अझ बढाउन सकिन्छ पेपरलेस सर्भिसहरू चाहिँ हामी पक्कै पनि बढ्छ जस्तो लाग्छ
7: भनेको धेरै काम चाहिँ अहिले पनि जस्तो आवेदन दिने फर्म भर्ने कामहरू चाहिँ यो अनलाइनबाटै गर्न सकिन्छ
8: एकदम
7: अब हामीले हेर्दाखेरि तपाईँहरूले चाहिँ बसेर काम गर्दा केन्द्रबाट काम गर्दाखेरि चाहिँ अहिले जति कामहरू अनलाइन जति सेवाहरू अनलाइनमा छ नि त्यो सेवा चाहिँ आम नागरिकले पूर्ण रूपमा उपयोग गरेको प्रयोग गरेको अवस्था चाहिँ कस्तो छ
8: एकदम यो अलिअलि कुनै कुनै केसमा तपाईँको अब देखिरहनु भएको छ हाम्रो अब डिजिटल डिभाइडका कुरा भन्छौँ जस्तै अब पुस्ताका कुराहरू होइन अब हाम्रो लेभलको अथवा हामीभन्दा अहिले यङ जेनेरेसनले त एकदम रमाएका छन् यो सर्भिसहरू लिनलाई जेनजी तर अब अलि हामीभन्दा अलिक पुराना हाम्रा हजुरबाहरू अथवा हाम्रो बुवाहरूकै केसमा चाहिँ अलिक गाह्रो भएको पनि हुन सक्छ अब त्यसको लागि पनि हामीले पूर्ण रूपमा अनलाइन हुँदा हुँदै पनि हामीले चाहिँ उहाँहरूलाई पनि एक्सेसिबिलिटी हुने गरी अरू अलरेडी व्यवस्था पनि गरेका हुन्छौँ। कति केसमा कोही मान्छे चाहिँ अनलाइन होइन, ऊ चाहिँ होइन म अफिसमै आएर इन्ट्री गर्छु, अफिसमै गएर म चाहिँ फर्मै भर्छु भन्यो भने त्यो किसिमको चाहिँ व्यवस्था पनि अल्टरनेट व्यवस्था पनि हामीले दिने गरेका छौँ, दिनु पनि पर्छ, यी कुराहरू छँदैछ। र सँगसँगै अर्को अब अलि भिलेज रिमोटली हेर्ने हो भने कहिले हाम्रो इन्टरनेट कनेक्टिभिटी चाहिँ नभएको ठाउँमा त्यस्तो ठाउँमा पनि यो सर्भिसहरू लिनलाई चाहिँ केही अप्ठ्यारो चाहिँ महसुस भएको जनगुनासोहरू चाहिँ सुनिन्छ होइन, ती कुरालाई पनि हामीले एड्रेस नै गर्नुपर्छ। होइन भने जुन अहिले बिस्तारै बिस्तारै जुन हाम्रो कनेक्टिभिटी जुन मोबाइल पेनेट्रेसनहरू डाटा पेनेट्रेसनहरू जुन बढिरहेको छ त्यो अवस्थामा चाहिँ पूर्ण रूपमा चाहिँ लिएको यो सर्भिस लिएको नै देखिन्छ।
7: अलिक बुदागत रूपमा भन्दाखेरि स्वास्थ्य सचिवज्यू अलिकति यो अनलाइन सेवा हुँदाहुँदै पनि पूर्ण रूपमा त्यसको उपयोग हुन नसक्नुको कारण चाहिँ एउटा यो पुस्ताको कारणले होइन, अलिकति बुढाबुढी अझै पनि कतिपय ठाउँमा निरक्षरहरू हुनुहुन्छ, यो मोबाइल फोन र कम्प्युटर चलाउन सक्ने त्यो जनशक्ति अझै नभएको अवस्था हुनसक्छ, अर्को भौगोलिक कारण हुनसक्छ, कहिले काहीँ चाहिँ यो प्रविधिले पनि काम नगरेको बेलामा पनि त्यो गर्न खोज्दाखेरि पनि नहुन सक्छ। अब यसको लागि चाहिँ हामीले के गर्दैछौँ भन्ने कुरा अलिक पछि गरौँला। अहिले चाहिँ अलिक बढी धेरै चलनमा आएको नागरिक एप छ होइन, यो नागरिक एप एउटा मोबाइलमा डाउनलोड गरिसकेपछि त्यसबाटै धेरै सेवा लिन सकिने यो सरकारले व्यवस्था गरेको छ। अलिकति यो नागरिक एपको बारेमा आम नागरिकलाई एउटा चेतना जगाउने हिसाबले कुरा गरौँ, आम नागरिकका लागि कति उपयोगी र प्रभावकारी भएको छ हामीले यो नागरिक एप अहिले प्रयोग गरिरहँदाखेरि?
8: एकदमै मिलनजी, यो नागरिक एप अहिले अब तपाईँ हामी लगभग धेरै अहिले लगभग 40 लाख भन्दा बढी यो नागरिकले चाहिँ यो अहिले नागरिक एप डाउनलोड गरेको रेकर्ड छ।
7: 40 लाख भन्दा बढी
8: 40 लाख हजुर। र यो नागरिक एपको सेवा हेर्नुभयो भने यो नागरिक एप आफैमा हामी कुनै पनि सिस्टमको अथवा कुनै पनि एजेन्सीको डाटा स्टोर गर्दैनौँ हामीले। जस्ट के हुन्छ भने हरेक निकायको आफ्नै के छ त भन्दाखेरि डाटा छ, त्यो डाटालाई हामीले इन्टिग्रेटेड रूपमा सिंगल डोर मात्रै दिएको हो, च्यानल मात्रै दिएको हो। जस्तो फर इक्जाम्पल मैले ट्याक्सको विवरण हेर्न पाउँछु, मैले प्यान नम्बर लिङ्क गराएको छु भने नागरिकबाट ट्याक्स विवरण हेर्न मिल्छ, तर यसको मतलब ट्याक्सको विवरण मेरो नागरिक एपमा हाम्रो नागरिक एपमा स्टोर भएको होइन अथवा हामीले म्यानेज गरेको होइन त्यो डाटा म्यानेज गर्ने हामी राष्ट्रिय विभागले नै हो। तर जब नागरिकले नागरिक एपबाट हेर्न खोज्छ त्यो डाटा चाहिँ यो अन्तर्राष्ट्रियको सिस्टमबाट यता आएर देखाउनु नै हो, च्यानल मात्रै दिएको हो। र कुनै पनि सर्भिस अहिले त कस्तो छ भने अघि पनि हामी चर्चा गर्यौं, धेरै किसिमका सर्भिस छन्, धेरै ठाउँको युजर नेम पासवर्डहरू मैले चाहिँ नागरिकले कण्ठ गर्नुपर्ने त्यस्ता समस्याहरू छन्। र कुन कुन सर्भिसलाई कहाँ जाने भन्ने किसिमको चाहिँ अवेरनेस पनि छैन, हो त्यो मिनिमाइज गर्नको लागि नागरिक एप आएको हो। अहिले हामीले चाहिँ एउटा नागरिक एप भनेको सेन्ट्रल विन्डो अथवा सिङ्गल विन्डो जस्तो हामीले एउटा ट्रिट गर्यौं त्यसलाई, र कुनै पनि सर्भिस लिनु पर्यो भने हामी एउटा सिङ्गल च्यानल नागरिक एप इन्स्टल गरिसकेपछि त्यहाँ लगइन गरिसकेपछि अरू सबै सर्भिसहरूमा एक्सेस पाओस् भन्ने तरिकाले यो डिजाइन भएको छ। र यसमा हेर्नुभयो भने उपयोगिताका कुरा हेर्ने हो भने
7: के
8: तीनटा सर्भिसहरू विशेष गरी तीन किसिमको चाहिँ सर्भिसहरू पाइन्छ। एउटा चाहिँ यसैबाट नागरिक एपबाटै मैले कुनै रजिस्ट्रेसन फर्म भर्छु भन्न पनि पाइयो, जस्तो लोकसेवा आयोगको प्रोफाइल बनाउनु पर्यो भने लोकसेवाको साइटमा गइरहनु परेन, नागरिक एपकै साइटमा गएर लोकसेवाको फर्म भर्न मिल्यो भनेको रजिस्ट्रेसन गर्न मिल्यो एउटा काम। त्यसै गरी प्यानको लागि पनि तपाईँ यहीँबाट पनि रजिस्टर गर्न सक्नुभयो भनेपछि रजिस्ट्रेसनको काम गर्न पाउनुहुन्छ भने, दोस्रो काम भनेको चाहिँ के भने मैले हेर्ने स्टेटमेन्टहरू हेर्ने हो, जस्तै भनौँ न मेरो सञ्चय कोषको मेरो ब्यालेन्सको स्टेटमेन्ट हेर्ने हो कि नागरिक लगानी कोषको स्टेटमेन्ट हेर्ने हो कि अथवा ट्याक्सकै विवरण पनि मैले स्टेटमेन्ट हेर्ने भ्यू गर्ने अथवा रिपोर्टहरू हेर्ने भने, तेस्रो काम भनेको चाहिँ मैले ट्रान्जेक्सनहरू पनि गर्दै जस्तो भोलिका दिनमा हामीले पासपोर्टका रिन्यूका कुरादेखि लिएर यी ट्रान्जेक्सनै यसैबाट सिस्टमबाटै गर्न सक्छ।
7: अहिले चाहिँ छैन त्यो,
8: अहिले पनि हामी कुनै सर्भिस दिएर आएको छ। र अहिले भर्खर रिसेन्टली एउटा चाहिँ हामीले अटोफिल भनेर यो ब्याङ्कहरूलाई हामीले खोलिदिएका छौँ। कस्तो भने ब्याङ्कमा फर्म भर्नु पर्यो भने तपाईँले तीन पुस्तेदेखि लिएर होइन आफ्नो ठेगानाहरू सबै फर्म भर्दाखेरि केही नै भयो भने 10 मिनट लाग्छ। त्यही कुरालाई हामी के गरिदियो भने नागरिक एपमा स्क्यान गरेर अटोमेटिकली नागरिक एपमा स्टोर भएको डाटा लोकली जुन स्टोर भएको डाटालाई स्वत उसले कन्सेन्ट दिएर नागरिकले स्वत चाहिँ यो ब्याङ्कको चाहिँ फर्म भर्न मिल्ने गरी, त्यसले गर्दा एक दुई मिनटमै ब्याङ्कको फर्म भर्न मिल्ने अवस्था भएको छ। भनेपछि यसरी भोलिका दिनमा बिस्तारै बिस्तारै हामीले यो नागरिक एपलाई चाहिँ ट्रान्जेक्सन यसैबाट सेवा प्रभाव कसरी गर्ने भनेर चाहिँ विस्तार गर्ने चाहिँ हाम्रो प्लान पनि भइरहेको छ, चलि पनि रहेको छ।
7: यो अब अलिकति यो धेरैलाई त्यो चासो पनि होला, नागरिक एप प्रयोग चाहिँ कसरी गर्ने, एउटा डाउनलोड गरिसकेपछि सबै कुरा त्यहाँ आउँछ अथवा के गर्नुपर्छ?
8: यो हामीले यो यो नागरिक एपको लागि चाहिँ पहिला हामीले चाहिँ यो मोबाइल एप चाहिँ इन्स्टल गर्नु पर्यो, डाउनलोड गर्नु पर्यो सुरुमा त। यो दुइटैमा छ, हाम्रो एन्ड्रोइड र आइएस दुइटै भर्सनमा छ, तपाईँले डाउनलोड गर्नु पर्यो। डाउनलोड भइसकेपछि एउटा यसको मेन विशेषता भनेर चाहिँ के हो भने तपाईँकै नाममा रजिस्टर भएको मोबाइल चाहिन्छ, मोबाइल नम्बर चाहिन्छ, भनेको एनसेलमा अथवा नेपाल टेलिकममा आफ्नै भनौँ न स्पेलिङ सहित मिल्ने किसिमको चाहिँ हुनु पर्यो।
7: र प्रायसँग छ पनि त्यो
8: अहिले अहिले छ, अहिले बिस्तारै बिस्तारै चेन्ज भएको अवस्था छ। र यदि त्यो मिलिसकेपछि तपाईँकोमा ओटिपी आउँछ र तपाईँ यसको लागि इलिजिबल हुनुभयो,
7: भनेको चलाउन योग्य हुनुभयो,
8: योग्य हुनुभयो। फर्स्ट टाइम चाहिँ तपाईँले चलाउँदाखेरि त्यो मोबाइल नम्बरसँग म्याच गराउनु पर्ने हुन्छ। त्यसपछि यो मोबाइल त म्याच भयो, अब मोबाइल म्याच भएर डाउनलोड हुँदैमा तपाईँले सबै सर्भिसहरू अहिले हामी चर्चा गरेका सबै सर्भिस आउँदैनन्। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि त्यसको पहिचान तपाईँको केही कागजातहरू चाहिन्छ त्यो दर्ता गर्नको लागि चाहिँ, जस्तै कि नागरिकताको विवरणहरू, कि चाहिँ नेसनल आइडीको विवरण, कि तपाईँको पासपोर्ट, भोटर आइडी नम्बरहरू अथवा केही न केही एउटा केही न केही विवरण चाहिँ तपाईँले एउटा इन्ट्री गरिसकेपछि बल्ल अरू सर्भिसलाई चाहिँ लिङ्क गर्नको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ। त्यति चिज चाहिँ तपाईँले
7: उदाहरणको लागि मैले नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरण राखेँ भने अब मेरो सवारी चालक अनुमति पत्र र मेरो चाहिँ कलेजहरूको चाहिँ प्रमाण पत्र पनि त्यहाँ देखिन्छ।
8: अब स्रोत देखिँदैन हजुर, अघि भनिहाल्यौँ हामीले, पहिला हामीले डाउनलोड गर्यौँ, मोबाइल नम्बर मेरै नाममा रहेछ, म्याच भयो, त्यसपछि हामीले नागरिकता विवरणहरू मैले आफूलाई परिचय गराए चिनाए दिएँ, त्यसपछि अब मलाई कुन सर्भिस चाहिँ लिङ्क गर्ने हो? किनभने नागरिकमा त हामीले लगभग धेरैवटा सर्भिसहरू प्रोभाइड गरेका छौँ, सबै सर्भिस सबै नागरिकलाई एप्लिकेबल छैन, कसैलाई कुनै सर्भिस एप्लिकेबल छ, कसैलाई कुनै अर्को छ। त्यही भएर हामीले के गरेका छौँ भने जुन सर्भिस चाहिन्छ त्यहाँ देखिन्छ, एभाइलेबल देखिन्छ, तर लिङ्क गर्नु पनि हुन्छ। जस्तै तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स हेर्नु पर्यो भने त्यहाँ ड्राइभिङ लाइसेन्सको सर्भिसमा गएर तपाईँले आफ्नो लाइसेन्स नम्बर त्यहाँ हाल्नुभयो भने र तपाईँको नाम म्याच भयो भने फेरि त्यो अलरेडी जुन तपाईँले नाम दिइसक्नु भएको छ नागरिक एपमा, त्यो नाम यदि तपाईँको ड्राइभिङ लाइसेन्सको सिस्टममा त्यही नामको छ भने म्याच भयो भने अनि लाइसेन्स चाहिँ के हुन्छ, लिङ्क हुन्छ,
7: लिङ्क हुन्छ। हेर्दा पनि
8: अब त्यसपछि चाहिँ फेरि सधैँदेखि
7: एकदम
8: एकचोटि चाहिँ वान टाइम चाहिँ लिङ्क हुन्छ,
7: जुनसुकैको पनि गर्नु, जस्तो तपाईँको एकदम विश्वविद्यालयको प्रमाण पत्र पनि एकचोटि त्यहाँ तपाईँले विवरण चाहिँ भर्नु
8: पर्यो,
7: त्यसपछि पछि हेर्दाखेरि
8: विवरण पनि धेरै चाहिँदैन। जस्तै पासपोर्ट लिङ्क गर्नु पर्यो भने तपाईँलाई पासपोर्ट नम्बर चाहिँ तपाईँले दिनुभयो भने यदि त्यो पासपोर्टको नम्बर र तपाईँको अलरेडी रजिस्टर भएको नामहरू म्याच भयो भने अटोमेटिकली लिङ्क भएर सधैँलाई अब त्यसपछि त्यो सर्भिस तपाईँले लिन पाउनुभयो।
7: एकदम यो कुनै बेला चाहिँ यो नागरिक एपमा देखिने विवरण गलत भयो भने त्यो सत्याउन चाहिँ के गर्नुपर्छ?
8: हो अब एकदमै यो धेरै जनताको गुनासो आएको छ, कहिलेकाहीँ हामी कहाँ पनि धेरै फोन आउने चाहिँ कस्तो छ भने यो नागरिक एप चलेन अथवा मेरो डाटा चाहिँ मिस्टेक देखायो भने, तर त्यो भनेको नागरिक एपको समस्या होइन, भने सुरुमै भने कहिले स्पेलिङ मिसम्याच भएर स्पेलिङ सानो नमिलेर लिङ्क हुँदैन। त्यो कारण के भन्दा हामी डाटा स्टोर गर्ने होइनौँ, डाटा म्यानेज पनि नागरिक एपले गर्ने होइन। यदि कुनै मिस्टेक छ भने तपाईँको ओरिजिनल जो ओनर हो, त्यो डाटाको ओनर हो, जसले त्यो म्यानेज गर्ने हो, त्यहाँ हाम्रो समस्या छ भन्ने बुझ्नु पर्यो। र हामीलाई इन्फर्मेसन आउँछ नागरिक एपमा यदि त्यहाँ कुनै इरर आयो भने, र तपाईँले सम्बन्धित ठाउँमा सम्बन्धित एजेन्सीमा गएर तपाईँको विवरण चाहिँ मिलेको छ कि छैन हेर्ने, अथवा मिलाएको छैन भने उहाँहरूको प्रक्रिया के छ त्यो प्रक्रिया अनुसार चाहिँ सच्याउनु पर्ने हुन्छ।
7: एकदम
8: नागरिक एपमा आएर हामीले सच्याउनु,
7: उदाहरणको लागि नागरिक एपमा नागरिकताको विवरण गल्ती देखियो भने तपाईँ सम्बन्धित जिल्ला प्रशासन कार्यालय गएर सच्याउनु पर्छ।
8: एकदम यो नागरिक एपबाटै तपाईँले सच्याउने त्यो सर्भिस चाहिँ छैन र हामीले त्यो गर्न सकिने सम्भावना पनि छैन, किनभने त्यो यो हामीले
7: लिङ्क मात्रै गराइदिनु,
8: लिङ्क मात्रै गरेको
7: देखाउने ठाउँ मात्रै भनेर बताइदिनु, एकदम यसलाई पनि प्रश्न पार्नुभयो। अब कतिपयको एउटा चासो के हुनसक्छ भने, जस्तो मैले नागरिकता बनाएको वर्ष अगाडि 40-50 वर्ष अगाडि, म अहिले 60-70 वर्ष भइसकेँ होइन, अब मैले नागरिक एपमा मैले नागरिकताको विवरण त्यत्रो त्यो बेला त कम्प्युटरहरू केही थिएन, हातले लेखेको हुन्थ्यो, त्यो राख्या हुन्छ भन्ने पनि हुन्छ।
8: अहिले चाहिँ सबै लगभग तपाईँहरूले हेर्नुभयो भने सरकारी अफिसमा भएका यी पुराना विवरणहरू लगभग डिजिटाइज भइसकेको अवस्था छ, उहाँले पनि नागरिकताको विवरण सबै इन्ट्री भइसकेको छ, तर कहिलेकाहीँ इन्ट्री गर्ने बेलामा पुरानो ढड्डाबाट गर्दाखेरि केही नम्बरहरू पुरानो किसिमको कुनै मेकानिजमहरूको अहिले डुप्लिकेसनहरू भइदिने त्यस्ता किसिमका भएको हुनाले यता गर्दा यस्ता समस्याहरू देखिरहेछ तर डिजिटाइज चाहिँ भएको
7: यदि त्यो समस्या देखियो भने चाहिँ अघि तपाईँले भने जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय
8: कुनै सर्भिस डिजिटाइज भएको छैन भने हामी नागरिक एपमा लिङ्क गर्ने अथवा त्यो सर्भिस चाहिँ प्रोभाइड गर्दैनौँ हामी त्यही भएर यदि नागरिक एपमा कुनै सर्भिस देखिन्छ भने त्यो भनेको त्यहाँको डाटा किस भइसकेको छ डिजिटाइज भइसकेको छ भन्ने नै बुझ्नुपर्छ
7: अब यसमै एउटा जिज्ञासा अर्को नै हुन सक्छ कि जस्तो पछि मात्रै यो ट्राफिक लाइसेन्स चाहिँ नागरिक एपबाट देखाउँदा पनि हुने ट्राफिक प्रहरीलाई भयो अब अरू ठाउँमा मलाई नागरिकता देखाऊ भनेर सोधे भने मैले नागरिक एपमा भएको नागरिकता देखाउँदा मान्ने हुन्छ
8: अब यस्तो छ हेर्नुहोस् यो धेरै सर्भिसहरू छ अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ मान्यता दिन थाल्यो तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि यो नागरिक एपमा छ भने त्यो चाहिँ भेरिफाई पनि गर्न सक्ने यो हामी चाहिँ अलिक टेक्निकल शब्दमा डिजिटल भेरिफाइबल क्रेडेन्सियल भन्छौँ हामी यो इन्डियामा पनि यस्तै टाइपको डिजिलक भन्ने कन्सेप्ट छ उहाँहरूको चाहिँ के हो भने कम्तीमा नागरिक एपमा कुनै मेरो डकुमेन्ट सेभ छ भने त्यो चाहिँ साँच्चीकै जस्तै युनिभर्सिटीको मार्कसिट छ भने त्यो मार्कसिट चाहिँ युनिभर्सिटी नै इस्यु गरेको हो कि होइन एउटा कुनै इस्यु गर्ने एजेन्सी हामीले भेरिफाई गर्न सक्ने कुनै किसिमको मेकानिजमहरू हामीले गर्न सक्यौँ भने भोलि त्यही डकुमेन्ट चाहिँ अथराइज हुन्छ त्यही डकुमेन्ट चाहिँ एथेन्टिकेटेड हुन्छ र त्यहीबाट सर्भिस दिन सक्ने भन्ने त्यो एङ्गलबाट हामी सोचिरहेछौँ भोलिका दिनमा चाहिँ यो डिजिटल भेरिफाइबल क्रेडेन्सियलको रूपमा चाहिँ
7: यसलाई यसरी बुझौँ न अब अहिले जसरी नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीले चाहिँ मान्यता दिन थालेको छ यसै गरी भोलि पर्सि
8: अरू सर्भिसहरूलाई पनि
7: अरू प्रमाण पत्रहरू विश्वविद्यालयका प्रमाण पत्र नागरिकता प्रमाण पत्र राष्ट्रिय परिचय पत्रका विवरण पनि मैले एउटा मोबाइल बोकेर हिँड्दाखेरि नागरिक एपमा भएको यो विवरण देखाउँदाखेरि मान्य हुने गरी
8: तपाईँहरूले त्यस्तो किसिमको भेरिफाई गर्ने मेकानिजम पनि हामीले चाहिँ बनाउनु पर्ने हुन्छ त्यो कुराहरूको लागि हामी चाहिँ प्लान गर्दैछौँ
7: अब यसमै नागरिक एपमै जोडेर गर्दाखेरि अरू तपाईँहरूका योजना के छ नागरिक एपकै सेवालाई अझै प्रभावकारी विश्वसनीय र विस्तार गर्ने अरू कार्यक्रमहरू छन्
8: अब यस्तो छ अब अहिले हामीले धेरै सर्भिसहरू त हामीले इन्क्लुड गरिसकेका छौँ अब बिस्तारै बिस्तारै अरू सर्भिसहरू पनि हामी एड गर्नुपर्ने अवस्था छ जस्तै यो पासपोर्टको चाहिँ रिन्यू गर्न सकिने सिस्टमबाटै भन्ने कुरा ट्राभल यो इमिग्रेसनको ट्राभल हिस्ट्रीका कुराहरू युनिभर्सिटी पनि हामीले अहिलेसम्म दुईवटा मात्रै युनिभर्सिटीको यो मार्कसिटहरू पुरानो रेकर्डहरू इन्डिकेट गरेका छौँ अब अरू अरू युनिभर्सिटी पनि हामी गर्दैछौँ यी कुराहरू एउटा बाटो छ र अर्को अघि पनि मैले भने यो बिस्तारै बिस्तारै सर्भिस मात्रै जोडेर भएन यो सर्भिसलाई चाहिँ सबैले मान्ने हुने किसिमको मेकानिजमहरू बिस्तारै गर्नुपर्ने छ भने अर्को चाहिँ कम्प्लिट सर्भिस साइकल नै हामी यहाँबाट गर्ने भनेको भोलिका दिनमा अरू सर्भिसमा जानै नपर्ने गरी भनौँ न जुन जस्तो ट्याक्सले जे जे सर्भिस चाहिँ उसले आफ्नो सिस्टमबाट प्रोभाइड गरिरहेको छ त्यो हरेक सर्भिस चाहिँ हाम्रो यही नागरिकबाटै दिन सक्ने किसिमको चाहिँ एउटा कम्प्लिट एउटा सर्भिस साइकल चाहिँ गर्ने भन्ने कन्सेप्ट चाहिँ हामी यहाँ गरिरहेछौँ
7: कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
9: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
9: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333 493-555
9: सजिलोको शिर
11: मणि चोडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
11: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
11: झुली अर्ग्यानिक फार्म रिजोर्ट
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98169956 र 98419584181। वेबसाइट jhule.com.np।
12: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहापथ काठमाडौँ, सबिकको राष्ट्रिय बीमा संस्थान।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
15: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
15: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
14: लक्ष्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
14: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
15: इतिहास गाथा र कथा गाँठका कुरा,
14: गाँठका कुरा
15: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।

0: শ্রীরামপুরা কাস্টমে যান জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गरिरहेका छौं। सहसचिवजी तपाईलाई फेरि पनि उज्यालोमा स्वागत छ। आज हामी तपाईसँग सरकारी अनलाइन सेवालाई प्रभावकारी बनाउन तपाईहरूले गरिरहनु भएको काम र आम नागरिकले ध्यान दिनुपर्ने र आम नागरिकले कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईले एकदम काम लाग्ने कुरा नागरिक एपदेखि लिएर तपाईहरूको अहिले यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना भइसकेपछि चाहिँ अब यसबाट गर्ने कामको बारेमा पनि जानकारी दिनुभयो। अब फेरि हामी यही कुरालाई निरन्तरता दिउँ। अहिले यो सरकारी वेबसाइटहरू मन्त्रालय विभाग र अरू कार्यालयहरूको वेबसाइट खोल्दाखेरि चाहिँ एउटा आकृति देखिन्छ, निलो मान्छेको आकृति, हात फैलाएको, यो बारेमा अलिकति भनिदिनुहोस् न, यो कस्तो खालको के हो?
2: एकदम यो धेरैलाई जिज्ञासा लाग्न सक्छ होइन, यो विषय अहिले पछिल्लो समयमा त्यस्तो किसिमको आकृति देख्नुहुन्छ। त्यो भनेको चाहिँ यो दृष्टिबिन, कम दृष्टि भएका ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई सरकारी सूचनामा सहज पहुँच कसरी दिलाउने भनेर यो एक्सेसिबिलिटी भन्ने एउटा सुविधा हुन्छ, त्यो सुविधा दिनको लागि चाहिँ हामीले यो व्यवस्था गरेका हौं। यो नेपाल सरकारको शासकीय सुधारका यो सही कार्यसूची अन्तर्गत अहिले यो हामीले चाहिँ धेरै जसो वेबसाइटहरूमा यो सुविधा चाहिँ दिइसकेका छौँ।
1: निलो आकृति
2: आकृति जस्तो देखिन्छ र त्यहाँ चाहिँ विभिन्न किसिमका त्यहाँ क्लिक गर्नुभयो भने 12 त्यस्ता सुविधाहरू देखिन्छ। जस्तै तपाईँले त्यहाँ गएर यो अक्षरको आकार बढाउनु पर्यो, जस्तै अलि आँखा कम देख्ने वेबसाइट देखिन भने त्यहाँ चाहिँ क्लिक गर्नुभयो भने अक्षर आफै ठुलो हुन्छ, होल वेबसाइटको अक्षरै ठुलो हुन्छ। अनि त्यसपछि कहिले काहीँ कन्ट्रास्टहरू, कलरको कुनै प्रब्लम छ भने तपाईँले कन्ट्रास्ट यो बढाउन सकिन्छ, हाई कन्ट्रास्टमा लान सकिन्छ, अनि कलरहरू चेन्ज गर्न सक्नुहुन्छ तपाईँले, अथवा यस्तो किसिमको चाहिँ यो विभिन्न किसिमका यी 12 सुविधाहरू छन्। यो 12 सुविधा चाहिँ यस्तो किसिमको दृष्टिबिन अथवा कम आँखा देख्ने
1: फरक क्षमता भएकाहरूलाई
2: वेबसाइटको कन्टेन्ट सहीसँग चाहिँ तपाईँको एक्सेस होस्, उहाँहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने किसिमको चाहिँ त्यो सुविधा चाहिँ अहिले हामीले यो जुन टेम्प्लेट छ गभर्मेन्टको, जुन हाम्रो टेम्प्लेट युज गरेर वेबसाइटहरू बनाउनु भएको छ, त्यो वेबसाइटहरूमा यो सुविधा चाहिँ अहिले थपेका छौँ।
1: त्यो सुविधा थपिसकेपछि चाहिँ तपाईँहरूलाई केही प्रतिक्रिया छ? हामीलाई त एकदम सजिलो भयो भन्ने त्यस्तो खालको
2: एकदम किनभने त्यो वर्गका मान्छेहरूले जुन पहिला जुन डिफिकल्टी भोगिरहनु भएको थियो हाम्रो नेपाल सरकारकै सूचनाहरूलाई एक्सेस गर्न डिफिकल्ट भइरहेको थियो भने त्यो उहाँहरूले नै आफैले त्यो कस्टमाइज गरेर आफ्नो इच्छा अनुसार अथवा आफ्नो क्षमता अनुसार चाहिँ साइजहरू बढाउने, घटाउने, कलरहरू चेन्ज गर्ने भन्नेले गर्दा पक्कै पनि यसले चाहिँ हाम्रो राम्रो फिडब्याकहरू लाग्छ। एउटा समाजको हरेक वर्ग, क्षेत्र, लिङ्ग भनौँ न, फरक प्रकृतिका मान्छेहरूले अथवा फरक क्षमता भएका मान्छेहरूले पनि सर्भिस लिन सक्नु भएको अवस्था हो।
1: एकदम यो पनि तपाईँहरूले सरकारले गरेको एकदम राम्रो काम, धेरैले प्रशंसा गरिरहनु भएको छ। अर्को यो वेबसाइट चलाउन प्राविधिक ज्ञान कम भएका नागरिकलाई पनि सहज बनाउन सरकारले अरू के कस्ता व्यवस्था गर्ने सोच बनाइरहेको छ?
2: अब अघि नै हामीले एउटा फिचरको कुरा त गरि नै सक्यौँ, एक्सेसिबिलिटी बढाउने कामहरू, त्यो सँगसँगै हामीले एउटा अहिले चाहिँ पहिला गभर्मेन्टको साइट हेर्नुभयो भने निकाय पछि फरक हुन्छ। हेर्नुहोस्, केही खोज्नु पर्यो भने त्यो कहाँ हुन्छ भन्ने कुरा जानकारी हुँदैन थियो भने अहिले चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा टेम्प्लेट बनाइदिएका छौँ गभर्मेन्टको इन्टिग्रेटेड वेबसाइट, र अहिले हरेक निकायले छुट्टै खर्च गरेर वेबसाइट बनाइरहनु पर्दैन। कुनै निकायलाई वेबसाइट चाहियो भने हाम्रो कार्यालयले त्यो टेम्प्लेट सुविधा प्रोभाइड गर्छ, हरेकलाई त्यही टेम्प्लेट युज गर्नु भएको छ अहिले। त्यसले गर्दा चाहिँ के भने एकरूपता पनि बढ्यो अहिले,
1: सँगसँगै यो सरकारी हो कि होइन भन्ने कुरा पनि
2: हो कि होइन भन्ने कुरा पनि भयो, प्लस एकरूपता कुन अर्थ भन्दाखेरि कुन इन्फर्मेसन कहाँ हुन्छ भन्ने कुरा पनि सजिलैसँग पत्ता लगाउन सकियो, एउटा कुरा भयो। अर्को चाहिँ हामीले वेबसाइटमा के राख्नुपर्छ भन्ने किसिमको एउटा निर्देशिका पनि जारी भएको छ, कम्तीमा कस्ता कस्ता इन्फर्मेसन राख्नुपर्छ, कति समयमा चाहिँ वेबसाइट अपडेट गर्नुपर्छ, कुनै कुरा चेन्ज भयो भने न्युजहरू चाहिँ यति दिनभित्र, यति घण्टाभित्र चाहिँ अपडेट गरिसक्नु पर्ने, यस्ता किसिमका चाहिँ ती सुधारहरू हामीले चाहिँ गरिरहेछौँ अहिले वेबसाइटको लागि।
1: एकदम अब अर्को नि सहसचिवज्यू, सरकारी वेबसाइटमा सूचना खोज्दा नागरिकले चाहिँ आधिकारिक वेबसाइट हो कि होइन भनेर कसरी छुट्याउने यसमै जोड्दाखेरि चाहिँ?

0: एकदमै यो अहिले चाहिँ साइबर सेक्युरिटीका च्यालेन्जहरू जोखिमहरू बढ़िरहेको अवस्था, कसैलाई झुक्याउने कुराहरू पनि आइरहेको हुन्छ, कहिले फेक न्यूजहरू आएको हुन्छ, त्यही भएर चाहिँ हामी एकदमै विचार गर्नुपर्छ। र त्यो साँच्चीकै सरकारी हो कि होइन भन्नलाई तपाईँले एउटा फर्स्टमा चाहिँ के हेर्नु होला भने वेबसाइटको चाहिँ एड्रेस, त्यो एड्रेस चाहिँ हामी डोमेन भन्छौँ।
1: हजुर,
0: जस्तो कुनै कुनै वेबसाइट चाहिँ लास्टमा .com.np भन्ने हुन्छ, कुनै साइटमा चाहिँ .edu.np भन्ने हुन्छ भने त्यो गभर्मेन्टको साइट हो भने चाहिँ .gov.np भन्ने चाहिँ हुनै पर्यो। त्यो गभर्मेन्टको साइट हो होइन भन्नलाई छुट्याउने एउटा आधार चाहिँ त्यही नै हो। जस्तो इक्जाम्पलमा चाहिँ डिपार्टमेन्ट अफ आइटी भन्ने पहिला विभाग थियो जुन, त्यसको साइट हेऱ्यौँ भने .doit.gov.np भनेको लास्टमा .gov.np भन्ने हुन्छ, यसलाई हामी डोमेन नेम भन्छौँ। त्यो डोमेन हेर्नु पर्यो सुरुमा, किनभने यो सरकारी डोमेन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो साँच्चीकै सरकारी अफिस हो होइन भेरिफाई गरेर, हाम्रो जुन अघि आइडिएमसीको कुरा गरेका थियौँ, एकीकृत टाढा व्यवस्थापन केन्द्रले चाहिँ त्यो रजिस्ट्रेसन गर्छ, त्यो रजिस्ट्रेसन सरकारी निकाली नै गर्ने भएको हुनाले त्यो सरकारी हो भन्ने कुरा क्लियर हुन्छ। त्यही भएर डोमेन चाहिँ हेर्नुपर्छ एउटा, र सँगसँगै अरू त्यसपछि त्यहाँ चाहिँ अरू चिजहरू पनि लेखिदिए हुन्छ, त्यहाँ कन्ट्याक्ट पर्सनदेखि लिएर होइन कुनै इमेलहरू अथवा फोन नम्बरहरू राखेको हुन्छ, साँच्चीकै त्यो अफिस अनुसारको डोमेन छ कि छैन, ती कुराहरू कहिलेकाहीँ स्पेलिङ सानो बिगारेको हुनसक्छ मान्छेले झुक्याउनलाई, जस्तै doit.gov.np भन्ने ठाउँमा कसैले doit.com.np भनेर त्यस्तै किसिमको साइट गरेर यो गभर्मेन्टको साइट भन्न सक्ला, फिसिङ भन्छौँ हामी त्यस्तो केसमा झुक्याउनलाई। यी कुराहरू चाहिँ हामी हेर्नुपर्छ
1: एकदम, यसलाई नै प्रश्न पार्नुभयो सहसचिवज्यू। अर्को यो सरकारी वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने यो प्रक्रिया चाहिँ अलिकति प्रश्न पारिदिनुहोस् न, कसरी गर्ने?
0: अब वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने भनेको चाहिँ यो चाहिँ यति किसिमको हुन्छ भन्ने छैन। हेर्नुहोस् कुन निकायको सेवा कस्तो लेभल लिइरहनु भएको छ,
1: उदाहरण दिनुपर्छ,
0: त्यस्तै त्यही अनुसार हुन्छ। अघि हामीले कुरा गर्यौँ दुई किसिमले जान सकियो, एउटा चाहिँ उहाँहरूकै जुन सर्भिस दिनुभएको छ डोमेन अथवा उहाँहरूकै साइटमा गएर चाहिँ त्यो सर्भिस दिनुपर्ने हुनसक्छ। जस्तो इक्जाम्पलमा चाहिँ ट्याक्सको सर्भिस दिनु पर्यो, मैले प्यान रजिस्टर गर्नु पर्यो भने आन्तरिक राजस्व विभागको साइटमा गएर तपाईँ अनलाइन सर्भिस भनेर त्यहाँ हेर्नुभयो भने कतै ट्याक्स पोर्टल भन्ने हुन्छ, त्यहाँ अनि ट्याक्स पोर्टलमा तपाईँलाई चाहिँ त्यो इन्स्ट्रक्सन अनुसारको चाहिँ काम गर्नुपर्ने हुने हुन्छ भने, अर्को सुविधा भनेको चाहिँ त्यही सर्भिस चाहिँ अघि हामी चर्चा गरिदिनु नागरी एपमा गएर त्यो नागरी एपको विन्डो युज गरेर फेरि त्यही सर्भिस पनि लिन सकियो। त्यही भएर यो भनेको चाहिँ एजेन्सी अनुसार चाहिँ
1: कार्यालय अनुसार चाहिँ फरक फरक हुन सक्छ। सहसचिवज्यू धेरै कुरा तपाईँले गरिसक्नुभयो, अघि तपाईँले यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कुरा गर्नुभएको थियो, अलिकति यो खास चाहिँ के हो र यसले नागरिकलाई प्रत्यक्ष कसरी फाइदा पुर्याउँछ?
0: एकीकृत वेबसाइट व्यवस्थापन केन्द्र भन्नुभयो, थोरै अघि हामीले थोरै कुरा त गरि नै सक्यौँ र यसमा चाहिँ विशेष गरी पहिला चाहिँ के हुन्छ भने हरेक निकायको आफ्नै वेबसाइटहरू हुने, कसैको कलर एक किसिमको हुने, कसैको अर्कै हुने, कसैको फन्ड सानो हुने, कसैको ठुलो हुने, कसैले तपाईँको 2 लाख रुपियाँ खर्च गरेर वेबसाइट बनाउने, कसैले 10 लाख रुपियाँ खर्च गर्ने, यस्तो किसिमको चाहिँ एकरूपता थिएन। त्यो फरक फरक किसिमको चाहिँ यो देख्यौँ भने त्यो गभर्मेन्टले मित्रै हुनलाई अथवा एकरूपता ल्याउनको लागि चाहिँ एउटा अहिले हाम्रो कार्यालयले पहिला जुन सूचना प्रति विभाग थियो त्यो सूचना प्रति विभागले एउटा गभर्मेन्ट वेबसाइटको एउटा टेम्प्लेटको चाहिँ विकास गरेको छ र त्यो टेम्प्लेट विकास गरिसकेपछि कुनै पनि अरू निकायलाई जसलाई चाहिन्छ त्यसले त्यही टेम्प्लेट युज गरेर आफ्नो डाटा मात्रै चेन्ज गर्ने, अरू केही गर्नु पर्दैन, इन्फर्मेसन चाहिँ त्यो एजेन्सीको हुन्छ तर सिस्टम चाहिँ यही हाम्रो डीआईटी अहिले चाहिँ आईटी डीजीओ भनेर भनेको छ जुन सूचना प्रति र विद्युतीय शासन कार्यालयले त्यहाँ चलाइरहेको छ, सञ्चालन गरिरहेको छ, त्यसले चाहिँ ह्यान्डल गर्ने हो र उहाँहरूले होस्टिङदेखि लिएर कुनै पनि यो इन्फ्रास्ट्रक्चरमा पनि
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: आफैले कहिलेकाहीँ त्यो सर्भिस दिने क्रममा जुन फर्महरू भनिन्छ, विवरणहरू भनिन्छ, त्यो विवरणहरू

0: जस्तो लाग्छ अहिले चाहिँ.
1: अर्को यो नागरिकता मोबाइल नम्बर बैंक विवरण र अरू व्यक्तिगत सूचना अनलाइनमा दिँदाखेरिका जोखिम र त्यसबाट ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्?
0: हजुर, एकदमै यो पर्सनल इन्फर्मेसन जो हाम्रो नेपालको कन्टेक्स्टमा हेर्ने हो भने अहिले बिस्तारै बिस्तारै एउटा चेतना एउटा अवेरनेस बढ्दै गएको छ. हामीले पर्सनल इन्फर्मेसन चाहिँ पब्लिक दिनु हुँदैन भन्ने कुरो, र अहिले पनि कति वेबसाइटहरूले चाहिँ आवश्यक हो होइन पर्सनल इन्फर्मेसन माग पनि रहेको हुन्छ, त्यो साँच्चीकै आवश्यक हो कि होइन यो कुरा विचार गर्नुपर्ने हुन्छ. र नागरिकले पनि साँच्चीकै कुनै त्यस्ता विवरणहरू दिँदैछु भने मैले के कुन साइटमा कस्तो किसिमको एप हो त्यो आधिकारिक एप हो कि होइन उसलाई किन मैले विवरण दिँदैछु भन्ने कुरा चाहिँ ऊ चाहिँ इन्स्योर हुनुपर्छ जस्तो लाग्छ एउटा. र अनि अर्को कुरा चाहिँ जस्तै अहिले ओटिपीका कुराहरू सुनिरहनु भयो होला पक्कै पनि, कहिले ओटिपीको मिसयुज हुने
1: पासवर्ड
0: होइन ओटिपीलाई नै हामीले अहिले सिस्टमहरूले एथेन्टिकेसनको रूपमा लिइरहेछ. ओटिपी पासवर्डहरू पिन नम्बरहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ सकेसम्म होइन दिनै हुँदैन भन्छ, आफ्नो सिस्टम आफै चलाउने हो. र कहिलेकाहीँ अब चलाउन नसक्ने अघि हामी चर्चा गरे जस्तो ज्येष्ठ नागरिकहरू त्यस्तोले छ भने आफ्नै मान्छे मार्फत गर्नु पर्यो, तर त्यस्ता कुराहरू सेयर गर्नु भएन भने. अर्को चाहिँ एउटा कहिलेकाहीँ लाग्छ यो हाम्रो वाइफाईको केसमा कहिले गर्दा हामी सुन्न पनि आउँछ इन्फर्मेसनहरू चाहिँ जस्तो पब्लिक वाइफाईहरू युज गर्नु भएन सकेसम्म, जस्तो ब्याङ्कको सिस्टमहरू चलाउँदै हुन्छ अथवा जुन क्रिटिकल इन्फर्मेसन पर्सनल इन्फर्मेसनहरू दिँदै हुन्छ भने त्यस्तो ठाउँमा चाहिँ त्यस्ता वाइफाईहरू युज गर्नु भएन.
1: सार्वजनिक स्थलका वाइफाईहरू
0: त्यो चाहिँ इनसेक्योर हुन सक्छ भने. अर्को एउटा बुझ्नुपर्ने चाहिँ तपाईँले कुनै पनि साइटमा यो एसटिटिपी र एसटिटिपीएस भन्छौँ हामी कहिलेकाहीँ, यदि त्यो सिस्टम सेक्योर हो होइन, यदि त्यस्ता किसिमका वेबसाइट सेक्योर हो भने जहिले पनि एसटिटिपीएस भन्छ र लेफ्ट साइडमा हेर्नुभयो भने त्यो साँचो जस्तो एउटा तालचा जस्तो देखिन्छ
1: हो.
0: यदि त्यो छैन भने तपाईँले के बुझ्नु होला भने त्यो सिस्टम चाहिँ त्यो वेबसाइट चाहिँ सेक्योर छैन र त्यहाँ दिएको इन्फर्मेसन चाहिँ मेरो चाहिँ बीचमा कसैले हेर्न सक्छ ह्याक हुन सक्छ भन्ने कुराहरू यस्ता कुराहरूमा चाहिँ हामीले चाहिँ यो विचार गर्नुपर्छ यस्ता इन्फर्मेसन दिँदाखेरि.
1: एकदम सहसाथीज्यू, अब हामी अन्तिम खण्डमा छौँ. हामी चाहिँ अब यो धेरै कुरा तपाईँले यो सरकारी कार्यालयबाट हुने सेवा अनलाइन मार्फत लिँदाखेरि के कुरामा ध्यान दिने र कस्ता खालका चाहिँ सेवाहरू अहिले अनलाइनमा छन् सरकारले के कस्ता योजना बनाइरहेको छ भनेर तपाईँले विस्तृतमा भन्नुभयो. अब त नागरिकले अघि तपाईँले भनिहाल्नुभयो एउटा ध्यान दिनुपर्ने कुरा आफ्नो व्यक्तिगत विवरणहरू दिँदाखेरि पनि ध्यान दिनुपर्छ भन्नुभयो, तर हामीले सरकारी कार्यालयको वेबसाइटमा व्यक्तिगत विवरण नदिकन त हामीले काम लिन सक्दैनौ. अब मेरो व्यक्तिगत विवरण मैले सरकारी कार्यालयको सेवा लिँदाखेरि अनलाइनबाट सेवा लिँदाखेरि मैले दिएको विवरण सुरक्षित हुन्छ भनेर चाहिँ कतिको ढुक्क हुने?
0: अब यो सुरक्षित हुने नहुने भन्ने कुरा एउटा त रिलेटिभ चिज पनि हो, कुन लेभलको सुरक्षित भन्ने एउटा कुरो, र अर्को सुरक्षित गरे पनि के हो भने विभिन्न ठाउँहरू हुन्छन्, जस्तै तपाईँको नागरिकको डाटा मसँग पुग्दाखेरि कहिलेकाहीँ त्यो जुन बाटो हुन्छ हाम्रो त्यो बाटो आफ्नोमा के हुन्छ इनसेक्योर हुन्छ, अथवा म कहाँ पुगेपछि मैले स्टोर कसरी गर्छु डाटा त्यो त्यसमा भर पर्ने हो भनेपछि त्यसको लागि चाहिँ हामीले के गरेका छौँ त भन्दाखेरि जनरली हाम्रा वेबसाइटहरूमा अघि पनि हामीले भन्यौँ सेक्युरिटीको लागि एसएसएल सर्टिफिकेट अथवा एससीटिपीएस गरेको हुन्छ. यसको मतलब के हो भने एउटा पब्लिकले जुन विवरण दिन्छ त्यो विवरण हामी कहाँ आइपुग्दाखेरि इन्क्रिप्टेड भएर कोडिङ डिकोडिङ भन्छौँ हामी अर्को भाषामा क्रिप्टोग्राफीहरू युज गर्छ, त्यो इन्कोडिङ भएर आउने भएको हुनाले बिचमा ह्याकरले चाहिँ त्यो एक्सेस गर्न सक्दैन. त्यही भएर त्यो बाटोको सुरक्षाको लागि हामी के गर्छौँ भन्दाखेरि यो एसएसएल सर्टिफिकेटहरू अनिवार्य जस्तै अहिले हाम्रो एप्लिकेसनहरू युज गर्छौँ. दोस्रो कुरा चाहिँ अब डाटा हामी कहाँ आइसकेपछि हाम्रो कहाँ राख्ने होइन भन्ने कुरा पनि भर पर्छ. अहिले चाहिँ हामीले यो अघि हामीले कुरा गर्यौँ यो एकीकृत डाटा व्यवस्थापन केन्द्र जति पनि अहिले सरकारी निकायहरूको सर्भर चाहिँ त्यहाँ रहेको हुन्छ, त्यहाँ चाहिँ हामीले चाहिँ अब डाटाको ओनरसिप सम्बन्धी निकाय नै हुन्छ भने हामीले त्यो चाहिँ यसको फायरवालहरू यस्तो आइपीएस आइडिएस जस्ता सेक्युरिटी इक्विपमेन्टहरू टेक्निकहरू मार्फत हाम्रो सिस्टमलाई चाहिँ हामीले सुरक्षित गरेका हुन्छौँ. अहिले चाहिँ त्यो लेभलको चाहिँ सेक्युरिटी चाहिँ हामीले दिएका छौँ.
1: त्यो चाहिँ नष्ट हुने हराउने जल्ने सम्भावना कस्तो हुन्छ?
0: अब त्यसको लागि चाहिँ हेर्नुहोस् अब यो हामीले चाहिँ एक ठाउँमा चाहिँ होइन, अहिले हाम्रो डाटा सेन्टर हेर्नुभयो भने हेटौडामा हाम्रो डीआर भन्छौँ हामी डिजास्टर रिकभरी साइट सञ्चालनमा ल्याएका छौँ. भोलि कुनै किसिमको चाहिँ डाटा चाहिँ केही भइहाल्यो भने हामीसँग एक कपी चाहिँ त्यो डीआर साइटमा पनि हुन्छ, र अब अर्को कोलपुरमा पनि अर्को हामीले डाटा सेन्टर चाहिँ हामीले बनाइरहेछौँ, सायद अर्को वर्षदेखि हामी सञ्चालनमा ल्याउँछौँ. यसको तयारी चाहिँ यसरी भइरहेछ. डाटा एक ठाउँ मात्रै हुँदैन, भोलि केही कारणले नष्ट
1: भइहाल्यो भने
0: कपी गरेर रिप्लिकेसन भन्छौँ हामी त्यो राखेकै हुन्छ.
1: अब अलिकति धेरै नागरिकलाई के चासो हुन सक्ला भने अब यो किताब कापी फाइल त दराजमा अभिलेख त्यो चाहिँ जतन गरेर राखेको हुन्छ, अब यस्ता खालका डाटा सूचनाहरू चाहिँ कसरी राखेको

0: भन्ने त्यो जिज्ञासा हुन सक्छ, कसरी भन्नुहोस् अलिकति।
1: राम्रो क्वेशन सोध्नु भयो। अब यो चाहिँ कस्तो हुन्छ भने हामी हेर्दाखेरि त आइटी मात्रै भन्छौँ,
0: हजुर,
1: बाहिर हेर्दाखेरि त एउटा पेज वेबसाइट देख्छौँ, फेसबुकै चलाइरहनु भएको छ भने फेसबुकमा मैले पोस्ट गर्छु, तर त्यो डाटा कहाँ गएर बसिरहेको छ अब कहाँबाट आइरहेको छ भन्ने कुरा नर्मल एउटाले चाहिँ त्यो भिजुलाइज गरेको हुँदैन। र त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ सिस्टममा पनि फ्रन्ट इन्ड ब्याक इन्डको भन्ने कन्सेप्ट हुन्छ। हामीले देख्ने भनेको पेज हो, तर एक्चुली जब हामी कुनै इन्सर्ट गर्छौँ, एड गर्छौँ, त्यो चाहिँ हाम्रो यहाँ डाटा बेसमा गएर बस्छ। त्यो डिबिएमएस भन्छ हाम्रो टेक्निकल टर्ममा, डाटा बेस म्यानेजमेन्ट सिस्टम भन्छ। अहिले धेरै सिस्टमहरू चलिरहेको हुन्छ, जस्तै माएसक्युएल भन्ने छ, ओराकल भन्ने छ, यस्ता डाटा बेसहरूमा चल्छ। आफ्नो एजेन्सीको छुट्टी डाटा बेस हुन्छ। जस्तो ट्याक्सको डाटा छ भने ट्याक्सले कुनै डिबिएमएस युज गरेर उसले त्यो डाटा बेसमा चाहिँ स्टोर गरेर राखेको हुन्छ, त्यहाँ कसरी लाग्छ भन्ने कुरा त्यो डाटा बेसमा भर पर्छ। त्यसले अर्को कुनै सिस्टम छ त्यसले पनि आफ्नै किसिमको माइएसक्यूएल अथवा ओराकल युज गरेर डाटा बेस स्टोर गर्छ, र चाहिने बेलामा त्यो एप्लिकेसनले हामीलाई देखाइदिएको मात्रै हो। तर ब्याकिङमा चाहिँ के हुन्छ त भन्दा यस्तै किसिमको चाहिँ डाटा बेसहरू युज गरेर हुन्छ, त्यो डाटा बेस चाहिँ स्टोरेजहरूमा, ठुल्ठुला स्टोरेजहरूमा चाहिँ म्यानेज गरेर राखेको हुन्छ।
0: एकदम, यो पनि सायद अहिले जो जिज्ञासा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ तपाईँले मेटाउनु भयो। अब यो धेरै पटक चाहिँ यो सरकारी वेबसाइटहरू चाहिँ ह्याक भइरहेको हुन्छन् क्या, अब तपाईँहरूले त्यो ह्याक हुन नदिनको लागि पछिल्लो पटक चालेका कामहरू कदमहरू के हुन्?
1: यसको लागि अहिले जुन साइबर सेक्युरिटी सेन्टर हामी कहाँ अहिले केन्द्र स्थापना भइसकेको अवस्था छ, र त्यो साइबर सेक्युरिटी सेन्टरले यो यस्ता किसिमका इभेन्टहरू, यस्ता किसिमका चाहिँ एट्याकहरूले चाहिँ कन्टिन्युस मोनिटरिङ गरिरहेको अवस्था छ। अझ विशेष गरी क्रिटिकल सिस्टमहरू जो सरकारका, नेपाल सरकारका क्रिटिकल सिस्टमहरू छ, उहाँहरूले चाहिँ त्यस्ता इक्विपमेन्टहरू मार्फत सिम भन्ने एउटा भन्छौँ हामी, यो सिम, एसआईएम सिम, त्यो सिमबाट उहाँहरूले चाहिँ कन्टिन्युसली मोनिटरिङ गर्ने र कुनै किसिमको एट्याकहरू आयो अथवा जोखिमहरू देख्यो भने टाइममा नोटिफिकेसन गर्ने, प्रोएक्टिभ अथवा रियाक्टिभ एक्सनहरू गर्ने, यस्तो किसिमको गरिरहेको छ भने सँगसँगै वेबसाइटकै यो ठिक छ कि छैन, यस्ता किसिमका भल्नेबिलिटीहरू छ कि छैन भन्नुको लागि विभिन्न टेस्टिङहरू, जस्तो भिपिटी टेस्ट भन्छ, भल्नेबल एसेसमेन्ट एण्ड पेनेट्रेसन टेस्टहरू टाइम टु टाइम गरिरहने, यस्ता किसिमका चाहिँ कामहरू अहिले यो साइबर सेक्युरिटी सेन्टरले गरिरहेको छ।
0: भनेपछि भविष्यमा त्यस्ता खालका ह्याक हुन नदिनको लागि अथवा साइबर आक्रमण हुन नदिनको लागि तपाईँहरूले त्यस्तो खालको तयारी गरेर बसिरहनु भएको छ?
1: एकदम, यो नेसनल साइबर सेक्युरिटी सेन्टर त्यसैको लागि अहिले स्थापना भएको छ, डेडिकेटेड कामलाई नै। उहाँहरूले त्यो पहिले प्रोएक्टिभली एसेसमेन्ट गर्नेदेखि लिएर भोलि कुनै किसिमको घटना भयो भने त्यसपछि त्यसलाई रिस्पोन्स गर्ने, इन्सिडेन्ट रिस्पोन्स गर्ने त्यो लेभलको क्यापेसिटी भयो हामी चाहिँ बनाउँदैछौँ अहिले। भोलिका दिनमा चाहिँ केही न केही यो चाहिँ घट्छ, मिनिमाइज हुन्छ।
0: हजुर, सहसचिवज्यू, तपाईँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। अब हामी अन्त्यमा आइपुगेका छौं, दुईवटा जिज्ञासा मात्रै बाँकी छ। अब सरकारकै एउटा योजना, सरकारकै नारा चाहिँ सरकारी सेवा चाहिँ अब अनलाइन मार्फत, अब चाहिँ लाइन होइन अनलाइन भन्ने खालको चाहिँ त्यो पहिलेदेखि नै आइरहेको, हुन त अहिले कतिपय ठाउँमा लाइन देख्न सकिन्छ, कतिपयले ब्याङ्क जाने गर्नुहुन्छ, जे हो सरकारले सबै सरकारी सेवालाई अनलाइन बनाउने गरी चाहिँ काम गरिरहेको छ। तपाईँले अघि नै धेरै कुरा भन्नुभयो। अब यो सरकारी सेवा लिन कार्यालयमा जानुपर्छ भन्ने सोचबाट मोबाइलबाटै सरकारी सेवा लिन सकिन्छ भन्ने अवस्थामा पुग्नको लागि अझै नागरिकले के गर्न बाँकी छ, सरकारले के गर्न बाँकी छ?
1: एकदम राम्रो क्वेशन, यो सबैले बुझ्नुपर्ने हो। यो आइटीमा हामी किन कहिले धेरै जसले क्वेशन गर्नुहुन्छ, फेसबुक कहिले डाउन हुँदैन, युट्युब कहिले डाउन हुँदैन, हाम्रो सिस्टम किन डाउन हुन्छन्, समस्या किन आउँछ भन्ने हुन्छ। र एउटा हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि आइटी सिस्टम चलाउनको लागि चाहिँ विशेष गरी पाँचवटा चिज चाहिँ मिनिमम चाहिन्छ।
0: एकदम,
1: पाँचवटा चिज भनेको के हो भने एउटा इन्फ्रास्ट्रक्चर, भनेको हामीलाई त्यो लेभलको इन्फ्रास्ट्रक्चर चाहियो, जस्तै कनेक्टिभिटी, इन्टरनेटका कुरा होलान्, इलेक्ट्रिसिटीका कुरा होलान्, डाटा सेन्टरका कुरा होलान्, त्यो इन्फ्रास्ट्रक्चर हामीलाई चाहिन्छ। र त्यो इन्फ्रास्ट्रक्चर हाम्रो केही लेभलमा गरेका छौँ, तर यसको चाहिँ हामीले अपग्रेड गर्नुपर्ने, यो समय अनुसार चाहिँ हामीले गर्नुपर्ने अवस्था छ, एकदम बनाइरहेको छौँ। नम्बर वान इन्फ्रास्ट्रक्चरको कुरा हो। दोस्रो नम्बरमा हामीले के चाह्यो भन्दाखेरि त्यो इन्फ्रास्ट्रक्चर भएर भएन, त्यो त रोड भयो, प्लेटफर्म भयो, त्यसलाई अब कुद्नलाई त मलाई के चाहियो त भन्दाखेरि एप्लिकेसन चाहियो, सफ्टवेयर चाहियो। अब हाम्रो हरेक निकायले आफ्नै लेभलमा सफ्टवेयर त बनाउनु भएको छ, तर त्यो सफ्टवेयर चाहिँ हाम्रो सर्भिस जनतालाई एउटा भनौँ न कसरी इफेक्टिभ दिन सकिन्छ, त्यो लेभलको पूर्ण रूपमा चाहिँ कम्प्लिट अटोमेसन छ कि छैन त्यो कुरा विचार गर्नुपर्ने हुन्छ। त्यो सिस्टम कसरी डिजाइन गरेको छ, कसरी डेभलप गरेको छ, त्यो फङ्सनहरू के कभर भएको छन्, त्यो कुराले रोल खेल्छ हेर्नुहोस्। त्यसपछि दोस्रो नम्बरमा हामीले के गर्नु पर्यो भन्दा त्यो एप्लिकेसन, त्यो सफ्टवेयर चाहिँ के गर्नु पर्यो, राम्रो बनाउनु पर्यो। दोस्रो नम्बरमा हामीले यो चाहिने भनेको दोस्रो चिज भयो। तेस्रो नम्बरमा के चाहियो मलाई, ह्युमन रिसोर्स। जनशक्ति एप्लिकेशन तो भयो तर जनशक्ति यूजर लेवल में हम लिटरेसी बढ़ाने पर्यो जनता हम डिजिटल लिटरेसी का कार्यक्रम बढ़ाने पर्यो दोसरो नंबर में तो सीस्टम में अपग्रेड कर पर्यो कंटिन्स इंप्रूवमेंट करो हमीस टेक्निकल जनशक्ति चाहिए तो टेक्निकल जनशक्ति तुरंत हम रिस्पोन्स कर सकते चाहिए ते भर यह इन्फ्रास्ट्रक्चर एप्लिकेशन अनि जनशक्ति तीनटा खम्बा भन्छु हामी यो तीनटा खम्बा चाहियो यति मात्र भएर भएन हेर्नुस् अर्को खम्बा भनेको चाहिँ के हो त भन्दा फेरि काम चाहियो
0: एकदम
1: अहिले हाम्रो आईटीमा देखेको समस्या भनेकै सिस्टम त बनायौ यत्र खर्च पनि भयो तर कहाँ समस्या छ भन्दा हेर्नु त्यो लेभलको कानूनी प्रक्रिया प्रोसिड्युर गाइडलाइन लिगल प्रोसिड्युरहरूमा हामीले चाहिँ सुधार गर्न सकेनौ त्यसले गर्दा अहिले कति ठाउँमा दोहोरो काम गर्नुपर्ने अवस्था छ भने कति ठाउँमा चाहिँ यो के हो त आईटी सिस्टम कसरी चल्ने हो भनेर एसओपी सबै हामीले बनाउन सकेका छैनौँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू भनेपछि यो कुरालाई पनि हामीले ध्यान दिनु पर्यो
0: ध्यान दिइरहनु भएको
1: एकदम यो हामी गरिरहेछौँ र अर्को भनेको चाहिँ आईटी भनेको एकदम महँगो छ हेर्नुहोस् तपाईँहरूले पनि देख्नु भएको एकदम टेक्नोलोजी आफै महँगो छ यसका लाइसेन्सदेखि लिएर एउटा इभन तपाईँको जनशक्ति नै एकदम एक्सपेन्सिभ लाइसेन्सहरू रिकरिङ कस्टहरू एकदम बढ्ने भावनाले त्यो लेभलको हामीले चाहिँ सस्टेनेबिलिटी पनि हामी विचार गर्नुपर्ने हुन्छ कहिलेकाहीँ हामीले सफ्टवेयर त किन्छौँ तर त्यसको चाहिँ सपोर्ट नै एकदम महँगो हुने टाइममा रिन्यू नहुने यस्तो यस्ता कुराले गर्दा भन्दा त्यो फाइनेन्सियल सस्टेनेबिलिटी पनि चाहिन्छ यो पाँचवटा फ्याक्टर पाँचवटा पिल्लर जुन छ त्यो पिल्लरमा हामीले काम गरिरहेछौँ र अहिले जुन इन्स्टिट्युसन बन्यो अहिले नेपाल सरकारले यो इन्स्टिट्युसनले पक्कै पनि यो पाँचैवटा सेक्टरमा कभर हुने गरी यो चाहिँ यो ध्यान दिएको छ र यो अनुसार चाहिँ हाम्रो केही समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ
0: अब अन्त्यमा नागरिकलाई के भन्नुहुन्छ आम नागरिक जो चाहिँ अनलाइन सेवा प्रयोग गर्दै हुनुहुन्छ गर्न खोज्दै हुनुहुन्छ
1: अनि नागरिकहरूलाई चाहिँ अब धेरै जसो हामी मिडियामा अथवा हामीले पनि कहिलेकाहीँ सेवा लिँदाखेरि यस्ता यस्ता यता गर्दा सरकारी अफिसहरूमा यो विभिन्न किसिमको अब्सट्याकलहरू भएको चाहिँ हामी त्यो देख्छौँ सुन्छौँ बुझ्छौँ तर एउटा कुरा चाहिँ हामीले के चाहिँ बुझिदिनुपर्छ भन्दाखेरि 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन लेभलका हाम्रो सेवा प्रवाह अथवा सेवा सर्भिस डेलिभरी थियो त्यसमा केही न केही सुधार चाहिँ भएको छ त्यो कुरा हामी स्वीकार गर्नुपर्छ र अनि कहिलेकाहीँ हामी कम्पेयर गर्दाखेरि फेसबुक युट्युबसँग कम्पेयर गर्दाखेरि हामी के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि उहाँहरूको सिस्टममा कति लगानी भएको छ कस्तो टेक्नोलोजी युज भएको छ र त्यो हाम्रो सरकारले चाहिँ गर्न सक्छ सक्दैन अथवा हामीसँग त्यो किसिमको इन्भाइरोमेन्ट छ कि छैन यी कुरा पनि हामी विचार गर्नुपर्ने हुन्छ यसको मतलब हामी हाम्रो केही न केही कमजोर हुन्छ भनेको होइन कि तर यी कुराहरूलाई हामीले बिस्तारै भविष्यमा चाहिँ सबै कुरा ब्यालेन्स तरिकाले जान सक्यो भने तपाईँहरूका यो जुन समस्याहरू छ भोलिका दिनमा चाहिँ यो फिजिकली चाहिँ अफिसै आउन नपर्ने किसिमको चाहिँ सर्भिस चाहिँ सम्भव छ र यसको लागि चाहिँ हामी लागि पनि
0: अहिले सम्भव भइरहेका अनलाइन सेवा चाहिँ प्रयोग गरौँ घरमै बसेर मोबाइल गरौँ
1: एकदम गरौँ एकदम म्याक्सिमम युटिलाइज गरौँ हामीले जुन लगानी गरेका छौँ हामीले जुन कामहरू पनि गरेका छौँ यो कुरा चाहिँ फुल युटिलाइजेसन होस् भन्ने चाहन्छु हस् धन्यवाद
0: धेरै धेरै धन्यवाद सहसचिवज्यू तपाईँको यो महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीको लागि
1: हस् हस् धन्यवाद है एकदम धन्यवाद
0: वहाँ हुनुहुन्थ्यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट आजको कार्यक्रममा हामीले अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु नमस्कार

0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942 8888 98 0 8888

0: युद्धा
1: नेपाललाई चाहिएको सहयोगका ताका युद्धा निकम निर्दुष्ट नरोकिन्छ
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी

0: सी भाकुरा कष्ट विचार जानो रेडियो नेटवर्क अहिले रातिको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स कालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

0: एचसीएल अटो लोन
1: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
0: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
1: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
1: जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड

0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन,
1: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.

Ali Baba Kalanda, Ali Tangam Kalanda, Ali Baba.

सीमों का कदाकों की बस्ती है ये लूट।

0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तो चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
5: You certainly be benefited.

جتنا جی چاہے ستاؤ، وقت ہے بے قسم پر مسکراؤ، وقت ہے

तेरी वफाएं याद करोगे, मेरी वफाएं याद करोगे, रोओगे पर याद करोगे।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मीठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।